0: यी सबै ध्वस्त भएको प्रायोरिटी सेटिङ फेल भयो त बुझ्नुभयो होला नि साङ्ला साङ्लीहरूले है हामी सबै त्यही साङ्ला साङ्ली त्यसकारण त्यहाँ थोरै मान्छे मात्रै ह्याप्पी छन् दुनियाँमा जसले 250 को तलबमा खुसी भएर नाच्न मात्रै जब बनायो किनकि आई लाइक इट त तलब कमाओस् केही छैन त्यो कथाको सन्देश बुझ्नुहोस् है 5,000 तलब आएर ज्यान गुमाउनु भन्दा स्वास्थ्य गुमाउनु भन्दा शान्ति गुमाउनु भन्दा 250 नै सही नै म नाच्छु हाँस्छु स्वस्थ हुन्छु सो चुज योर ह्याप्पिनेस ओभर पैसा थ्याङ्क यू
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
2: मम्मी दाँत दुख्यो
3: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
4: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
8: सम्पर्क फोन नम्बर 0825902222
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेकजाँच भइरहेको जानकारी गराउँदछौ
9: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ
9: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म
11: नोट अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने माइग्रेन छाली रोग एपिलेप्सी बेहोस हुने निद्राको समस्या इन्सोमनिया आदि बिरामीको इइजी उपलब्ध छ मौकाको फाइदा लिन नभुल्नुहोला
3: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुला रोड धुवाई दाङ फोन नम्बर 0825164119 मोबाइल नम्बर 9848728943 र 9849541653
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
15: हाड जोड्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
11: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
1: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607334 र 0825601638
14: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
14: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
8: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
14: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
8: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
16: बिरामी जाँच्ने मिति 1 जेठ 9 गते शनिबार
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
21: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
21: बाङ्गा टिङ्गा दाँत मिलाउने
8: शल्यक्रिया गरेर दाँत निकाल्ने
21: खाली ठाउँमा दाँत भर्ने
8: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
21: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
8: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857843100
22: ना कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
22: अन्य सेवाहरू
23: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
24: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
23: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 0825166694 सम्पर्क मोबाइल नम्बरहरू 9857830145 9478301353 र 9649141944

0: एक्सचेन्ज डेट एसिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घराई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686342044।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: होइन महिला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: आज 2083 साल वैशाख 31 गते बिहिबार, सन् 2026 मे 14 तारीख जेठ कृष्ण पक्षको द्वादशी तिथि।
4: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट प्रणाली,
4: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन।
5: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, सत्तापक्ष दबावमा, प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गल्फती, आजलाई तोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ।
5: संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी।
3: बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक, बजेटमा चालू खर्चमा कटौती र पुँजीगत तर्फ बढ़ाउन विज्ञको सुझाव।
6: चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आधार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने, अनि पुँजीगत खर्च कमसे कम 500 अरब बढाउने।
5: अमेरिकी राष्ट्रपति ट्रम्प

0: कम्पनी लाजिमपाट काठमाडौँ।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना हिजो दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा राष्ट्रपतिले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाइँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाई छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था रहेको खबर कान्तिपुरले छापेको छ। यसैबीच विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै अवरोध गरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित बनेको छ। नीति तथा कार्यक्रममाथिको छलफल र जवाबका लागि हिजो बिहान 11:30 शुरू भएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीको अडानसहितको अवरोधका कारण प्रभावित भएको हो। अर्को बैठक आज बिहान 11 बजे बोलाइएको छ। सभामुखले आजको लागि नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब तोक्नु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: सरकारले आफ्नो चुनावी भाषा अनुसार नै मन्त्री परिषद संख्या घटाएको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउन भन्दै सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 कायम गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यालय हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृति मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय अब भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। यस्तै सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय

0: मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकाल्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा र राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।
1: अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष 2083-84 को बजेटको तयारी गरिरहेको समयमा यसपटक नयाँ अभ्यास देखिएको छ। मन्त्रालयले करका दर सार्वजनिक नगरी अर्थ सम्बन्धी विभिन्न ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विशेष गरी राजस्व अनुसन्धान विभाग खारेजीका लागि त्यसको अधिकार क्षेत्रको बाँडफाँड टुङ्गो लगाउने मस्यौदा ल्याएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सूचना निकालेर अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि 7 दिनभित्र सुझाव सर्वसाधारण, निजी क्षेत्र र सरकारवालासँग मागेको हो। अर्थमन्त्री स्तरीय निर्णय तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदनले सार्वजनिक कार्यमा समय र लागत बढ़ाउने, प्रशासनिक दोहोरोपन सृजना गर्ने तथा संरचनागत जटिलता ल्याउने कानून संशोधन वा खारेज गर्न सुझाव दिएको आधारमा विधेयक तयार गरेको मन्त्रालयले उल्लेख गरेको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले आउँदो बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइरहेको खबर कान्तिपुरले लेखेको छ। कायाकैरनमा सरकारको नीति तथा कार्यक्रम र आउँदो बजेटबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नु होला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, सत्तापक्षी दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफत्ती, आजलाई तोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब, संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी, बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, नीति तथा कार्यक्रममा सरकारले डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाएको छ। देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने सरकारको योजना छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद डाक्टर डिल्लीराज खनालसँग कुरा गर्नु भएको छ।
5: कतिपय क्षेत्रमा चाहिँ के के नयाँपन, नयाँ ढंगले अझ उहाँहरूले भन्ने गरेको रूपान्तरणको हिसाबले केही प्रयासहरू, पहलहरू भएका छन्। त्यसभित्र पनि खास गरी हेर्दाखेरि आर्थिक क्षेत्रमा नयाँ चरणको आर्थिक सुधारको श्रृङ्खला नै भन्नुभएको छ उहाँहरूले श्रृङ्खला। त्यसभित्र पनि कतिपय कानूनका कुराहरू, संस्थागत व्यवस्थाहरूमा गर्नुपर्ने सुधारहरू र त्यससँग जोडेर खास गरी यो उद्योग र व्यवसायको क्षेत्रमा जो लागत छ, प्रतिस्पर्धा छैन, होइन, त्यस्तै आएर व्यापारमा तपाईँले निर्यात हेर्नुभयो भने पनि भर पर्दो छैन, केही ठाउँहरूमा एकीकृत छ। र अझ सबभन्दा महत्वपूर्ण कुरा जे तपाईँले प्रतिबद्धता गर्नुहुन्छ त्यो डेलिभर हुँदैन, त्यो जवाबदेही भन्ने परिपाटी नै छैन। थुप्रै व्यतिथिहरू, विसङ्गतिहरू, चुस्त दुरुस्त ढंगले सेवा प्रवाह नहुने र आम रूपमा जुन सुशासनमा जुन किसिमका चुनौतीहरू, समस्याहरू छन्, त्यसले नै हाम्रो चाहिँ योजना बजेट सिङ्गो हाम्रो आर्थिक परिपाटीमै ठूलो समस्या र चुनौती थपेको छ। त्यसलाई समेत हृदयङ्गम गरेर आर्थिक सुधारका कुराहरू, त्यसभित्र अब डिजिटल सिस्टममा जाने कुरा, त्यसपछि अनलाइन सेवा सुविधाहरू उपलब्ध गराउने कुरा, एपबाट 100 सेवाहरू, होइन, एकीकृत ढंगले उपलब्ध गराउने, यसरी केही केही नयाँ ढंगले अगाडि बढ्ने जमर्को र चाहिँ साहस गरिएको छ भन्ने मलाई लाग्छ।
6: अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ?
5: यो वर्ष काम लगाग्ने यी कोष समितिहरू खारेज गर्नुहुन्छ कि गर्नुहुन्न? चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आधार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालू खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 अरब बनाउने, 400 अरबको त यो वर्षै ल्याएको थियो, यद्यपि 40 र 45% चाहिँ बीचमा अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो, तर ल्याउनु त ल्याइएको थियो नि। त्यसो भएको हुनाले त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने, त्यसभित्र अहिले काम नलाग्ने 40% परियोजनाहरू पुँजीगत खर्चभित्रका चाहिँ सबै खारेज गर्ने,
7: अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आशा निधिर कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने, जस्तो आईटी सेक्टरलाई अगाडि बढाउने कुरा, तपाईँले पूर्वाधार विकास गर्नु पर्यो, त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो, तपाईँले बाहिर त्यही ढंगले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो, व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ। कृषिमा तपाईँले नयाँ गरी जाने भन्नुभएको छ, ऊर्जामा भन्नुभएको छ, उद्योगमा भन्नुभएको छ, अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ, शिक्षा स्वास्थ्य कुरा, त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने केही कंक्रिट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पर्यो।
3: वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
2: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम महाधिवेशन आउँदो 7 देखि 9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समिति बैठकले असार 7 देखि 9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनुभयो। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो।
4: स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अस्ति बेलुकी पाण्डेलाई पक्राउ गरेर हिजो सार्वजनिक गरेको हो। पाण्डे पक्राउ परेपछि धारणा तय गर्न वाणिज्य बैंकका सीईओहरूको छाता संस्था नेपाल बैंकर्स संघको बैठक बोलाइएको छ। आज बिहानका लागि बोलाएको बैठकमा संघले कस्तो भूमिका खेल्ने भन्ने बारेमा रणनीति बनाउने तयारी छ। ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असोल्दा बैंकर पाण्डे अनुसन्धानको दायरामा आउनु भएको हो। सीआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेको छ। पाण्डे पक्राउ परेसँगै कोइरालाले सीआईबी र राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर धितो लिलाम गरेकै आधारमा पक्राउ गर्नु अनुचित भएको बताइसक्नु भएको खबर आजको कारोबार दैनिकमा छ।
3: काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा लगायतका ठाउँमा पानी परेको छ। यस्तै पश्चिममा पर्वत, म्याग्दी, कास्की, पाल्पा, स्याङ्जा र पूर्वमा ताप्लेजुङ र शंखुवा सभामा पनि हल्का पानी परेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली धेरै जसो ठाउँमा पानी परेको हो। पछिल्लो 6 घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै 47.2 मिलिमिटर पानी परेको छ। महाशाखाको मौसमी बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। भोलिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
9: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिउँको सेतो कफनभित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्। हिजो बिहान 10:25 डोरी टाङ्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुलेको छ। यो खबरले संसारभरबाट सगरमाथाको फेदीमा टेन्टभित्र बसेका उत्साही आरोहीहरू रोमाञ्चित बनेका छन्। यससँगै आधार शिविरदेखि माथिल्लो क्याम्पहरूमा प्रतीक्षारत सयौं आरोहीका लागि विश्वको सर्वोच्च शिखर चुम्ने औपचारिक ढोका उग्रिएको हो। सगरमाथामाथिको विजय यात्राको प्रतीक्षा उनीहरूका लागि अब समाप्त भएको छ। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 बुधबार बिहान दक्ष शेर्पाहरूको टोलीले शिखरमा डोरी फिक्सिङ सम्पन्न गरेपछि अबको केही दिन हिमालमा मानवीय साहसको लर्को देखिने निश्चित छ। यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो बनाउने चुनौतीपूर्ण जिम्मेवारी पाएको रोप फिक्सिङ टोलीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको हो। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 बिहान 11 साहसी दक्ष पथ प्रदर्शकहरूले यो सिजनको पहिलो आरोहणको कीर्तिमानी आफ्नो नाममा राखेका छन्। नेपालका लागि सगरमाथा केवल गौरव मात्र होइन, यो अर्थतन्त्रको बलियो खम्बा पनि हो। सरकारले सन् 2025 रोयल्टी शुल्क $15,000 पुर्याएको छ। हवाई भाडा बढ़े पनि आरोहीहरूको तिर्खा भने मिटिएको छैन। $45,000 महँगो प्याकेज भए पनि यस वर्ष 492 विदेशी आरोहीहरूले अनुमति लिएका खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्च स्तरीय वार्ताको तयारी शुरू भएको छ। चीनिया राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता एआई, मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मस्क, जेनसिङ हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी पनि सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देश बीचको व्यापार सन् 2022 $690 अर्ब पुगेकोमा गएको वर्ष घटेर झण्डै $415 अर्ब सीमित भएको छ।
4: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनायो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछाएको आरसीबीले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खेले। यस्तै देवदत्त पडिक्कलले 39 रन जोड़े। आईपीएलको अंक तालिकामा आरसीबी 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अंकका साथ तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 धर्मशालामा पंजाब किंग्स र मुम्बई इण्डियन्सले खेल्दैछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 जना बहालवाला उपसचिव सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
4: बर्खेदान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकदै गर्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउने प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको खबर आजको गोर्खा पत्रमा छ।
3: सार्वजनिक निर्माण कार्यको ठेक्कामा खरिद ऐनले गरेको मूल्य समायोजनको व्यवस्था कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्दा देशभर निर्माणाधीन पूर्वाधार आयोजनाको काम ठप्प हुने क्रम बढ़दै गएको छ। मध्य पूर्वमा चलिरहेको युद्धका कारण इन्धन निर्माण सामग्री ढुवानी तथा श्रमिकको लागतमा अत्यधिक र अप्रत्याशित मूल्य वृद्धि भएको छ। तर कानूनी व्यवस्था अनुसार सरकारले लामो समयदेखि मूल्य समायोजन नगरेको नेपाल निर्माण व्यवसाय महासंघले आरोप लगाएको खबर कारोबार दैनिकले लेखेको छ।
4: व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीहरूदेखि उच्च पदस्थ व्यक्तिहरू समेत शेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको खबर आजको नागरिक दैनिकमा छ।
3: नेपालको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले अहिलेसम्म नेपालमा हान्टा भाइरसको जोखिम नभएको सूचना निकालेको छ। अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण पुष्टि नभएको भन्दै तत्काल हान्टा भाइरसको जोखिम नरहेको मन्त्रालयको भनाइ छ। जोखिम अति न्यून रहेको मन्त्रालयको सूचनामा उल्लेख छ। 2 हप्ता अघि अर्थात मे 4 आन्ध्र महासागर क्षेत्रमा सञ्चालित क्रूज जहाजमा यात्रा गरेकाहरूमा हान्टा भाइरस पुष्टि भई केहीको ज्यान गइसकेको छ। जहाजमा विभिन्न देशका 150 जना यात्रु सवार थिए। जहाजमा देखा परेको संक्रमणपछि विश्वभर त्रास उत्पन्न भएको छ।
4: नवलपरासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोको फाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिएको खबर आजको गोर्खापत्रमा छ।
3: नेपालमा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित भए पनि कतिपय अवस्थामा गर्भपतनलाई अपराध संहितामा राखिएकाले जटिलता कायम रहेको सरकारवालाले औंल्याएका छन्। हिजो काठमाडौँमा महिला विकास तथा कानून मञ्चद्वारा तथा सेन्टर फर रिप्रोडक्टिभ राइटद्वारा आयोजित छलफलमा उनीहरूले यस्तो बताएका हुन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ।
3: र सिन्धुपाल्चोको 5 पोखरी थाङपाल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै 5 पोखरी कोशेली घर सञ्चालनमा आएको छ। काया कैरनमा अब पालो उखानको
4: माल पाएर चाल पाए पो हुन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता। सत्तापक्ष दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफती। आजलाई तोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ।
3: संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी।
4: बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक। बजेटमा चालू खर्चमा कटौती र पुजीगत तर्फ बढ़ाउन विज्ञको सुझाव।
3: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देश बीचको व्यापार इरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा।
4: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको पहिलेको र अहिलेको अवस्था देखाइएको छ। पहिले प्रधानमन्त्री जस्तै देखिने मान्छे हातमा माइक बोकेर फलाक्दैछन्, मलाई बोल्न दे सरकार, अनि पछिल्लोतिर रहेका जनता होमा हो मिलाएर उफ्रिरहेका छन्। अनि अहिले भनेर लेखिएको ठाउँमा प्रधानमन्त्री जस्तै देखिने मान्छेले मुखमा टेप लगाएर बसेका छन्, अनि पछिल्लोतिर रहेका त्यही जनता हात जोडेर भन्दैछ बोलदेऊ न सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।
17: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
19: गोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराही दाङ फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: नेपाली जुत्ता घर
24: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
23: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
24: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
23: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
24: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
25: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डाङ्गी सँगै सुशीला ओली र अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझ आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: खर्च कटौती गर्न लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइदिई दागमा घरमै राहदानी पुर्याउने गरी प्रशासन र हुलाक बीच सम्झौता।
0: विद्युत महसुल भुक्तानी डिजिटल मार्फत बन्द हुँदै काउन्टर भालुबाङ महसुल काउन्टर जेठ 1 गतेदेखि र लमही काउन्टर साउन 1 गतेबाट बन्द गरिने।
1: र देवसीका माध्यमिक विद्यालयद्वारा 4 GPA ल्याउने विद्यार्थीलाई सम्मान।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-5634-14
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्ष राष्ट्रिय दैनिक गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छन् युगबोध राष्ट्रिय दैनिकबाट
2: लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने भएको छ साउन 1 गतेदेखि लागू हुने गरी मन्त्रालयको संख्या घटाउने तयारी भइरहेको हो मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको जानकारी दिनुभएको छ प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभएको छ साउन 1 गतेबाट लागू हुने गरी केही मन्त्रालयको संख्या हेरफेर गर्छौ घटाउँछौ उहाँले भन्नुभयो वार्षिक नीति तथा कार्यक्रममा यस विषयमा बोलेर जान्छौ उहाँले असार 15 देखि 20 गतेभित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंग्याएर साउन 1 गतेदेखि नयाँ संरचना अनुसार काम अघि बढ़ाइने बताउनुभयो प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 12 मन्त्रालय छन् चालू खर्च घटाउने प्रशासनिक संरचना चुस्त बनाउने र कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले सरकारले यो काम अघि बढ़ाइएको उहाँको भनाइ थियो यसै गरी यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज चुस्त र सबैको पहुँचमा पुर्याउन जिल्लामा रहेका घरेलु कार्यालयबाट सेवा प्रवाहको प्रक्रिया अघि बढ़ाउने गरी प्रस्ताव तयार पार्न निर्देशन दिनुभएको छ विकट जिल्लाका नागरिकहरूलाई यातायातको सेवा लिन समस्या रहेको बताउँदै उहाँले घरेलु कार्यालयबाट उक्त सेवाहरू प्रदान गर्ने गरी प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो यसैगरी मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट जेठ 20 गतेभित्र इन्ट्री गरिसक्ने निर्देशन दिँदै बजेट निर्माणलाई यथार्थपरक कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी तयार गर्न आग्रह गर्नुभएको छ आजको नयाँ राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ
1: नेपाल विद्युत प्राधिकरण दाङ जिल्ला अन्तर्गत विभिन्न वितरण केन्द्रहरूले विद्युत महसुस संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय कार्यान्वयनमा ल्याउन थालेका छन् त्यस क्रममा लमही वितरण केन्द्र अन्तर्गत संचालित भालुबाङ महसुल काउन्टर आगामी जेठ 1 गतेदेखि भौतिक रूपमा बन्द हुने भएको छ यसै गरी लमही वितरण केन्द्रले लमहीमा रहेको काउन्टर सेवा आगामी साउन 1 गतेदेखि पूर्ण रूपमा बन्द गर्ने भएको छ लमही वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर तर्तालका अनुसार भालुबाङ वितरण केन्द्रको काउन्टर सेवाग्राही सँगै लमही वितरण केन्द्र क्रमशः बन्द गर्न थालेको छ लमही वितरण केन्द्र अन्तर्गत हाल 45,000 ग्राहक रहेका मध्ये करिब 70% पहिले नै अनलाइन मार्फत महसुल भुक्तानी गर्दै आएका छन् बाँकी उपभोक्ताले पनि डिजिटल भुक्तानी मार्फत अभ्यस्त गराउने गरी काउन्टर बन्द गर्न थालेको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख तर्तालले बताउनुभयो डिजिटल प्रणालीका माध्यमबाट विद्युत महसुल भुक्तानी गर्दा समस्या भए ग्राहकलाई कर्मचारीको सहयोग गर्ने भन्दै वितरण केन्द्र प्रमुख तर्तालले अनलाइन भुक्तानीमा ग्राहकलाई अभ्यस्त गराउने गरी भौतिक रूपमा काउन्टर बन्द गर्न थालेको बताउनुभयो समस्या भएमा कार्यालयमा आउने ग्राहकलाई कर्मचारीले सहयोग गर्नेछन् काउन्टर सेवा बन्द भएपछि उपभोक्ताले ई सेवा खल्ती फोन पे सँगै विभिन्न बैंकिङ सेवा प्रयोग गरेर विद्युत महसुल भुक्तानी गर्न सक्नेछन् लमही जस्तै घोराही वितरण केन्द्रले पनि सूचना जारी गर्दै निकट भविष्यमा भौतिक रूपमा विद्युत महसुल बुझ्ने काउन्टर बन्द गर्न थालेको जानकारी गराएको छ घोराही वितरण केन्द्रका इन्जिनियर नन्दलाल शर्माका अनुसार नेपाल विद्युत प्राधिकरण विद्युत महसुल नियमावली 2078 नियम 4 बमोजिम बिलिङ प्रणालीलाई क्रमशः स्वचालित प्रविधिमा आधारित बनाउनुपर्ने प्रावधान अनुसार घोराई वितरण केन्द्र भौतिक रूपमा संकलन गर्दै आएको विद्युत महसुल संकलन गर्ने कार्य बन्द गर्न थालेको बताउनुभयो विद्युत महसुल भुक्तानी डिजिटल मार्फत बन्द हुँदै काउन्टर नुमानन्द पौडेलले आजको गोरक्ष दैनिकमा यो खबर लेख्नु भएको छ
2: दाङमा राहदानी सेवा हुलाक मार्फत नागरिकको घरमै पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय बीच सम्झौता भएको छ बनाउने राहदानी बनाउने व्यक्तिले राहदानी घरमै बुझ्न चाहेमा हुलाक मार्फत घरमै पुर्याइनेछ। संघीय सरकारको 100 दिने कार्यसूची अन्तर्गत सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्य अनुसार जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय बीच बुधबार सम्झौता भएको छ। सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल र हुलाक निर्देशनालय दाङका निमित्त निर्देशक शुभाराम बस्नेतले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार इच्छुक नागरिकले 55 रूपियाँ राजस्व तिरेमा राहदानी घरमै प्राप्त गर्ने हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक बस्नेतले जानकारी दिनुभएको छ। त्यसका लागि सम्बन्धित व्यक्तिको हुलाक निर्देशनालय वा हुलाक काउन्टर घोराहीमा निवेदन दिनुपर्नेछ। निवेदनमा आफ्नो ठेगानासँगै आफू नभेटेको अवस्थामा राहदानी बुझ्न सक्ने इच्छाएको व्यक्तिको नाम र ठेगाना टिपाउनु पर्नेछ। राहदानी वितरणका क्रममा कागजातको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइने सहमति पत्रमा उल्लेख गरिएको छ। वैशाख 30 गते अर्थात हिजोदेखि राहदानीका लागि फारम भरेकाहरूको राहदानी अब घरमै आउने भएको छ। शासकीय सुधारका लागि सरकारले थालेको 100 बुदे कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङ र हुला कार्यालयले राहदानी घरमै पुर्याउने कामका लागि सहकार्य गरेका छन्। राहदानी बनेर आएको 2-3 दिन भित्रमा नागरिकको घरमै राहदानी पुर्याउने कार्यालयले जनाएको छ भने सरकारको यो कार्यबाट पनि नागरिक खुशी भएका छन्। एक रिपोर्ट।
3: राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय पुगे पनि राहदानी लिनका लागि भने अब कार्यालय पुग्नु पर्दैन। नेपाल सरकारको शासकीय सुधारका लागि थालेको 100 बुदे कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङ बीच वैशाख 30 गते सेवाग्राहीका घर घरमा राहदानी पुर्याउने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार वैशाख 30 गतेदेखि राहदानीका लागि आवेदन दिएकाहरूले घरमै पुर्याउने कि कार्यालयबाटै बुझ्ने भनी जानकारी गराएपछि सोही बमोजिम कार्यालयले सेवा प्रवाह गर्ने दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो।
4: अब हामीले यहाँ चाहिँ सेवा गराएको चाहिँ इनरोलमेन्ट गर्न आउँदाखेरिमा उहाँहरू चाहिँ हुलाक सेवा मार्फत घरमै उहाँको राजधानी पुर्याउने अथवा चाहिँ यहीँ बुझ्ने भन्ने कुरा उहाँलाई च्वाइस गर्ने अप्सन दिइन्छ। त्यो अप्सन अनुसार उहाँले चाहिँ फारम भर्नुहुन्छ। फारम भरिसकेपछि जसले घरमा चाहिँ पुर्याइदिने भनेर चाहिँ निवेदन गरेका हुनुहुन्छ उहाँहरूलाई हामीले चाहिँ राहदानी छपाई भएर आइसकेपछि उहाँको हुलाक सेवा मार्फत राहदानी घरमै पुर्याउने व्यवस्था चाहिँ आजबाट चाहिँ हामी थालनी गरेका छौँ। अब आज चाहिँ इनरोलमेन्ट गरेको उहाँले च्वाइस गरेर इनरोलमेन्ट गरेको अब चाहिँ आउँदाखेरिमा अब आउने चाहिँ राहदानी हामीले उहाँको घरमा लिन चाहनेले घरमै पुर्याउने व्यवस्था गरेका छौँ। घोराईमा अहिले सरदर चाहिँ हाम्रो दैनिक 45 हाराहारीमा चाहिँ एभरेजमा चाहिँ 45 हाराहारीमा हुन्छ। यसै गरी चाहिँ 50 हाराहारीमा चाहिँ तुलसीपुर इलाका प्रशासनमा हुन्छ। यसै गरी 30 हाराहारीमा चाहिँ इलाका प्रशासन लम्बईमा हुन्छ। हामी कर्मिक रूपमा अब चाँडै नै इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लम्बईबाट समेत यो सेवालाई सुचारू गर्ने गरी हामीले चाहिँ थालनी गरेका छौँ।
3: सामान्यतया राहदानीका लागि फारम भरेको 1 महिनामा राहदानी बनेर कार्यालयमा आइपुग्छ। राहदानी कार्यालयमा आएपछि हुलाक कार्यालयले राहदानी सम्बन्धित व्यक्तिलाई घरमै पुर्याउने काम गर्छ। दाङमा रहेको हुलाक निर्देशनालयले स्थायी र करार गरी 60 जना र अतिरिक्त कर्मचारी 40 जना गरी 100 जना कर्मचारीको व्यवस्था गरेको छ। कर्मचारीका माध्यमबाट राहदानी घरमै पुर्याउने काम गर्ने हुलाक निर्देशनालयको भनाइ छ। निर्देशनालयका निमित्त प्रमुख शोभाराम बस्नेत।
5: जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङका बीच नेपाल सरकारले घोषणा गरेको हुलाक मार्फत घर घरमै राहदानी पुर्याउने सम्बन्धमा सम्झौता भएको छ र यो सम्झौता बमोजिम हुलाक निर्देशनालय दाङ पूर्ण रूपमा तयारी अवस्थामा छ। हामीसँग सम्बन्धित राहदानीहरू डेलिभरी गर्न लागि हामीसँग 3 किसिमको जनशक्ति छ। एउटा थाई जनशक्ति छ, एउटा करारको जनशक्ति छ भने एउटा चाहिँ अतिरिक्त जनशक्ति रहेको छ। यो जनशक्तिले हामी सम्बन्धित सेवाग्राहीहरूको राहदानी सकेसम्म उसै दिनदेखि लिएर हामी 3 दिनभित्र चाहिँ हामी वितरण गर्नेछौँ र अलिकति भौगोलिक विकटतालाई 1-2 दिन बढी थप लाग्न सक्छ
3: जिल्ला प्रशासन कार्यालय र हुलाकको सहकारीमा वैशाख 30 गतेदेखि घोराई स्थित जिल्ला प्रशासन कार्यालयबाट यो सेवा शुरू भएको छ भने इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीबाट पनि राहदानी बनाउनेहरूका लागि केही दिनमै सेवा शुरू हुनेछ। सरकारी स्तरबाट सरकारी कागजात घरमै पुर्याउने यो व्यवस्थालाई नागरिकहरूले पनि स्वागत योग्य काम भन्दै प्रशंसा गरेका छन्। घोराहीका सेवाग्राही विमल जैसी:
6: यो ठिकै लाग्यो, यो घर घरमा पासपोर्ट पुर्याउनको लागि यो राम्रो कुरा हो, यो अति नै राम्रो कुरा हो। जस पहाड़देखि 2-3 दिन लगाएर आउनुहुन्थ्यो एउटा पासपोर्ट लिनको लागि, यो चाहिँ अति नै राम्रो। तर हुलाकले छिटो छरिटो सेवा दिनुपर्ने हुन्छ। म हुलाकलाई भन्न चाहन्छु कि हुलाकका कर्मचारी लगायत सम्पूर्णले योलाई छिटो छरिटो सेवा दिनु पर्यो, निकै राम्रो कुरा हो, राम्रोलाई राम्रो भन्नुपर्छ।
3: नागरिकहरूले घरमै सेवा पाउने भएपछि 55 रुपियाँ अतिरिक्त शुल्क भने आवेदन दिँदाकै समयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालयको सहकार्यबाट शुरू भएको यो कार्यबाट नागरिकहरूलाई कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्नेछ भने समयको पनि बचत हुनेछ।
7: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारी द्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
16: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
17: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-65-63-218।
18: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
20: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
21: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
22: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
23: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
24: इन्डोस्कोपी सेवा,
23: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
25: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
27: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-309 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग: दीप्सिका माध्यमिक विद्यालय कलेज घोराही 15 एएससी 2082 फोर जीपीए ल्याई उत्तीर्ण तेजस्वी डांगीलाई बुधबार सम्मान गरेको छ। संचालक समितिका अध्यक्ष माधव प्रसाद शर्माको अध्यक्षतामा शिक्षा समन्वय इकाई प्रमुख देवमणि चौधरीले खादा तथा नगदले सम्मान गर्नुभएको थियो। उहाँलाई विद्यालयको तर्फबाट 20,000 नगद प्रदान गरिएको थियो। यसैगरी सन्तोष रेग्मीले 5,000 नगद पुरस्कार दिनुभएको थियो। यसरी 25 5,000 नगद सहित 4 जीपे ल्याउने डांगीलाई र उहाँका अभिभावकलाई कार्यक्रममा सम्मान गरिएको थियो। यसैगरी सामाजिक विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पूर्व प्रिन्सिपल तथा सामाजिक विषयका शिक्षक धनबहादुर विसीले 10,000 रूपियाँ पुरस्कार प्रदान गर्नुभएको थियो। उहाँले अनपढ़ आमाको योगदानको कदर गर्न र सामाजिक विषयमा नम्बर कम आउँछ भन्ने विद्यार्थीलाई उत्साह थप्न पुरस्कार दिएको बताउनुभयो। म कुन विषय पढ्दा आफूलाई अब्बल बनाउन सक्छु भनेर रोज्ने जिम्मेवारी बाल बालिकाको हो। प्रमुख अतिथि चौधरीले भन्नुभयो, बाटो देखाइदिने काम अभिभावक र शिक्षकको हो। उहाँका अनुसार दीप्सिका अहिलेसम्म आफ्नो साख राख्न सफल छ। यहाँका शिक्षकको लगनशीलता, मेहनत र जिम्मेवारी पूरा गर्ने शैली राम्रो छ। एएससीको हस्पिटालिटी म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनरिङ र मार्केटिङ विषय यो वर्ष थप हुने एकाडेमिक डाइरेक्टर निश्चल आचार्यले बताउनु भएको छ। नयाँगत राष्ट्रिय दैनिकमा खबर छ,
0: घोराही बनाऊ अभियानले दाङको दीर्घकालीन विकास र समृद्धिसँग जोड़िएका आवश्यक भौतिक संरचनाहरू निर्माणका लागि सरकारसँग आगामी वर्षका लागि बजेट विनियोजन गर्न माग गरेको छ। घोराही बनाऊ अभियानले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, अधिकार कर्मीहरू लक्ष्मी आचार्य, अनिता पोखरेल, अभियानका उप संयोजक विनोद केसी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अरियाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अरियालले जिल्लाका लागि अत्यावश्यक विषयमा कुरा उठाएकोमा धन्यवाद दिँदै सम्बन्धित निकायमा आफूले जानकारी पठाउने बताउनुभयो। आजको गणतन्त्र दैनिकले यो खबर लेखेको छ।
2: घोराहीबाट प्रसारण हुँदै आएको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले आफ्नो 21 स्थापना दिवसको अवसर पारेर बुधबार रक्तदान कार्यक्रम गरेको छ। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिक उत्सवका अवसरमा 3 दिने कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरेको हो। रेडियो परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडियोका अध्यक्ष मधुसूदन दिले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा हुने रगतको अभावलाई थोरै भए पनि कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ। रक्तदान कार्यक्रममा संचालक समितिका सदस्य एक नारायण पौडेल, उपाध्यक्ष सुदर्शन रिटाल, सुशील अधिकारी, मुक्ति न्यूपाने, रेडियोका प्राविधिक शालिकराम चौधरी, समाचार शाखाका शान्त कुमार बुढा, बाबुराम पाण्डे लगायतले रक्तदान गर्नुभएको संयोजक सुदर्शन रिचालले जानकारी दिनुभएको छ। रेडियोले वार्षिक उत्सवका अवसरमा वैशाख 31 गते छलफल तथा अन्तर्क्रिया र जेठ 1 गते समापन समारोह आयोजना गरिने रेडियो संचालक समितिका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभएको छ। 2063 पुष 28 गतेदेखि परिचयन प्रसारण थालेको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले 2063 जेठ 1 गतेदेखि नियमित प्रसारण थालेको थियो। रेडियोले बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म समाचार विषयवस्तुमा केन्द्रित बहस र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
0: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्री बालेन्द्र शाह लगातार तेस्रो पटक पनि प्रतिनिधि सभा बैठकमा उपस्थित नभएपछि बुधबार संसद बैठक अवरूद्ध भयो। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले चर्को विरोध जनाउँदै संसद अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक वैशाख 31 गते अर्थात आज बस्ने गरी स्थगित गर्नुभएको थियो। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्ने तयारी भइरहँदा प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै विपक्षी दलहरू आक्रामक बनेका थिए। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति पाएपछि विपक्षी दलहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर संसदलाई जवाब दिनुपर्ने संवैधानिक तथा नैतिक दायित्व रहेको जिकिर गर्दै सरकार संसदप्रति गैर जिम्मेवार बनेको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्री लगातार अनुपस्थित रहनु संसदको गरिमा र संसदीय अभ्यासमाथिको उपेक्षा भएको टिप्पणी गरेका छन्। यस क्रममा हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नु भएको थियो। संसदमा प्रधानमन्त्रीको खोजी, राप्ती पोस्ट दैनिकबाट यो खबर लिएका छौं।
2: लमही नगरपालिका पाँच स्थित जैविक विविधता ग्रीन पार्कमा नवनिर्मित सुपा देउराली ढुंगे मन्दिरको प्राण प्रतिष्ठा तथा मूर्ति स्थापना गरिएको छ। लमही नगरपालिकाका प्रमुख जोगरा चौधरीले विधिवत रूपमा मन्दिरको प्राण प्रतिष्ठा गर्नुभएको हो। झण्डै 40 लाख रूपियाँको लागतमा ढुंगे ढुंगाबाट निर्माण गरिएको मन्दिर स्थानीय वासीको सक्रियता, श्रमदान तथा सहयोगबाट निर्माण सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज खनालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर 5 का वडा अध्यक्ष ओम प्रसाद सुवेदीको विशेष आतिथ्यतामा रहेको थियो। नयाँगत राष्ट्रिय दैनिकमा खबर छ।
0: दाङको राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्रालाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत मुस्लिम छात्रालाई चिकित्सा शिक्षा एमबीबीएसमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बुधबार सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो। मुस्लिम समुदायका छात्राहरूको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। सूचना अनुसार राप्ती गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने मुस्लिम समुदायका छात्रालाई मान्यता प्राप्त शिक्षण संस्थामा एमबीबीएस तहमा भर्ना भएका वा भर्नाका लागि छनौट भएका विद्यार्थीले आवेदन दिन सक्नेछन्। गाउँपालिकाले सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र आवश्यक कागजात सहित शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन आग्रह गरेको छ। आवेदनका लागि नागरिकताको प्रमाणपत्र, स्थायी बसोबास खुल्ने सिफारिश, मुस्लिम समुदायको प्रमाणित सिफारिश, मेडिकल एजुकेशन कमिशनको प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र, शिक्षण संस्थामा भर्ना भएको कागजात, शैक्षिक प्रमाणपत्र तथा पासपोर्ट साइजको फोटो आवश्यक रहेको जनाइएको छ। आजको गोरक्षेत्र दैनिकबाट खबर लिएका छौं।
2: दाङ सुर्खेत सड़क खण्डमा दौड़िने सवारी साधनहरू अहिले तुलसीपुर 2 को कुमलगढ़ी नजिक पुग्दा धेरैको गीत गति सुस्त हुन्छ, केही रोकिन्छन् पनि। सड़क खण्डको दक्षिणतर्फ लहरै बसेका कृषकहरू तरकारी बेच्नमै तल्लीन हुन्छन्। कतिपयले यो दृश्य नियालेर अगाडि बढ़छन् भने केहीले सवारी साधन रोकेर तरकारी खरिद गर्छन् र आफ्नो बाटो लाग्छन्। सड़क छेउमा कृषक स्वयं ताजा तरकारी बिक्रीका लागि बसेको देख्दा तरकारी लगिहालौं त भनेर रोकिनेहरू अधिकांश हुन्छन्। केही ग्राहकहरूले भने यहाँबाट नियमित तरकारी लैजाने गरेका छन्। बबी चारकी गीता शर्मा एक गैर सरकारी संस्थामा कार्यरत हुनुहुन्छ। उहाँलाई नियमित तुलसीपुर बजार स्थित अफिस आउनुपर्छ। अफिसबाट फर्किँदा अहिले उहाँले उहाँलाई ताजा तरकारी लैजाने ठाउँ बनेको छ कोमलगढ़ी नजिकको यो तरकारी बजार। ताजा र सस्तोमा तरकारी बाटोमै पाइने भएपछि तुलसीपुर बजारबाट तरकारी बोक्न छाडेको उहाँले बताउनु भएको छ। एकराज भण्डारीले आजको युगत राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: कार्यक्रम खबर पत्रिकामा अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा राजनीतिक कोलाहलका बीच सांस्कृतिक चेतनाको तरंग नारायण प्रसाद शर्माको विचार छापिएको छ। सार्वजनिक प्रशासनमा नैतिकता श्याम नेउपानेको विचार छापिएको छ भने प्रेस स्वतन्त्रतामाथिको अदृश्य खतरा शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्षे राष्ट्रिय दैनिकमा शिक्षामा भावनात्मक बुद्धिमत्ता रवि प्रसाद बरालको विचार छ। कांग्रेसभित्र भावनात्मक एकता अपरिहार्य भुवन पोखरेलको विचार छ। रामायण महाभारतको दैविक रूप गुरूप्रसाद शर्माको सामग्री छ भने एसी परीक्षाको नतिजामा सुधार गोरक्षेले आफ्नो सम्पादकीय छापेको छ।
0: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा अबको शहरी विकास कसरी पुरूषोत्तम लामिछानेको विचारलाई छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सुकुम्बासीको पत्र राजेश विद्रोहीको विचार छापिएको छ भने आजको राप्ती पोस्ट दैनिकले नतिजाको एना शीर्षकमा सम्पादकीय लेखेको छ।
2: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा सरुमा रानीमा बादलले छोडेन घाम छाया पद्मप्रसाद शर्माको यो सामग्री छापिएको छ। एआईको महत्व, अवसर, चुनौती र जिम्मेवार प्रयोग आजको गणतन्त्रले आफ्नो सम्पादकीय छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: मध्य पश्चिम जाङ ज्याक। यति बेला बिहानको 7 बजेको छ।
1: 22 घटाएर 18 कायम गर्ने मन्त्री परिषदको निर्णय। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएकोमा प्रतिपक्षी दलहरूको विरोध। राष्ट्रिय सभामा भने छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। राजनैतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई सरकारको निर्देशन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका लागि बेजिङमा चिनिया समकक्षी सी चिनफिङसँग शिखर वार्ता हुँदै।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हिराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरीदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
1: मन्त्री परिषदको हिजो बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित संघीय मन्त्रालयको संख्या 18 कायम गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। यस्तै सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। यस्तै अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक

मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। यसै गरी बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सेनाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो प्रतिपक्षीहरूको विरोधका कारण स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठकमा लगातार अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले आज 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै अवरोध शुरू गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालको अनुमतिमा समय माग गरेर बोल्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका नेता पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाफ दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै हुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषय अहिलेको मात्रै सवाल नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। को दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी बाध्यता नरहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको बैठकमा हिजो सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा सभाको बैठकमा हिजो सभामुख डोलप्रसाद अर्यालले एमाले संसदीय दलका नेता रामबहादुर थापाले मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्दैछ। राष्ट्रिय सभाको बैठकमा हिजो आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोरिम वागले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएसँगै छलफल शुरू भएको हो। बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जलविद्युत आयोजनाहरूको प्राथमिकीकरण लगायतका विषयलाई समेट्न सुझाव दिनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11 बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8 र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिलसेनाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग नभएको देखिएमा राज्यका

0: न्यायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
1: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरूपयोग गर्ने दिन गइसकेको छ।
0: मन्त्री डाक्टर तिमेन सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुहुँदै लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि गरेको वाचा पत्र अनुसार नीति तथा कार्यक्रम संसदमा पेश भएको र त्यस अनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिनुभएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको स्पष्ट पार्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा हिजो जनकपुरधाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैका पहुँच पुर्याइने प्रतिबद्ध रहेको र यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गर्नुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। अब रिपोर्ट। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
2: निस्ती गाउँपालिका चार मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरूद्ध गीत गाउँदै सन्देश दिएका छन्। निस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतनामूलक कार्यक्रममा जोड़ दिएको छ। पालिकाले पटक पटक बाल मेला, सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश बहादुर सुनारी।
3: अहिले सचेतनाका कुराहरू, सड़क नाटकहरू प्रदर्शनी अहिले भइरहेको छ, जुन सचेतनामूलक बाल विवाह अन्तर्गत लागि भनेर बाल नृत्य प्रतियोगिता पनि भएको छ। त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ।
2: निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ। बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम, किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो।
4: फोकल पर्सनहरू ओडामा बाल मैत्री सहजकर्ता, बाल कल्याण अधिकारी राखेर जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ, तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ।
2: बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड़ दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोड़ीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोड़ीमा मात्र सीमित भएको छ। 83 सालभित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो।
5: बाल विवाहलाई नामित पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
2: 2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण निस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरले हिजो सूचना जारी गर्दै महेन्द्र राजमार्ग गड्डाचौकी अत्तरिया चिसापानी सड़क सीमा सड़क केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा संरचना हटाउन 15 दिनको समय सीमा तोकेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सरकारी सम्पत्ति क्षति गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसंचार पूर्वाधार, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल नेपाल दूरसंचार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरूसहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कबल भाड़ा बापतको आमदानी बुझली बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको आरोप उनीहरूलाई लगाइएको छ। हावाहुरीका कारण रूख ढलेर कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 केबी प्रसारण लाइनका 2 टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधान बमोजिम उहाँलाई हिजो सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। फेरि पनि रिपोर्ट, धनकुटा जिल्ला केरा खेतीका लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ़न सकेको छैन। तराईमा पनि पहाड़ी रैथाने जातको केराको माग बढ़दो भएकाले किसानलाई केरा खेतीतर्फ आकर्षित गर्नु आवश्यक देखिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
6: धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 9 का कृषक शुक्रराज राईले करिब 40 रोपनी क्षेत्रमा केरा खेती गर्दै आउनु भएको छ। धान तथा अन्य खेतीमा कामदारको समस्या भएपछि उहाँ केरा खेतीतर्फ लाग्नु भएको हो। 3 वर्ष अघि शुरू गरेको केरा खेती अहिले उहाँको राम्रो आमदानीको स्रोत बनेको छ। अन्य खेती भन्दा केरा खेती सजिलो र कम श्रम लाग्ने भएकाले केरा खेती रोजेको उहाँको भनाइ छ।
7: यसको आमदानी गएको बर्खा साउन भदौ यहाँदेखि मात्रै सुरु भएको, अहिले त्यत्रो ठुलो भलममा छैन। अब आउने फागुनदेखि उता राम्रै उत्पादन देला, धेरै नै फल्ने खालकाहरू छन्।
6: धनकुटामा शुक्र राई जस्ता व्यावसायिक केरा खेतीमा संलग्न कृषक निकै कम छन्। धनकुटाको शहीद भूमि र सागुरीगढी गाउँपालिका तथा पाखरीवास नगरपालिकाको तल्लो क्षेत्रमा मात्र केरा खेती भइरहेको छ। घरायसी प्रयोजन सीमित रहेको केरा उत्पादन बढी भएको मात्र बिक्री गर्ने चलन छ। धनकुटामा हाल 43 हेक्टर क्षेत्रफलमा केरा खेती भई वार्षिक करिब 400 मेट्रिक टन उत्पादन हुँदै आएको छ। केरा खेती कम मेहनतमा छिटो आमदानी दिने तथा एउटा बोटबाट एक पटक मात्रै फल दिने भए पनि नयाँ टुसाबाट वर्षौंसम्म उत्पादन लिन सकिन्छ। 15-35 डिग्री तापक्रम र पानी नजम्ने ओसिलो माटोमा खेती हुने केराको उपयुक्त जात र व्यवस्थित खेती गरेमा जिल्लाभर व्यवसाय रूपमा विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
8: धनकुटा जिल्ला कोला खेतीको लागि एकदमै राम्रो सम्भाव्यता भएको क्षेत्र हो। यसलाई भिरालो पाखो भए पनि हुन्छ, सममा पनि हुन्छ, तर यसलाई पानी जम्न हुँदैन, चिसोसँग हुनुपर्छ। यसलाई तल्लो सतहदेखि अलिकति माथिल्लो एरियासम्म खेती गर्न सकिन्छ।
6: धनकुटामा जहाजी, माल्बो, चिनिया चम्पा, आसामे लगायतका जातको केरा खेती हुने गरेको छ। स्वास्थ्यवर्धक फल भएकाले यसको बजार र माग राम्रो भए पनि जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाड़े रैथाने जातको माग बढ्दो भएकाले कृषकलाई केरा खेतीतर्फ आकर्षित गर्न आवश्यक देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका क्रममा चीनको राजधानी बेइजिङ पुग्नु भएको छ। चीनका उच्च अधिकारीहरूले राष्ट्रपति ट्रम्पको बेइजिङमा भव्य स्वागत गर्नुभयो। राष्ट्रपति ट्रम्पले आजै चिनिया समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेइजिङको ग्रेट हल अफ द पीपलमा हुने दुई महाशक्तिका प्रमुखहरूको भेटको सबै तयारी पूरा भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। औपचारिक भेटवार्तापछि राष्ट्रपति सीले समकक्षी ट्रम्पको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुनेछ। द्विपक्षीय भेटमा मुख्य गरी अमेरिकाले पछिल्लो समयमा लगाएको र चीनले त्यसको विरूद्धमा लगाएको कर, प्रविधिमाथि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानका विषय सहितका मुद्दामा छलफल हुनेछ। धेरै उद्योगी व्यवसायी पनि राष्ट्रपति ट्रम्पको भ्रमण दलमा हुनुहुन्छ। टेस्लाका एलान मक्स, एनभिडियाका जेन्सन हुआङ लगायतका प्रतिष्ठित व्यवसायीहरूलाई लिएर बेजिङ हुनुअघि पत्रकारहरूको कुराकानीमा राष्ट्रपति ट्रम्पले चीनलाई अमेरिकी उद्योगका लागि खुला हुन आग्रह गर्ने विषय आफ्नो प्रमुख मुद्दा मध्येको एक भएको बताउनु भएको थियो। राष्ट्रपति ट्रम्पको यो भ्रमण शुरूमा मार्चमा तय गरिएको थियो, तर इरान युद्धका कारण पछि सारिएको हो। यसअघि राष्ट्रपति ट्रम्पले सन् 2017 चीन भ्रमण गर्नुभएको थियो। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य शहर क्षेत्रमा 5 तारे, 4 तारे र 3 तारे होटल संचालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले रूपन्देहीमा 5 तारे सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू संचालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सड़क खण्डमा नयाँ 5 तारे होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5 तारे होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशय युक्त सो जल विद्युत आयोजनाबाट वार्षिक 520.78 करोड विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: मम्मी दाँत दुख्यो।
9: मम्मी, मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
11: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
11: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
12: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
11: सम्पर्क फोन नम्बर 0825902022।
9: रोड सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
16: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
15: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
17: शुद्ध महका लागि कहाँ जाने त?
18: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
17: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
19: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9847820440।
19: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरू सँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
20: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुने,
23: सक्कु जे लौ खबर सुने,
22: 300 सैया कि संजीवनी टिचिङ अस्पताल आप अपने कनक सेवा म
23: आप बेराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाई नि पर्ना
22: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
23: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम के बा
22: ओपीडी सेवा, भर्ना सेवा,
23: सक्कु मेरिक ऑपरेशन सेवा,
22: आईसीयू सेवा, रेडियोलोजी सेवा,
23: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
22: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090-65225,
23: 082-591-101,
22: 591-102,
23: 082-591-103,
22: 591-104 ओ 591-105।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
25: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
25: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
24: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
25: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
24: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
25: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
21: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
26: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
17: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा खुराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
17: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
17: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ
3: नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
1: वेट्रेस
3: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भितिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुख्यो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नाइस भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
9: बिमा गराउन जाँदैछु।
8: बिमा किन गर्नु पर्यो सर? बिमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ सर?
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रकम हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
8: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
3: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-5-91-501 वा 071-5-91-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: झाडा पखालाले धेरै दुःख दियो।
3: थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-5-91-501 वा 071-5-91-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: झाडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
12: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
11: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
12: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
12: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
11: हजुर।
12: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
11: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, भुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: एक्सचेन्ज डेट एसिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686342044।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जोजाङ्गर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
6: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। प्रशासनिक सुधार र मितभेदता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्धन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयले एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा गाभिएको छ। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियन

दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिक उत्सवका अवसरमा तीन दिने कार्यक्रम अन्तर्गत हिजो पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। आज हिजो बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा रेडियोका अध्यक्ष मधुसूदन वैद्यले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा हुने रगतको अभावलाई थोरै भए पनि कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। रक्तदान कार्यक्रममा संचालक समितिका सदस्य एकनारायण पौडेल, उपाध्यक्ष सुदर्शन रिजाल, सुशील अधिकारी, मुक्ति न्यूपानी, रेडियोका प्राविधिक शालिकराम चौधरी, समाचार शाखाका शान्त कुमार बुढामगर, बाबुराम पाण्डे, हेमन्त चौधरी लगायतले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक सुदर्शन रिजालले जानकारी दिनुभएको छ। रेडियोले वार्षिक उत्सवका अवसरमा वैशाख 31 गते छलफल तथा अन्तर्क्रिया र जेठ 1 गते भोलि समापन समारोहको आयोजना गरिने रेडियो मध्य संचालक समितिका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभएको छ। 2063 पुष 28 गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जले 2064 जेठ 1 गतेदेखि नियमित प्रसारण थालेको थियो। रेडियोले बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म समाचार विषयवस्तुमा केन्द्रित बहस र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। दीपशिखा आवासीय माध्यमिक विद्यालय गुराहीले एसी परीक्षामा 4 जीपीए ल्याउने छात्रा तेजस्वी डाङ्गीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कृत गरेको छ। विद्यालयका अध्यक्ष माधव शर्माको अध्यक्षता र शिक्षा समन्वय इकाई प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा 4 जीपीए ल्याउने छात्रा तेजस्वी डाङ्गीलाई विद्यालयका तर्फबाट 20,000 र सन्तोष कुमार रेग्मीको तर्फबाट 5,000 गरी नगद 25,000 प्रमाणपत्रले सम्मान गरिएको हो। साथै अन्य उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरूलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा विद्यालयका निर्देशक निश्चल आचार्य, क्याम्पस प्रमुख प्रतिराज बस्नेत, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, विद्यालय विज्ञान समेक सुमन केसी, धनबहादुर विशी, माधव न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका संचालक समितिका सदस्य राम थापाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको भएको स्वागत सम्मान कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक मनोज बुढाथोकीले गर्नुभएको थियो। नेपाल निवृत्त शिक्षक समाज राप्ती गाउँपालिकाको चौथो परिषद आदर्श माध्यम विद्यालय लालमटियामा सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष गोविन्द पौडेल तथा जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा र आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधानाध्यापक खेतुलाल पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। परिषद बैठकमा संस्थाका सचिव रुद्रमणि शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देवीराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि छलफल गर्दै परिषदले आगामी कार्यदिशा तय गरेको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मावि पत्थर गढवाका प्रधानाध्यापक बसन्तराज घिमिरे, मावि सिसहन्याका प्रधानाध्यापक मनोज कुमार गुप्ता, छोटकी सिसहन्याका आधारभूत विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र चौधरी, लम्हीनगर सचिव गोविन्दराज रिजाल, गढवा सचिव खगराज शर्मा र आज जीवन सदस्य रमेश कुमार अधिकारी लगायतले निवृत्त शिक्षकहरूको हकित र समाज सेवामा संस्थाको भूमिका महत्वपूर्ण हुनेमा जोड़ दिनुभएको छ। सोही अवसरमा नयाँ सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र र समाजको लोगो अंकित ब्याज वितरण गरिएको थियो। कार्यक्रमको शुरूआत उपाध्यक्ष युवराज प्रसाद पौडेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव रुद्रमणि शर्माले गर्नुभएको थियो। र राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्रालाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत मुस्लिम छात्रा चिकित्सा शिक्षा एमबीबीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गत हिजो सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो। मुस्लिम समुदायका छात्राहरूको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाले बताएको छ। सूचना अनुसार राप्ती गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने मुस्लिम समुदायका छात्रा मान्यता प्राप्त शिक्षण संस्थामा एमबीबीएस तहमा भर्ना भएका वा भर्नाका लागि छनौट भएका विद्यार्थीहरूले आवेदन दिन सक्ने भएका छन्।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
7: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
8: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-497-1893 र 98-128-89-028।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मदात्री शिकारी हौ शिकारी
2: पुरै दैलेख मलाई चाहियो
3: VFX सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड़ प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: सूचना श्री गणेश चित्रालय खोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
8: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु
9: स्वर्गद्वारी चलचित्र मन्दिर खोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले
10: त्यो त मैसकी बहिनी हो
11: आजदेखि तेरो भाउजू
12: आफूले
9: लाली बजार
13: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु
9: गुरु आमा
14: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
9: र परालको आगो
15: खुसीको खबर
16: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
17: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
18: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
18: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
18: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
11: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्डा हुने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड।
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
12: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगा हर्ट्ज।
19: मूल नेतृत्व अपनत्व भनेको जसले सरकारको नेतृत्व गर्छ, मूल रूपमा प्रधानमन्त्री। प्रधानमन्त्री भनेको त सबै क्याबिनेटका मिनिस्टरहरू होइन हुने भयो। त्यसो भएको हुनाले पनि त्यो ठ्याक्कै सबभन्दा एउटा अर्थ राजनीतिको दस्तावेज भनेकै छ तपाईँको नीति र कार्यक्रम। त्यसले तपाईँको कस्तो बाटो पक्रिनुहुन्छ, कारको नेतृत्व गर्छ मूल रूपमा प्रधानमन्त्री। प्रधानमन्त्री भनेको त सबै क्याबिनेटका मिनिस्टरहरू होइन हुने भयो। त्यसो भएको हुनाले पनि त्यो ठ्याक्कै सबभन्दा एउटा अर्थ राजनीतिको दस्तावेज भनेकै छ तपाईँको नीति र कार्यक्रम। त्यसले तपाईँको कस्तो बाटो पक्रिनुहुन्छ, त्यो बाटो त्यो गन्तव्यमा जानको निम्ति तपाईँले कस्तो नीति लिनुहुन्छ, अनि त्यो नीतिलाई होइन त्यो नीति अनुरूप तपाईँले कार्यक्रम कसरी लिनुहुन्छ, त्यो कार्यक्रम अनुरूप तपाईँले कसरी कार्य ल्याउनु, मैले सधैँ भन्ने गरेको त्यो एउटा माला के उनी जस्तो गरेर होइन तपाईँको उद्देश्य लक्ष्य त्यो लक्ष्य अनुरूपको तपाईँको अझ रणनीति अनि नीति अनि कार्यक्रम अनि कार्यान्वयन गर्ने एउटा एकीकृत एउटा रोडम्याप जस्तो नि गरेर अगाडि जाने गरी

0: आउनु पर्ने हुन्थ्यो नीति र कार्यक्रम. यहाँ चाहिँ नि नीति र कार्यक्रम चाहिँ नि सामान्य मन्त्रालयहरूले होइन तर आफ्नो कसरी जाने भनेर चाहिँ रिपोर्टिङ गरेर त्यो पठाउँछन् दस्तावेज. त्यसलाई यो अलिअलि जोड घटाउ गरेर तपाईँको प्लस माइनस गरेर कपी पेस्ट गरेर निकाल्ने जस्तो गरिकन गर्ने त्यस्तो परम्परा छ. त्यो रुनु हुँदैन त्यो. तर अघि मैले भने जस्तो के हो भने यस अहिलेकोमा चाहिँ नि एटलिस्ट चाहिँ आर्थिक क्षेत्रमा केही केही नयाँ ढंगले जाने चाहिँ पहलहरू भएका छन्। तर समस्या अघि मैले भने जस्तो के भने आधारभूत रूपमा त्यसलाई जोडेर होइन तपाईँले त्यो जमर्को गरेर अगाडि ल्याउन खोजेका कुराहरू व्यवहारमा ठोस रूपमा कार्यान्वयनमा जाने कुरालाई सुनिश्चित गर्ने जुन अवरोध र पूर्ण चाहिँ संरचना नीति संस्थागत परिपाटी छ नि त्यसलाई हस्तक्षेप गरेर कसरी सुधार गरेर अगाडि बढ्नुहुन्छ भन्ने कुरो को आएन भन्ने हो. तर पनि तपाईँले भने जस्तो के हो भने नीति र कार्यक्रम अझ बजेटभन्दा अझ एक स्तरको उन्नत भएर आउनुपर्ने चाहिँ नि हो भन्ने मलाई लाग्छ.
1: विश्वमा अलिकति आर्थिक मन्दीको अवस्था छ, मध्य पूर्वमा भइरहेको यो द्वन्द्वले गर्दाखेरिमा सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा त सबै कुराको
0: भएर आउनुपर्ने चाहिँ नि हो भन्ने मलाई लाग्छ.
1: विश्वमा अलिकति आर्थिक मन्दीको अवस्था छ, मध्य पूर्वमा भइरहेको यो द्वन्द्वले गर्दाखेरिमा सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा त सबै कुराको भाव बढ़िसक्यो, नागरिकको आय स्तर कम छ. यो अवस्थामा चाहिँ यो योजनाले कतिको काम गर्छ यो नीति तथा कार्यक्रमले? किनकि मानिस त पहिला सुरु जोडिने त बजारसँग हो नि त.
0: बजेट कसरी आउँछ त्यो हेर्न बाँकी छ होइन. त्यसो भएको हुनाले हामी आउँदै आउँदैन भनेर पूर्वाग्रही हुने कुरो भएन होइन. जे हो तथ्य हो त्यो तथ्यगत विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन.
1: तर यसको सङ्घर्ष यो नीति तथा कार्यक्रमले किनकि मानिस त पहिला सुरु जोडिने त बजारसँग हो नि त.
0: बजेट कसरी आउँछ त्यो हेर्न बाँकी छ होइन. त्यसो भएको हुनाले हामी आउँदै आउँदैन भनेर पूर्वाग्रही हुने कुरो भएन होइन. जे हो तथ्य हो त्यो तथ्यगत विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन. तर यसको सबभन्दा कमजोरी के भयो भन्नुहुन्छ भने बाह्य जुन प्रतिकूलता छ त्यसले बढाएको एक्सनको लागि मूल्य छ. मूल्य यहाँ उपभोक्ताले चाहिँ मूल्य बढ्ने कुरा त आफ्नो ठाउँमा छँदैछ होइन. त्यो व्यापक रूपमा त्यसले चाहिँ पार्ने जुन किसिमको उद्योगमा व्यवसायमा यो त कस्तो हुन्छ भने चेन इफेक्ट नै. अहिले मूल्य बढ्यो अनि झन बढ्दै गयो झन बढ्दै गयो होइन. सबैतिरबाट चाहिँ त्यसले अनन्तगत्ता ठूलो एउटा संकट ल्याउने र आम जनताले आफ्नो साँझ बिहानको पनि रोजीरोटीको चाहिँ समाधान गर्न नसक्ने हुन्छ. त्यो पनि कुन स्थितिमा भने वैकल्पिक तपाईँको अवसरहरू छैन होइन. अनि सबै चाहिँ वैकल्पिक रोजगारी छैन भनेदेखि त्यसले ठूलो समस्या ल्याउँछ. त्यो हिसाबले मलाई लाग्छ आन्तरिक कारणले सँगै बाह्य कारणले जनतालाई राहत दिने गरिकन त्यो नीति र कार्यक्रम चाहिँ नि आएन. अब बजेटले कसरी सम्बोधन गर्नुपर्छ र त्यसमा अझ मैले अघि जोड्दै थिएँ अब यत्रो चाहिँ नि युवा शक्तिको होइन विदेशमा बस्ने नेपाली पनि स्वदेशका नेपाली पनि एउटा भन्ने हो भने एक प्रकारको एउटा हस्तान्तरण एउटा के भन्नुहोस् न यो जेनेरेसनको होइन चाहिँ नि एउटा हस्तान्तरण लिडरसिपको हिसाबले पनि राजनीतिको हिसाबले पनि युवाहरू यसरी ठूलो मात्रामा जाने ठूलो साइजमा जाने आएका छन् र त्यसमा प्रबुद्ध अहिलेको सरकारको पार्टीभित्र छ. तर पनि यति फितलो तपाईँको त्यो रोजगारीसँग जोडेर होइन किन रोजगारी भयो भने त तपाईँले आय आर्जन भएपछि त अलिकति राहत पनि हुन्छ नि. त्यसले पनि अर्को प्रकारले रोजगारीका कार्यक्रमहरू मूलत यही परम्परागत चाहिने कुराहरूलाई र अब जस्तो के दस वर्षको भनिएको छ त्यो त यो वर्षको बजेटमा पनि थियो. अझ त्यसमा त आन्तरिक होइन रोजगारी सिर्जना गर्ने दस वर्षमा चाहिँ नि व्यापक रूपमा गर्ने भन्ने थियो. अस्ति आएको दस्तावेजमा चाहिँ 15 लाख 5 वर्षमा 15 लाख रोजगारी सिर्जना गर्ने भनेको छ र त्यो ठोस रूपमा तपाईँले लिने नीतिहरू समग्र अथवा आर्थिक वृद्धि अथवा विकाससँग अघि हामीले भनेका 6-7 सेक्टरहरूको प्राथमिक गर्नु र तिनलाई व्यापक रूपमा अगाडि बढ्दा त्यसबाट होइन एउटा अटोमेटिक प्रोसेसमा पनि विकासको गतिलाई तीव्र बनाउँदा त्यसबाट हुने रोजगारी सृजनाको एउटा पक्ष भयो. त्यसले पुग्दै पुग्दैन फेरि के हो भने अर्थतन्त्रलाई तपाईँको पिकअप गर्ने मलाई लाग्छ अलि युद्ध स्तरमा तपाईँले काम गर्नुभयो भने पनि अर्थतन्त्रलाई पिकअप गर्नको किनभने हामी त धेरै समस्यामा छौँ गर्न टाइम लाग्छ. त्यसो भएको हुनाले पनि आर्थिक वृद्धिले पिकअप गर्ने कति टाइम लाग्ने हो भन्ने यहाँ चाहिँ अन्यताको स्थिति छ. त्यो भएको हुनाले पनि के भने ठोस रूपमा यद्यपि स्टार्टअपदेखि लिएर केही एकीकृत रूपमा के चाहिँ सेवा सुविधाहरू उपलब्ध गराउने होइन त्यसपछि पुँजी उपलब्ध गराउने कुरा चाहिँ गरिएको छ. त्यो ज्यादै चाहिने तपाईँको

0: मात्रात्मक रूपमा त्यसको नगण्य प्रभाव हुने हिसाबले चाहिँ त्यहाँ कुराहरू गरिएको छ। आम रूपमा रोजना चाहिँ हाम्रो विकास प्रक्रियाबाट र अनि तपाईँले गर्ने लक्षित कार्यक्रमबाट रोजगारी यसरी कमसे कम पनि जुन किसिमको प्रतिबद्धता गरिएछ त्यो अनुसार हामी रोजगारीको सुनिश्चित गर्छौं भन्ने ढंगले युवा शक्तिहरूलाई आश्वस्त पार्ने ढंगले पनि चाहिँ यो नीति र कार्यक्रम आएन। र यो किन यस्तो भयो, किन यति धेरै चाहिँ उपेक्षा भयो भन्ने कुरा म आफूले बुझ्न सकिरहेको छैन।
1: अब निजी क्षेत्रको तीन चारवटा जुन छ हामीसँग संस्थाहरू त्यसमा पनि अहिले नयाँ नेतृत्व आइरहेको छ। सीएनआईमा पनि नयाँ नेतृत्व आयो, एफएनसीसीमा पनि नयाँ नेतृत्व आयो, सरकार पनि नयाँ छ। भनेपछि अब निजी क्षेत्रको मनोबल बढाउने खालका कार्यक्रमहरू कस्ता कार्यक्रमहरू आउनुपर्छ, यो तीनवटै सेक्टर यो नयाँ नयाँ मिलेर चाहिँ कसरी अगाडि बढ्नुपर्छ। निजी क्षेत्रले 100 खर्बको अर्थतन्त्र भनेर पहिलेदेखि भन्दै आएको हो र सरकारले पनि अहिले त्यही नीति लिएर आएको छ।
0: पहिले 5 वर्ष भनिएको थियो, अहिले 10 वर्षको कुरा आयो। के भने 7 वर्ष के अरे तपाईँले 5 वर्षमा 7% आर्थिक वृद्धि हासिल गरेर तपाईँ $3,000 पुग्न सक्नुहुन्न। अझ तपाईँले 100 अरबको डलरको चाहिँ अर्थतन्त्रको कुरा कुरै छोडिदिनुहोस्। कमसे कम पनि 5 वर्षलाई गर्दाखेरि 11-12% आर्थिक वृद्धि हुनुपर्थ्यो। अहिले उहाँहरूले अलिकति मार्जिन राखेर रा 10 वर्ष कुरा गर्छ। तर पनि के हो भन्नुहुन्छ भने जुन ढंगले चाहिँ नि आर्थिक वृद्धि एकदम उच्च गर्ने कुरा होइन व्यापक रूपमा चाहिँ नि तपाईँको प्रति व्यक्ति आय र अर्थतन्त्रको आकारै बढाउने कुरा गरिएको छ त्यसको मेन खम्बा भनेकै होइन सम्भाग भनेकै के हो भने निजी क्षेत्र हो। किनभने निजी क्षेत्रको 75-80% त निजी क्षेत्रको लगानी हुन्छ होइन लगानी हुन्छ। त्यसो भएको हुनाले पनि मलाई लाग्छ के हो भन्नुहुन्छ भने त्यो जुन प्राथमिकता खास गरी किन उद्योगको क्षेत्रमा ऊर्जाको क्षेत्रमा पर्यटनको क्षेत्रमा सँगै व्यवसायिक कृषिसँगै जोडेर व्यापक औद्योगिकरणको त्यो कार्यक्रम त्यसलाई एउटा कम्प्रिहेन्ड गर्ने भन्छ कि एउटा कम्प्रिहेन्सिभ सामग्रिकतामा त्यहाँ भएका निजी क्षेत्र होइन यद्यपि त्यहाँ एकद्वार प्रणाली केही सुविधाको कुरा गरिरहेको छ के हो भन्नु छ भने एक महिनामा तपाईँले चाहिँ कुनै उद्योग दर्ता गर्ने हो भने चाहिँ त्यो एक महिनामा गर्ने भन्ने कतिपय कुराहरू त्यसमा आएका छन्। तर के हो भन्नुहुन्छ भने तपाईँको जुन किसिमको यहाँ सुधारको होइन अर्को चरणको चाहिँ सुधार गर्ने भनिएको छ ट्याक्स जस्तो तपाईँले कर चाहिने यस्तो भयो यो कस्तो भयो भन्नुहुन्छ भने यो सम्पूर्ण वा अधिकांश चाहिने के हो भने मार्जिन खाने भन्छ नि मार्जिन खाने अब बिचौलिया तन्त्र यति हाई भयो कि त्यो 5 वर्षमा तपाईँले 300 अरबको कर छुट दिनुभयो सुविधा उद्योग व्यवसायको नाउँमा तर जिनवन उद्योग व्यवसायले चाहिँ पाएन। त्यसभित्र अझ सबभन्दा समस्यामा किनभने 90% त साना उद्योग व्यवसाय छन् ती सबभन्दा प्रताडित छन् होइन प्रताडित छन्। अनि त्यस्तै आदि गरिकन ऊर्जा क्षेत्रमा पनि जुन इन्डिजिनियस लगानीकर्ताहरू छन् अब अहिले त्यसलाई त अलि ओपन अप गर्ला उनीहरू लगानी गर्दाखेरि चाहिँ त्यो प्रोसेस नपुगेर वर्षौंदेखि उनीहरू लाइनअप भएर चाहिँ बस्नुपर्ने एउटा स्थिति छ। पर्यटन क्षेत्रलाई पनि तपाईँको ठ्याक्कै लोकल स्थानीय तहसम्म चाहिँ नि पर्यटनलाई चाहिँ नि जोड्दै साहसिकदेखि लिएर अरू प्रकारका पर्यटनहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने स्थिति छ। त्यसरी आम रूपमा के गर्नु पर्यो भने जुन किसिमका करका कारणले अब तपाईँको जग्गा खरिदका कारणले ठेक्का पट्टादेखि लिएर अरू थुप्रै जटिलता फेसिलिटेसहरूका कुराका कारणले बजारका मैले हेर्दै थिएँ मैले करको अस्ति त्यो मैले छलफल गर्न म वीरगंज गएको थिएँ त्यहाँ जाँदाखेरि त्यहाँका थुप्रै उद्योग व्यवसायका चाहिँ त्यहाँका स्थानीय नेतृत्व निजी क्षेत्रका नेतृत्वकर्ताहरूले भन्नुभयो कुनै उत्पादन गरेको तपाईँले वीरगंजमा उत्पादन गरेको चिज काठमाडौँमा ल्याउँदाखेरि 4 ठाउँमा तपाईँले कर तिर्नुपर्ने हुन्छ। अझ स्थानीय तहमा अहिले फरक ढंगले चाहिँ कर लगाउने होइन सम्पत्तिमा पनि वा त्यो ढङ्ग कतिपय ठाउँमा लगाउने प्रदेशले लगाउने अनि त्यसपछि आएर यहाँ सङ्घले चाहिँ लगाउने करको कुरा मूल्याङ्कनदेखि लिएर मैले हेरेको थिएँ अब जस्तो कुनै एउटा उद्योग व्यवसायी वा व्यवसाय गरे अरू प्रकारको व्यवसाय गरेको मान्छे अब कुनै करको अफिसियल मान्छे आउने हो भन्दा बित्तिकै तपाईँको चाहिँ उनीहरूले पसल वा होइन व्यवसाय उद्योग बन्द गरेर जानुपर्ने होइन त्यस किसिमको एउटा क्राइसिस त्यस्तो भयो भने तपाईँले आश्वस्त विश्वस्त कर चाहिने एकदम विलिङली तिर्ने हो भन्ने कुराको तपाईँले विश्वस्त नगरिकन अनि मान्छे उद्योग व्यवसायमा कसरी आउन सक्छन् आउन सक्दैनन् होइन त्यसो भएको हुनाले जुन किसिमका संस्थागत र अरू प्रकारका नीतिगत होइन र झन्झट दुःख दिने चाहिने जुन किसिमको परिपाटी छ अनि त्यसपछि आएर बीचमा जो तपाईँ शुभ लाभको लागि हरेक जे गर्ने चाहिने एउटा स्थिति छ त्यसलाई अन्त गर्नु पर्यो र सँगै यो प्रक्रियामा चाहिँ अर्थतन्त्रलाई उपचारीकरणको गति दिनु पर्यो. कहाँ कहाँ के कारणले गर्दाखेरि अर्थतन्त्र उपचारिकता भएन, यद्यपि त्यो ट्याक्सदेखि लिएर अरू झन्झटले पनि त्यस कुरा त्यो देखेको छ. एउटा रजिस्ट्रेसन गर्नुपर्ने, प्रत्येक वर्ष रजिस्ट्रेसन गर्नुपर्ने, रिन्यू गर्नुपर्ने, अनि 10 ठाउँमा 15 ठाउँमा तपाईँले जाने त्यो रेकर्डिङ गर्नुपर्ने. भन्दा बित्तिकै जुन किसिमको तपाईँको एउटा वातावरण हो नि, उद्योगिक व्यावसायिक जुन किसिमको चाहिँ वातावरण हो, त्यो ज्यादै प्रतिकूल भएको छ र त्यसमा अलिकति बजारसँग पनि जोडिएको छ. बजारसँग बजारको पनि तपाईँले एक प्रकारले कसरी फेसिलिटेट गर्ने र त्यो प्रतिस्पर्धामा कसरी उनीहरूलाई लेभल प्लेइङ फिल्ड भन्छ नि, त्यो लेभल प्लेइङ फिल्ड कसरी दिने भन्ने कुरा एउटा यो पाटो होइन. अर्कोसँगै के हो भन्नुहुन्छ भने उद्योग व्यवसायको हिसाबले यद्यपि सरकारले अहिले 100 रुपियाँभन्दा बढीको चाहिँ तपाईँको बोर्डरमा होइन कर नतिरिकन सामानहरू ल्याउन नदिने भनेको छ. म आफै छलफलमा जाँदाखेरि पनि मैले त्यहाँ अवस्था यस्तो देखेको थिएँ कि बोर्डरमा शनिबार त त्यहाँ माखो पनि चाहिने त्यो बाटो सडकमा हिँड्छ, सबै चाहिने बोर्डर पारी गएर सारा सामानहरू ल्याउने. भन्दा बित्तिकै स्थानीय तहको उद्योग र व्यवसायहरू चाहिँ कसरी चल्ने, भन्दा बित्तिकै समानान्तर रूपमा जुन ढंगले अनौपचारिक अर्थतन्त्र वा अन्डर रेकर्डेड, मैले एउटा कार्यक्रममा यो व्यापार व्यवसायसँग सम्बन्धित चाहिने व्यवसायहरूले चाहिने भन्दै हुनुहुन्थ्यो कि उहाँहरूले हिसाब गरेको 500 अरब रुपियाँको अनरेकर्डेड ट्रेड छ भनेर त उहाँहरूले हिसाब गर्नुभएको छ. एकातिर इलिगल ट्रेड, अर्कोतिर तपाईँको चाहिने विभिन्न किसिमका झन्झट र प्रक्रियाहरू छन् तिनलाई एकदम हामीले हेऱ्यौँ नि. दक्षिण पूर्वी एसियामा जुन ढंगले त्यहाँको उद्योगीकरण भयो, तपाईँले साउथ कोरियाको उदाहरण गर्नु, थाइल्याण्डको उदाहरण गर्नुहोस्, मलेसियाको तपाईँले चाहिने उदाहरण लिनुहोस्, अरू कतिपय अहिलेका चाहिने नव औद्योगिक राष्ट्रहरूको तपाईँले उदाहरण लिनुभयो भने पनि जुन चाहिने सुविधासहित फेसिलिटेट गर्दै अनुकूलता प्रदान गर्दै चाहिने उद्योग व्यवसायलाई प्रवर्धन गरिएको थियो, त्यो ढंगले चाहिने फेसिलिटेट गरेर अगाडि जानुपर्ने आवश्यकता छ. त्यसो भनेको चाहिने के हो भने एक प्रकारको जुन किसिमको क्राइसिस अफ कन्फिडेन्स छ त्यसलाई चिर्दै एक प्रकारले एउटा कम्प्याक्ट ठोस समन्वयमा सहकार्यमा चाहिँ निजी क्षेत्र अनि सरकार अगाडि बढेर जानुपर्छ. त्यसमा अझ मैले जोड दिएको के हो भने साना उद्योग व्यवसायहरू सबभन्दा प्रचारित छन्, तिनले सबभन्दा धेरै मान्छेलाई चाहिने रोजगारी दिन्छन्, तिनले नै हाम्रो स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्छन्, त्यो गर्ने गरिकन जानुपर्ने खाँचो छ. र त्यसैले भने मैले औपचारिक अर्थतन्त्र र जुन इलिगल गैर कानूनी कारोबारहरू छ तिनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ. त्यो नगरिकन तपाईँले यतापट्टि उद्योग र व्यवसायलाई पनि अगाडि प्रमोट गरेर लान सक्ने स्थिति चाहिँ छैन.
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गरिरहेका छौ. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
3: हेलो पिंकी,
4: बोल दिन.
3: एलईडी टीवी किन्न नजाने?
4: जान्न.
3: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
4: जान्न.
3: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
4: जान्न.
3: किन?
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
4: पाइने भएर त जान लाग्यो नि.
3: हो र, कहाँ
4: भन्दिन के?
3: सत्य भन्दिनौ.
4: आई लभ यु पिंकुली भनेको
3: हो. एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
4: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
3: फोन नम्बर
4: 082-562-452
3: 082-562-452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
7: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान. फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
3: ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर डिलीराज खनालसँग कुराकानी गरिरहेका छौं सरलाई कार्यक्रम बदलिदु नेपालमा फेरि पनि स्वागत छ
4: धन्यवाद
3: जस्तो हामीले अब नीति तथा कार्यक्रम कस्तो आयो भन्ने कुरा पनि गर्यौं यसको प्राथमिकता कतिको व्यवहारिक छन् भन्ने कुरा गर्यौं र यससँग छुटेका महत्वपूर्ण पक्षका साथसाथै रोजगारीका कुरा यो आर्थिक मन्दीमा कसरी अगाडि बढ़न सक्छ भन्ने बारेमा पनि कुराकानी गर्यौं अब यो उत्पादन र निर्यात बढ़ाउने स्पष्ट रणनीति चाहिँ यो नीति तथा कार्यक्रममा देखिन्छ कि देखिँदैन
4: थाती राखिएको छ त्यसरी भन्नु पर्यो किनभने हामीले गर्दै जानेछौ भन्ने आज नेचरलको आर्थिक सुधारका कुराहरू जुन छन् नि मलाई लाग्छ त्यो चाहिँ नि ठ्याक्कै जस्तो करको कुरा अहिलेको सबभन्दा समस्या के हो भन्नुहुन्छ भने करलाई तपाईँले उत्पादन र उत्पादनसँग जोड्नुहुन्छ किनभने बीचमा कसैले फाइदा लिने होइन मार्जिन खाने होइन तपाईँको आयातलाई चाहिँ प्रोत्साहन गर्ने यहाँको चाहिँ यो ब्याङ्किङकीयकरणलाई चाहिँ प्रोत्साहन गर्ने खास उत्पादनशील क्षेत्रमा लगानी गर्ने र उत्पादन क्षेत्रबाट लगानी गरेर अनि पुँजीको सञ्चय गर्दै दिगो हिसाबले अर्थतन्त्र अगाडि बढ़ाउने त्यो क्रममा हाम्रा स्रोत र साधनहरूको पनि अधिकतम उपयोग हुने जसका कारणले रोजगारी पनि स्वदेशमै चाहिँ सिर्जना हुने त्यो डिस्कोर्स त्यो बाटोमा हामी नगएको भएको हुनाले पनि जस्तो करमा हामी उत्पादन उत्पादकसँग जोड्छौं समग्र सुधारका कुराहरू जस्तो लागत चाहिँ कम गर्ने कुरा अनि त्यसपछि उद्योग व्यवस्थालाई चाहिँ सुरक्षित गर्ने कुरा अनि आईटी र अरू प्रविधिहरूलाई चाहिँ नयाँ ढंगले इन्ट्रोड्युस गर्ने कुरा र अब कृषि उद्योग इत्यादिलाई चाहिँ प्राथमिकता दिने कुरा होइन सँगै ऊर्जालाई पनि प्राथमिकता दिने कुरा यिनी कतिपय चाहिँ तपाईँको उत्पादन उत्पादनशीलतासँग जोडिएका छन् त्यसो भएको हुनाले यिनलाई जुन किसिमको नयाँ चरणको आर्थिक सुधारको कुरा गरिएछ त्यसलाई ठोस रूपमा विगतभन्दा फरक ढंगले यहाँ त कस्तो स्थिति छ भन्नुहुन्छ भने कहिलेकाहीँ अब यो सुधारको कुरा गर्दाखेरि ठ्याक्कै हिजो असफल भएको एक प्रकारले त्यो हामी नवउदारवाद भन्छौँ त्यसले चाहिँ उत्पादनशील क्षेत्र लगानीलाई पनि प्रोत्साहन नगर्ने त्यसपछि आय असमानता पनि व्यापक रूपमा बढाएर लिएर जाने र त्यसका कारणले गर्दाखेरि अब नेपालको सन्दर्भमा त अझ रेमिटेन्स अनि उपभोग होइन त्यसले गर्दाखेरि एउटा दिगो ढंगले अर्थतन्त्र अगाडि बढेर पनि जान नसक्ने हाम्रो तितो अनुभव छ र ग्लोबली पनि जुन ढंगले यान्त्रिक तरिकाबाट त्यो नवउदारवादको नीतिलाई अगाडि बढाइयो त्यसलाई ठ्याक्कै तपाईँको सुधारलाई पनि त्यस्तै ढंगले जाने हो भने चाहिँ त्यसको केही अर्थ भएन एकदम उत्पादनशील क्षेत्रमा लगानी गर्नको निम्ति चाहिँ नि तपाईँको अझ यसमा अघि मैले एउटा कुरा छुट्टाएँ के हो भन्नुहुन्छ भने लगानीका स्रोतहरू बाह्य पनि अहिलेका नयाँ तपाईँको इन्स्ट्रुमेन्टहरू युज गरेर होइन विभिन्न विकल्पहरूको लागि लगानीमा चाहिँ लागि स्रोतको परिचालन गर्ने भनिएको छ तर एउटा मैले नबुझेको कुरा के हो भने हाम्रो अथवा ब्याङ्किङ सेक्टरमा 12-13 खरबको पैसा आइडल भएर बसेको छ स्रोतको कमी त छैन नि त्यसलाई पनि तपाईँले चाहिँ कुनै न कुनै रूपमा तपाईँले गलत ढंगले परियोजना चयन गर्ने अनि अन्धाधुन्ध चाहिने खर्च गर्ने गरेर गर्नुभयो भने त्यसले अर्को प्रकारको संकट ल्याउँछ ब्याङ्कलाई पनि संकट ल्याउने भयो सिङ्गो अर्थतन्त्रलाई पनि संकट ल्याउँछ तर पनि अलि सुविचारित ढंगले बुद्धिमत्तापूर्ण ढंगले एउटा परियोजनाहरूको चयन निजी र चाहिँ तपाईँको सरकार चाहिँ पब्लिक सेक्टर मिलेर गर्ने र मध्यत वा दीर्घकालीन हिसाबले अनि त्यसको रिटर्न कसरी आउने भनेर गर्न सकियो भने मलाई लाग्छ कि यो त अहिले जुन कुरा हामीले छलफल गरिरहेका छौँ त्यसलाई पनि उपयोग गर्ने कुरा यो वा त्यो ढंगले आउँछ भन्ने मलाई लागेको थियो नीति र कार्यक्रममा आएको छैन मलाई लाग्छ बजेटले यतातिर पनि ध्यान दिनुपर्छ त्यसको समेत उपयोग गर्दै प्राथमिकता क्षेत्रमा ठोस ढंगले छिटो रिटर्न दिने मध्य रूपमा रिटर्न दिने अलि लामो कालमा रिटर्न दिने होइन त्यस ढंगले लगानीलाई त्यो सरकारको लगानी सँगै बैंकिङ सेक्टरबाट हुने लगानीलाई पनि उत्पादनशील क्षेत्रसँग उत्पादन क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीसँग जोडेर उनीहरूलाई विभिन्न ढंगले इन्सेन्टिभ उत्प्रेरित गर्ने गरेर गयो भने त्यहाँ उत्प्रेरणाका हामीले पुनर्संरचना गर्छौं भन्ने कुरा पनि आएको छ। हामीले आशा गरौं कि बजेटमा त्यसलाई चाहिँ नि अन्तर सम्बन्धित बनाएर आउनेछ भन्ने हामी आशा एवं विश्वास गरौं।
3: अब यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैभन्दा ठूलो चुनौती चाहिँ के देखिन्छ?
4: जबसम्म तपाईँले ज्यादै चुलिएका समस्याहरू छन् नि गहिरिएका समस्याहरू छन् नि तिनलाई तपाईँले एकाङ्की रूपमा त्यहाँ अलिकति चलाउने र कसैले सुन्दाखेरि एकदम कर्ण पिरियो कि एक गर्न लाग्छ भने इलुजन भन्छ नि भ्रम दिने ढङ्गले गएर चाहिँ हाम्रो काम लाग्दैन। मैले भनेको थिएँ अब बजेट आउने बेला भएको छ कार्य सम्पादनमा आधारित बजेट त्यो भने के हो भने कति तपाईँले खर्च गर्दा कति तपाईँको प्रतिफल आउँछ भन्ने कुराको सुनिश्चित गरेर मात्र अनि जुन चाहिँ प्रोजेक्ट ब्याङ्क छ त्यो प्रोजेक्ट ब्याङ्कको स्क्रुटिनीबाट मात्रै चाहिँ परियोजनाहरू त्यहाँ सञ्चालन गर्ने गरेर र अनि तपाईँले कार्य सम्पादनमा आधारित बजेट बनाएपछि त्यसैसँग जोडेर के हुनु पर्यो भने कार्य सम्पादनमा आधारित मूल्याङ्कन र अनुगमन प्रणाली त्यो भने के हो भने यो कार्य सम्पादन भन्दा बित्तिकै तपाईँले विभिन्न तपाईँले परिसूचकहरू राख्नुहुन्छ। परिसूचक चाहिने तपाईँले ठेक्का कहिले गर्नुहुन्छ अथवा तपाईँले त्यो ठेक्का पछि तपाईँको जुन चाहिने सामग्रीहरूको तिनको आपूर्ति कसरी गर्नुहुन्छ कहिले कार्य सम्पादन गर्नुहुन्छ त्यसले कहिले चाहिने त्यसले रिटर्न दिन्छ भनेर त्यो रोडम्याप चाहिँ तपाईँले तयार गर्नुहुन्छ र त्यसभित्र जवाबदेही ताको परिपाटीलाई पनि तपाईँले सुनिश्चित गर्नुहुन्छ र एउटा समयबद्ध अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि मन्त्रालय त्यसपछि योजना आयोग त्यसपछि प्रधानमन्त्री स्तरमा त्यो गर्ने कुरालाई पनि सुनिश्चित गरेर तपाईँले राखेका प्रस्ताव गरेका नीति प्रस्ताव गरेका कार्यक्रम प्रस्ताव गरेका परियोजनाहरू समयबद्ध रूपमा सम्पन्न हुने कुराको तपाईँले त्यो बजेट तर्जुमाकै बेलामा त्यो रेडिनेस भन्छ नि त्यो रेडिनेस गर्नुभएको हुन्छ। अब त्यो दिशामा मलाई थाहा छैन कति तयारी भइरहेको छ त्यो गर्यो भने मात्रै यो नीति र कार्यक्रम यसमा टेकेर बन्ने जुन बजेट हो त्यो बजेट कार्यान्वयन भएर जाने एउटा स्थिति बन्न सक्छ। तर यसभित्रको एउटा महत्वपूर्ण पाटो र एउटा सकारात्मक के हो भने मैले सुरुमा भनेको छु सुशासनमा जवाबदेहीको परिपाटीमा त्यसभित्र पनि तपाईँको यो डिजिटलाइज सिस्टममा सेवा सुविधालाई चाहिँ नि टाइमली गर्ने कुरा अनलाइन गर्ने कुरा होइन यी सबै कुराहरूलाई जुन ढंगले चाहिँ नि फोकस गरिएको छ त्यसलाई अझ सोलो डोलो एकीकृत ढंगले त्यसलाई मूर्तिकृत गर्ने गरेर एक्सनमा जाने गरिकन बजेटले त्यसलाई अलि यथार्थपरक ढंगले अलि वस्तुवादी ढंगले अलि लागू नै हुन्छ भन्ने कुराको सुनिश्चित गर्ने हिसाबले आयो भने यो जुन किसिमको सबभन्दा ठूलो यो अवरोधपूर्ण कार्यान्वयन नहुने जुन किसिमका जटिलताहरू छन् ती जटिलताहरूलाई चिर्दै अगाडि बढ्न जान सकिन्छ भन्ने मलाई लाग्छ।
3: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट बारे कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आज वरिष्ठ अर्थविद डाक्टर डिल्ली राज खनाल। यो सहकारी बैंक तथा वित्तीय क्षेत्र सुधारका विषयमा कार्यक्रम कतिको स्पष्ट छ?
4: आंशिक रूपमा आएको छ तर पनि जुन लेभलको जुन स्तरको समस्या छ अब त्यो स्तरको समस्यालाई एक त के हो भने अब त्यो कतिपय चाहिँ नि जसले ठगी गरेका छन् तिनी भागे तिनको सम्पत्ति कहाँ छ भन्ने पनि टुङ्गो छैन र अहिले जति चाहिँ त्यो रेकर्डेड छ त्यति मात्र नभए त्यो ठगीको स्केल र मात्रा अझ व्यापक र अझ ठूलो छ। त्यसो भएको हुनाले यो आंशिक रूपमा आएको छ यो पर्याप्त छैन यसलाई अझ ठोस गरेर एक्सनमै गएर जो चाहिँ पीड़ित छन् उनीहरूलाई क्षतिपूर्ति दिने कुरा गर्नु। फेरि के हो भने यसका कारणले गर्दा पनि अर्थतन्त्रमा अझ तपाईँको स्थानीय तहको अर्थतन्त्रमा होइन सहरकै पनि कतिपय हिसाबले जाने अर्थतन्त्रमा यसले पनि थप प्रतिकूलता थपेको एउटा स्थिति छ। अर्थतन्त्रलाई त्यो ठगी र जुन चाहिँ पीड़ित छन् तिनीहरूलाई होइन पीड़ितलाई को एउटा प्रकारले उपचार गर्ने कुरा सहयोग रिलिफ दिने कुरा एउटा पक्ष हो। यससँग जोडिएको समग्र अर्थतन्त्रलाई पनि माथि उठाउने कुरासँग पनि यो जोडिएको हुनाले त्यही ढंगले यसलाई प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ।
3: अब हामीले नीति तथा कार्यक्रमको एक व्यापक चर्चा गर्यौं धेरै पक्षहरू हामीले समेट्यौं। अब सरकार बजेटमा केन्द्रित हुँदैछ। अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढ़ी ध्यान दिनुपर्छ? हामीले हरेक वर्ष बजेट आउँछ तर जहाँ प्रयोग हुनुपर्ने हो त्यहाँ प्रयोग भइरहेको देख्दैनौ, जहाँ खर्च गर्नुपर्ने हो त्यहाँ खर्च गरिरहेको देख्दैनौ, नागरिकले बजेटबाट अपेक्षा अनुसार फल पाइरहेको हुँदैन। भनेपछि अब यो स्थिर सरकार पनि हो, पाँच वर्ष काम गर्ने हो, अनि फेरि पाँच वर्ष काम गर्दै गर्दा बजेटका पनि चरणहरू हुन्छन् भन्ने मैले सुन्छु, त्यसमा तपाईँहरू अझै विज्ञ हुनुहुन्छ। यसमा पहिलो वर्ष कुन लेभलको बजेट ल्याउने, दोस्रो लेभलमा कुन, तेस्रो लेभलमा कुन, र पाँचौं वर्षमा कस्तो ल्याउने भन्ने हुन्छ। अब यो पहिलो चरणमा पहिलो सरकार, अहिलेसम्म हामीले हरेक बजेटमा टिका टिप्पणी गर्दै आउँदाखेरिमा अब यो बजेटमा सुधार गर्नुपर्ने मुख्य कुराहरू चाहिँ के के छ?
4: मैले यो बजेटको साइजको कुरा गर्दाखेरि मैले साइज चाहिँ यदि साइज आवश्यक छ तर त्यसले धेरै म्याटर गर्दैन नेपालको सन्दर्भमा भन्ने गरेको, र अहिले बजेटको साइजको चाहिँ जुन कुरा भइरहेछ, हिजो अन्तरिम सरकारको बेलामा जुन एउटा खाका तयार भएको थियो सायद त्यसैलाई निरन्तर दिन छ कि भन्ने अहिलेसम्मको स्थिति छ। हजुर, त्यो त्यो बजेटको आकार हुने, तर त्यो बजेटको आकार भन्दा पनि तपाईँले मैले त भन्दै आएको कुरा हो, मैले अहिले पनि भनिरहेको छु के भन्नुहुन्छ भने, यो वर्ष विभिन्न समिति गभर्मेन्ट बोडीजको लागि भनेर विभिन्न मन्त्रालयहरूलाई छुट्याइएको रकम 111 अर्ब रुपियाँ छ। तपाईँ विचार गर्नु 2075 हामीले अधिकांश तेललाई खारेज गर्यौँ गर्न भनेका थियौँ, त्यो पैसा तपाईँले बचाएर शिक्षामा, स्वास्थ्यमा, गरिबी निवारणमा, उद्यमशीलतामा, होइन यता पुँजीगत चाहिने राम्रा रणनीतिक महत्वका परियोजनाहरूमा पैसा लगाउनु भएको भए के हुन्थ्यो? त्यो अवसर त गुम्यो। तर कुरा के हो भन्नुहुन्छ भने, त्यसैले सबभन्दा पहिलो र फर्मोस्ट कुरा के हो भन्नुहुन्छ भने, तपाईँले अनुत्पादक खर्च, यो काम लगाग्ने यी कोष समितिहरू खारेज गरेर खारेज गर्नुहुन्छ कि गर्नुहुन्न? अनि तपाईँले चालू खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर, अघि मैले भनेको कुरा सहित खर्चको आकार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालू खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 अर्ब बनाउने, 400 अर्बको त यो वर्षै ल्याथ्यो, यद्यपि 40 र 45% चाहिने बीचमा तपाईँको अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो, तर ल्याउनु त ल्याइया थियो नि। त्यसो भएको हुनाले एकदमै के हो भन्नुहुन्छ भने, 500 अर्बको करिब चाहिने, त्यही सिलिङभित्र है मैले भनेको, त्यही सिलिङभित्र 500 अर्बको पुँजीगत खर्च पुर्याउने, त्यसभित्र के गर्ने भने, अहिलेसम्म अहिले काम नलाग्ने 40% परियोजनाहरू पुँजीगत खर्चभित्रका छन् सबै खारेज गर्ने, अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आज निधि कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने, जस्तो उहाँहरूको बाचामा के छ भने 10 राष्ट्रिय गौरवका आयोजनाहरूलाई हामी चाहिँ 2 कम्प्लिट गर्छौँ भन्नुभएको छ, के अरे राष्ट्रिय गौरव भन्ने नामै खारिज गर्नु भनेको थियौँ हामीले 2075। हिजो निधि कार्यक्रममा त्यो कति पर्या छैन, अब रूपान्तरकारी भन्ने आज के आउँछ हेरौँ। तर पनि महत्वपूर्ण कुरा के हो भन्नुहुन्छ भने, त्यो कन्क्रिटली यिनको पुनर्संचना गर्ने र केही नयाँ, जस्तो आइटी सेक्टरलाई अगाडि बढाउने कुरा, तपाईँले पूर्वाधार विकास गर्नु पर्यो, त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो, तपाईँले बाहिर त्यही ढङ्गले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो, व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ। कृषिमा तपाईँले नयाँ गरी जाने भन्नुभएको छ, ऊर्जामा भन्नुभएको छ, उद्योगमा भन्नुभएको छ, अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ, शिक्षा स्वास्थ्य कुरा। त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने, 500 अर्बको बजेट बनाउने, केही कंक्रिट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पर्यो, पहिलो फर्मोस्ट कुरो। त्यसपछि के हो भने, अघि मैले भने जस्तो के हो भने, ल्याएका प्राथमिकरण त अघि पनि मैले भने त्यो लगभग ठिकै छ, कृषिलाई प्राथमिक किनभने त्यो मेरुदण्ड नै हो, कृषिलाई व्यावसायिक गर्ने, त्योसँग उद्योगसँग जडेर औद्योगिकरण गर्ने नगरिकन त तपाईँ जानै सक्नुहुन्न। त्यसो भएको ऊर्जाको कुरा, तर ऊर्जामा मेरो भनाइ चाहिँ के छ भन्नुहुन्छ भने, ऊर्जामा निजी क्षेत्र धेरै सबल भएर आइरहेको छ, त्यसो भएको हुनाले निजी क्षेत्रले जहाँ जहाँ तपाईँको चाहिँ लगानी बढी गर्न सक्छ त्यस्तोमा निजी क्षेत्रलाई प्रेरित गर्ने, ऊर्जामा सरकारले कम लगानी गर्ने, अनि त्यसपछि त्यहाँबाट बस्ने पैसा अरूतिर लगाउने, र के हो भन्नुहुन्छ भने, जस्तो ऊर्जा भन्दा बित्तिकै त त्यसले त एउटा रूपान्तरण अर्थात् ऊर्जाको विकासलाई तपाईँले हरित विकाससँग जोड्न सक्नुहुन्छ, अहिले उद्योगलाई पनि तपाईँले हरित उद्योगसँग जोड्न सक्नुहुन्छ, कृषिलाई पनि तपाईँले होइन त्यो पुरानो परम्परा खेतीबाट नयाँ ढङ्गले जाँदाखेरि त्यसलाई तपाईँले हरितसँग जोड्न सक्नुहुन्छ। त्यसो भएको हुनाले ऊर्जा नै यस्तो ड्राइभिङ हो जसले तपाईँको हरित अर्थतन्त्रलाई चाहिँ व्यापक रूपमा अगाडि बढाएर लिएर जान सक्छ। सँगै कतिपय हाम्रा निर्माणका कुराहरू छन्, ती निर्माणका कुराहरूलाई पनि तपाईँले त्यही ढङ्गले चाहिने त्यो अलिकति मोर इन्भाइरोमेन्ट फ्रेन्डली बनाएर लिएर जानु पर्यो। त्यसो भएको हुनाले त्यसरी यी प्राथमिकरणका क्षेत्रमा ठोस गरिकन सरकारले नीति वा आफ्नो कार्यक्रम, सँगै तपाईँ जस्तो किसान हो भने किसानलाई, अनि त्यसले उद्योग व्यवसायलाई अरू लगानीकर्तालाई कसरी उत्प्रेरित गरेर ती प्राथमिकीकरणका क्षेत्रमा नयाँले अगाडि जान सक्नुहुन्छ भन्ने कुरा जान पर्यो. यसभित्र एउटा अघि मैले चाहिँ अहिलेसम्म नमानेको एउटा कुरा के हो भन्नुहुन्छ भने निर्माणको क्षेत्र खास गरिकन यो इन्फ्रास्ट्रक्चरमा इन्फ्रास्ट्रक्चर पनि सडकदेखि पूर्वाधार पूर्वाधारको चाहिँ नि ठूलो ग्याप छ. तर ग्यापभित्र पनि अर्को के छ भने यति धेरै त्यहाँ गुणात्मक पक्ष चाहिँ यति कमजोर छ पूर्वाधारको विकास र त्यो ग्याप अनि त्यसपछि आएर त्यसको गुणात्मक पक्ष र यसैसँग अझ जोडेर के हो भने जुन किसिमको अन्तर प्रदेशीय जुन किसिमको ग्याप छ असमानता छ त्यो असमानतालाई पनि यो बजेटले होइन देखिन्छ नि. तपाईँ हरेक इन्डिकेटर्सले तपाईँले हेर्नुभयो भने मध्य प्रदेश त्यसपछि कर्णाली त्यसपछि आएर सुदूरपश्चिम त्यो रूपान्तरण त त्यो पनि हो नि त होइन. जुन किसिमको असमानता छ त्यसलाई असमानतालाई पनि मिनिमाइज गर्ने पनि त एक प्रकारको नयाँ ढङ्गको रूपान्तरण हो नि. त्यसो भएको हुनाले त्यो असमानतालाई चाहिँ कम गर्दै अर्थतन्त्रलाई नयाँ ढङ्गले चाहिँ तपाईँको रूपान्तरण गर्ने र त्यसभित्र सिङ्गो अघि मैले भनेको थिएँ युवा बेरोजगारीलाई कसरी मिनिमाइज गर्दै अथवा युवाहरूलाई पुरा हाम्रो चाहिँ नेसन बिल्डिङमा राष्ट्र निर्माणमा कसरी उनीहरूलाई चाहिँ सहभागी गराएर रोजगारीलाई पनि व्यापक रूपमा सिर्जना गर्न सकिन्छ भन्ने कुराको एउटा ठोस तपाईँको रणनीति नीति कार्यक्रम कार्यान्वयनको चाहिँ एउटा परिपाटी त्यसलाई चाहिँ बडा एकीकृत ढङ्गले जसका कारणले गर्दाखेरि भोलिबाट तपाईँले ल्याएका कार्यक्रमहरू पनि सुरु नै नहुने लागू नै नहुने लागू भए पनि एक वर्ष भन्यो भने दस वर्ष पनि लागू नहुने जुन किसिमको तितो अनुभव छ व्यतिथिपूर्ण जाने यो कार्यान्वयनको चाहिँ एकदम पुरा डिफङ्क जुन किसिमको चाहिँ स्थिति र अवस्था छ त्यसलाई चिर्दै ल्याएका कुराहरू कार्यान्वयन हुने कुरालाई प्रत्याभूत सुनिश्चित गर्दै बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई
3: म कार्यक्रमको अन्त्यतिर छु. अब अहिलेको आर्थिक अवस्थालाई हेर्दा सरकारको लक्ष्य कतिको प्राप्त गर्न सकिने देखिन्छ. सरकारले एउटा योजना कार्ययोजना पनि तयार पार्यो त्यही अनुरूप नीति तथा कार्यक्रम लिएर आयो अब बजेट ल्याउँदैछ. अब यो सरकारले कसरी अगाडि बढ्नुपर्छ जसले गर्दा यो बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि साथसाथै नागरिकले चाहिँ यस्ता नीति तथा कार्यक्रम सरकारले ल्याउँदै गर्दा अपेक्षा चाहिँ के गर्ने.
4: त्यो बजेटले अघि मैले भने जस्तो बजेट बजेटको लागि आउने बजेटप्रति विश्वस्तता नहुने अझ कस्तो छ भन्नुहुन्छ भने बजेट आयो छ महिनामा अर्धवार्षिक समीक्षा गर्ने पहिले बजेट चाहिँ नि संसदबाट लोकतान्त्रिक विधि र प्रक्रियाबाट तपाईँले पास गर्ने त्यो पनि कसरी कमा फुल स्टप चेन्ज नगरिकन त्यहाँ कमा फुल स्टप चेन्ज गर्न नपाइने बजेट ल्याएकोमा अनि त्यसपछि अर्थ मन्त्रालयको टेबलमा बसेर तपाईँको 40-45 भने यो वर्ष त 45 कति प्रतिशत चाहिने 40% माथि तपाईँको पुँजीगत खर्च चाहिँ कटौती गरेको छ कसैसँग सोध्नै परे होइन. यस किसिमले एक प्रकारको ज्यादै ठूलो अविश्वास
3: बजेट प्रति
4: समीक्षाको नाउँमा बजेट प्रति नै चाहिने ठूलो अविश्वास र त्यसले अर्को के गर्छ त भन्दा ठूलो विकृतिसित जस्तो कृषिमा 4% आर्थिक वृद्धि गर्ने त्यसभित्र चाहिँ तपाईँ कृषिका परियोजनाहरू यी सरकारले लागू गर्ने अथवा चाहिँ कृषि सेवाका यी सुविधा उपलब्ध गर्ने निजी क्षेत्रबाट पनि यसरी लगानी आउला भन्ने अनुमानमा गर्नुहुन्छ. तपाईँले जे जे परियोजना जे जे कार्यक्रम नीति राख्नु भएको थियो त्यो सबैलाई छोडिदिएपछि तपाईँले बजेटमा लक्षित गर्नुभएको थियो तपाईँले त्यसलाई सबै छोडिदिनुभयो अझ त्यसमा ट्रान्सफर गर्नुहुन्छ अझ के छ भने वर्षको अन्तिममा 40% चाहिँ तपाईँले आषाढमा चाहिँ खर्च गर्नुहुन्छ होइन. प्लानको त त्यसै भएको हुनाले पनि जनताको बजेटप्रतिको चाहिँ नि विश्वास नभएको हो र मान्छेहरूले चाहिँ एक प्रकारले इन्डिपेन्डेन्ट भन्छ नि आए पनि नआए पनि के भयो र भनेर आम जनताले चाहिँ नि त्यस्तो किसिमको एउटा त्यसलाई उपेक्षा गर्नुपर्ने एउटा त्यस्तो बाध्यताको चक्रबाट हामी गुजिरहेका थियौँ. त्यसो भएको हुनाले बजेटको फर्मोस्ट कुरा चाहिँ के हो भन्नुहुन्छ जुन किसिमको लक्ष्य लिएको छ आगामी वर्ष 7% आर्थिक वृद्धि सम्भव छैन. मेरो हिसाबमा के छ भन्नु चाहिँ मैले आफ्नो हिसाब पनि गरेको थिएँ 6% आर्थिक वृद्धि हासिल गर्न सकिन्छ निजी क्षेत्रको लगानी सरकारको लगानी अनि त्यसपछि आएर नपुग चाहिने हाम्रा नेपालीहरू विदेशमा बस्ने नेपालीहरू र प्रत्यक्ष विदेशी लगानीलाई चाहिँ तपाईँले करिब 2 खरबको डेफिसिट हुन्छ भन्ने लाग्छ मलाई अहिले हिसाबले जाँदाखेरि 6% आर्थिक वृद्धि गर्नुको निम्ति 6% आर्थिक वृद्धि गर्ने त्यो आर्थिक वृद्धि पनि कस्तो भने गुणात्मक हिसाब होइन ती जुन प्राथमिकता क्षेत्रहरू छन् तिनको नयाँ ढङ्गले रूपान्तरण गर्ने जसका कारणले उत्पादन वृद्धि हुने त्यो प्रक्रियामा जनताको ठूलो हिस्सा सहभागी र त्यसको लाभमा पनि चाहिँ सहभागी हुने त्यो प्रक्रियाबाट तपाईँले जाने र अनि बजेटलाई अघि मैले भने जस्तो जुन किसिमका विकृति विसङ्गति केही लागू नहुने एक एउटा राखेको पैसा अर्कोतिर खर्च गर्ने अब चाहिँ बजेटभन्दा बाहिरबाट चाहिँ पैसा लगानी गर्ने अझ त्यो बहुवर्षीय ठेक्काको नाउँमा स्रोत सुनिश्चितता गर्ने त्यो पनि डुबिएस प्रकारका परियोजनाहरूमा गर्ने अनि चाहिँ त्यो राजनीतिकरण गरेर राष्ट्रिय गौरवका परियोजना भनेर राख्ने होइन त्यसको जस्तो चाहिँ अब यही हिसाबले गऱ्यो भने 41 वर्ष लाग्छ भनेर विश्व ब्याङ्कले भनेको छ भन्दा बित्तिकै यो किसिमको जुन किसिमको अवस्था र स्थिति छ यसलाई चिरेर लक्ष्यहरू यो यसरी गर्दाखेरि हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ भन्ने कुराको सुनिश्चितता सहित र बजेट अब यहाँ नीतिर कार्यक्रममा अलिकति आएको छ कि हामी चाहिँ लास्टमा खर्च गर्ने कुरालाई रोक्छौँ भनेर आएको छ एकदमै के हो भन्नुहुन्छ भने बजेटको एज ए अङ्गको रूपमा नीतिमा पनि अलिकति त्यहाँ कुरा परिरहेको छ कार्ययोजना बजेट तर्जुमाकै क्रममा अहिले जसरी बजेट बनिरहेछ त्यो बजेटकै क्रममा कार्ययोजना बनाउने एक्सन प्लान बनाउने कुन चाहिँ तपाईँको मन्त्रालय कुन परियोजना कुन कार्यक्रम को जिम्मेवार होइन ठेक्कापट्टा कहिले सम्पन्न नभएमा त्यसको जिम्मेवार पाउने यी सबै कुराहरूलाई एउटा एकीकृत ढंगले बजेटको एउटा अङ्ग बनाउने र साउन 1 गतेदेखि तपाईँको ठोस रूपमा कार्यान्वयनमा जाने त्यो कुरालाई सुनिश्चित गर्यो भने बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ र सँगै के हो भन्नुहुन्छ भने अर्को जहाँसम्म जनताको पक्ष छ बजेट भनेको अर्थ राजनीतिको दस्तावेज पनि भएको हुनाले यसले सबै सरोकारहरू यहाँ के देखियो भन्नुहुन्छ भने तपाईँले बिजुलियाको भन्दा बित्तिकै त जो त्यस्तैमा लागेका छन् तिनीहरूका आवाजहरू तिनीहरूका प्रेसरहरू तिनीहरूका इन्ट्रेस्टहरू मात्रै बजेटमा होइन जस्तो संसारमा कहीँ नभएको ट्याक्सका नियमहरू एकापट्टि छन् कानूनहरू त्यो कानूनको रिभ्यू गर्न नपर्ने ओभरनाइट चाहिँ राति बसेर अनि जोड घटाउ गरेर करका चाहिँ दरहरूलाई तलमाथि गर्ने जुन किसिमको परिपाटी हो नि अनि बजेटको अघि मैले भनिसकेँ यो यस्तो किसिमको परिपाटीलाई चाहिँ तपाईँको सदाका लागि अन्त गर्ने गरेर सरकारहरू र त्यसभित्र पनि मैले सुरुमा भने जस्तो आम जनता विपन्न जनता गरिब जनता अनि त्यसपछि बेरोजगार जो बाहिर जान बाध्य भएका छन् तिनलाई र उद्योग व्यवसायलाई पनि एउटा अर्थ राजनीतिको हिसाबले यो नीति यो कार्यक्रम ल्याउँदाखेरि त्यो लक्षित समुदाय लाभान्वित हुन्छ भन्ने गरिकन जुन ढङ्गको जनमत चाहिँ छ त्यो जनमतको सम्मान गर्दै त्यो ढङ्गले ल्याउने परिपाटीको थालनी गरे भने होइन बजेट प्रतिको विश्वसनीयता पनि बढ्छ अनि जनताले पनि हामीलाई केही पा नभए त जिरो सम गेम हेर्नु बजेट आउँदा जान्छ केही जाने तपाईँको जाने पावर सेन्टरसँग जाने नेक्सस भएका मान्छेहरू होइन वा चाहिने बिचौलिया वा अरू प्रकारकाले चाहिँ त्यसको पूरा लाभ लिइरहेका हुन्छन्
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
6: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
6: अनुहार हड्डी भाँचिएको जोड्ने
8: दाँतको एक्सरे सेवा
6: सामान्य तथा जटिल दाँत निकाल्ने
8: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
8: मेसिनबाट जरेदेखि दाँत फरिने
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पताल को 20 मीटर माथि फोन 082562707
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
9: सम्पर्क फोन 082-5909-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
12: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
13: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
14: डाक्टरद्वारा दिइने सेवाहरू,
12: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
14: बिना टाका प्रभावकारी उपचार,
13: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
14: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
13: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
14: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
15: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 15 गते शुक्रबार।
10: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-5909-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
16: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-5191-101, 591-102, 591-103, 591-104 र 591-105।
17: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
17: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुशी नहुनु,
17: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
17: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
17: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
17: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
17: नेपाल सरकार विज्ञापन हो।
19: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। विपक्षी दलहरू कांग्रेस, एमाले र नेकपाले संघीय संसद सचिवालयमा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन्। एमाले 8 वटै अध्यादेश निष्क्रिय बनाउनु पर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ। यस्तै नेपाली कांग्रेसले संवैधानिक परिषद र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ। यस्तै नेकपाले केही नेपाल ऐन, संवैधानिक परिषद, विश्वविद्यालय र सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी अध्यादेश अस्वीकार होस् भनेर सूचना दर्ता गराएको संसद सचिवालयले जनाएको छ। यसअघि संसद अधिवेशन नरहेका बेला सरकारले विभिन्न 8 वटा अध्यादेश ल्याएको थियो। यी अध्यादेशहरू संघीय संसद अन्तर्गतको दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भइसकेका छन्। विपक्षीहरूले राखेको अध्यादेश अस्वीकारको प्रस्ताव अस्वीकृत भएमा मात्रै सरकारले अध्यादेशले व्यवस्था गर्न ल्याएको प्रावधान प्रतिस्थापन विधेयकबाट पारित गर्ने बाटो खुल्छ। संघीय संसदका कुनै एक सदनले मात्रै विपक्षीको प्रस्ताव पारित गरे अध्यादेश त्यहीबाट निष्क्रिय हुने संवैधानिक व्यवस्था रहेको छ। प्रतिनिधि सभामा सत्तारूढ राजसभाको 2/3 निकट समर्थन रहेकाले विपक्षी दलहरूले राख्ने प्रस्ताव पारित हुने सम्भावना छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी असार 7, 8, 9 गते चितवनमा गर्ने निर्णय भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाउँदै आफ्नो सम्पूर्ण ध्यान संगठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणतर्फ केन्द्रित रहेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रथम महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई आगामी राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। बैठकबाट पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ भने सह महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ। प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा

आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियनको व्यवस्था खारेज गरेको छ। यस विरूद्ध रिट परेपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको छ। सर्वोच्चको आदेशपछि तत्कालका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकार ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: गीता नबी थुप्नु 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819
5: र 98-578-32-223।
6: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
8: कता हिँड्नु नि बाबु? बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राप्तीहल रोड, छोराही दाल,
12: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-478-27-979
13: र 98-578-30-689।
14: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
14: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
15: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
14: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
19: उपचार हुने रोगहरू
18: पाइल्स, फिस्टुला, दिशा गर्दा

0: आउने पोल्ने दुख्ने कब्जियत
1: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
0: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
1: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
0: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
1: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
3: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
4: बिमा गराउन जाँदैछु।
3: बिमा किन गर्नु पर्यो सर? बिमा
4: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
3: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
4: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
3: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
5: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
3: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
4: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
3: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
6: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9848987141।
11: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू:
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेट्रेस,
12: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू:
12: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
11: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
12: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
12: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
11: सम्पर्क मोबाइल 98410-17-09।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: चकत्रो नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: हीरा काट्ने हीरै मा राखे
9: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
0: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 082-5563-218।
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
9: फोन नम्बर 082-5563-479,
8: मोबाइल नम्बर 98-4-94-67-487।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ
3: नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
1: वेट्रेस
3: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410170 98410170
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस। अड्गुरी
2: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11-15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमी रहने सम्भावित कार्यसूची रहेको छ। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 जना बहालवाला उपसचिव सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले दाङ लम्ही नगरपालिकाका बहालवाला प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाङ्गीसहित नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल नरहरी तिवारी विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लेखा अधिकृत हरिबहादुर छेत्री दिवंगत र सहलेखा पाल खड्ग बहादुर राणालाई अख्तियारले प्रतिवादी बनाएको छ। आपसी मिलोमतो र योजनामा नगर विकास समितिको आर्थिक वर्ष 2076-77, 77-78, 78-79, 79-80 र 80-81 को आमदानी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। भाड़ा बाफत समितिमा असुली रसिदबाट 4,18,04,303 रूपियाँ राजस्व आमदानी भएको थियो। उक्त रकम समितिको राजस्व खातामा दाखिला गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ। तर त्यसमध्ये 1,23,25,622 मात्र समितिको खातामा दाखिला गरेर बाँकी 2,94,78,681 रूपियाँ हिनामिना गरेको अख्तियारको दावी रहेको छ। विपक्षी दलहरू कांग्रेस एमाले र नेकपाले संघीय संसद सचिवालयमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता गराएका छन्। एमालेको 8 वटै अध्यादेश निष्क्रिय बनाउनु पर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ। त्यस्तै नेपाली कांग्रेसले संवैधानिक परिषद र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ। यस्तै नेकपाले केही नेपाल ऐन संवैधानिक परिषद विश्वविद्यालय र सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी अध्यादेश अस्वीकार होस् भनेर सूचना दर्ता गराएको संसद सचिवालयले बताएको छ। यसअघि संसद अधिवेशन नरहेका बेला सरकारले विभिन्न 8 वटा अध्यादेश ल्याएको थियो। र सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती

अवस्थ बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका गइहाले म।
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
9: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेटरेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ

0: पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
0: सम्पर्क मोबाइल 98410170 98410170।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98577-71546
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
10: मध्य पश्चिम ट्राङ्क चेक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि मागेको छ। मन्त्रालयले आफ्नो जग्गाको साथ सिमाना स्वीकृत नक्सा अनुसार भए नभएको यकिन गरेर जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन र अस्पतालको भोकाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन अतिक्रमण मुक्त गरिएको वा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि निर्देशन दिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लालपूर्जा र श्रेष्ठा अध्यावधि गरी मालपो तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न भनेको छ। मन्त्रालयले जारी गरेको परिपत्रमा वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम उल्लेख छ। यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, नारायणी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र भक्तपुर, क्यान्सर अस्पताल सुशील कोइराला, पर्खर क्यान्सर अस्पताल, भरतपुर अस्पताललाई पनि निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11-15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमी रहने सम्भावित कार्यसूची रहेको छ। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 जना बहालवाला उपसचिव सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले दाङ लम्ही नगरपालिका बहालवाला प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाङ्गेसहित नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लेखा अधिकृत हरिबहादुर छेत्री, दिवंगत र सहलेखापाल खड्गबहादुर राणालाई अख्तियारले प्रतिवादी बनाएको छ। र प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने कायम निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यथावत राखेको छ। त्यस्तै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पनि यथावत रहेका छन्। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै

0: को छैन है सिधै भन न कहाँबाट ल्याए यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ डङ्गानी सु मटेरियल सेन्टरबाट ल्याएको
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक डङ्गानीबाट किनेर हेर न
0: लौ त म डङ्गानी सु मटेरियल सेन्टरतिर गइहाले है
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
3: अब डङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ डङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
4: डङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
5: सम्पर्क फोन नम्बर 082-5635-775
1: सम्पर्क नम्बर 98-4-78-26-873
6: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् डङ्गाली सु मटेरियल सेन्टरमा
7: यार यो दाँत दुखेर मर्नु भयो
4: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
7: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
4: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
8: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
3: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
5: सम्पर्क फोन नम्बर 082-5635-0027
3: 98-41-68-47-46
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगादी MBBS MD न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ
10: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन MBBS MD बिरामीहरूको चेक जाँच गरिन्छ
3: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ
10: साथै MBBS MS हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
3: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म
11: नोट अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने माइग्रेन छाली रोग एपिलेप्सी बेहोस हुने निद्राको समस्या इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ मौकाको फाइदा लिन नभुल्नुहोला
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुलाक रोड घुराई दाङ फोन नम्बर 082-5161-419 मोबाइल नम्बर 98-4-78-28-943 र 98-4-49-41-653
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.aspatiicare.com
13: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण

0: सर, सीसीबीटी नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
0: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
2: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेट्रेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9841017099, 9841017099।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये पश्चिम
1: विविध

0: सप्तरंगी
1: कहिले रोइला कहिले कौडा, गीतको संसारमा छैन कुनै झगडा। नयाँ पुरानो धुनको संगम, रेडियो मध्य पश्चिममा रमाउने क्रम। सप्तरंगीको श्रृंखला सुरु गरौं, संगीतको माया सँगै बढौं, संगीतको माया सँगै बढौं। नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरंगीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। हजुर, आज पनि एकैसाथ उपस्थित भइसकेका छौं। प्राविधिक कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिकराम चौधरी, सँगै आवाजमा म बोल्दैछु प्रदीप अधिकारी। हजुर, आज पनि एकैसाथ उपस्थित भइसकेका छौं रमाइला रमाइला गीत संगीत ल्याएर, त्यसै गरी तिनै गीत संगीतका कुराकानी गर्नको लागि टुप्लुक्क उपस्थित भइसकेका छौं। सदाको बसा जस्तै गरेर आज पनि रमाइलो हुनेछ भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यदि भर्खर मात्र रेडियो सुन्ने क्रममा हुनुहुन्छ, रेडियो खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ आवाज हिन्दको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम 91.4 MHz। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर, हाम्रो पात्रो एप्लिकेशन डाउनलोड गरेर, नेपाली पात्रो एप्लिकेशन डाउनलोड गरेर, साथै विभिन्न मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी रेडियो मध्य पश्चिम नामक फेसबुक आईडीबाट पनि हामी प्रत्यक्ष रूपमा लाइभ आएका हुन्छौं, त्यहाँबाट पनि तपाईँले अडियो मार्फत सुन्न सक्नुहुनेछ। हजुर, कार्यक्रम सप्तरंगी नाम नै काफी छ, सातवटा थुङ्गा सहित सात थरी गीतहरू हामीले यस कार्यक्रममा राखिएका हुन्छौ। तिनै गीतहरू रंगीन विरंगी खालका गीतहरू रहने गर्दछ, जस्तै रोइला, टप्पा, देउडा, चालैजो, पुर्खौली गीत, पूर्वौली गीत, नयाँ पुराना, उत्कृष्ट उत्कृष्ट पर्न सफल भएका गीतहरू हामी यस कार्यक्रममा समावेश गर्ने गर्दछौ। सदाको बसाईदेखि सुन्दै आएको श्रोतालाई त पूर्ण रूपमा जानकारी छ नै होला, तर भर्खर मात्र सुन्दै हुनुहुन्छ भने छोटकरीमा म फेरि उहाँको लागि जानकारी गराउन गइरहेको छु। कार्यक्रम सप्तरंगी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:90 हामी तपाईँहरूको माझमा रहने गर्दछौ। यस कार्यक्रममा विशेष गरेर त उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका गीतहरू हामीले बजाउने गर्दछौ, र तिनै गीतहरूका झलकहरू पनि हामीले राख्ने गर्दछौ। त्यसै गरी यस कार्यक्रममा तपाईहरूले पठाएका भावना, मुक्त, गजल, शायरी पनि यस कार्यक्रममा वाचन गर्ने गर्दछौ। केही हजुरहरूले पठाएका वाचन गर्छौ भने केही शायरी मुक्तकहरू हामी आफै लिएर आएका तिनै पनि वाचन गर्ने गर्दछौ। यो त भयो कार्यक्रमको बारे छोटकरीमा जानकारी। अब भने हामीले ढिला नगरिकन कार्यक्रमको दैलो उगार्नु पर्ने हुन्छ आज बजाइने तीनै गीतहरूको झलकहरूबाट।

कौडाको तालमा सजायो मन पुरानो भाकाले दिए सम्झना जीवन नयाँ लयले भरे मिठो संसार नयाँ लयले भरे मिठो संसार सप्तरङ्गीमा रमाऊ हर्ष अपार सप्तरङ्गीमा रमाऊ हर्ष अपार। हजुर भर्खरै हामीले राखेका तिनी झलकहरू सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज पनि रमाइला रमाइला गीत संगीत रहेछन् भनेर। आज यस कार्यक्रममा उत्कृष्ट उत्कृष्ट पर्न सफल भएका गीतहरूलाई धेरै स्थान दिएका छौ। तिनी गीतहरू यस कार्यक्रमबाट बज्ने गर्दछन्। त्यसको लागि तपाईँले कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ। यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, उकाली गर्दै हुनुहुन्छ होला, ओह्राली गर्दै हुनुहुन्छ होला, आफ्नो कामकाजमा तलिन हुनुहुन्छ होला, जहाँ जस्तो अवस्था भए पनि रेडियो सुन्ने चेष्टा गरिरहनु भएको छ भने रेडियोको भोल्युम अलि सानो छ भने अलि ठूलो गराउनु होला, किनकि हजुरहरूलाई रेडियो सुन्नको लागि केही संस्था ल्याउने छ। अवश्य पनि यस्तै कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढ़ाउने क्रममा अब भने हामीले यस कार्यक्रमको सातौं नम्बरमा पर्न सफल भएको भाका राख्नु पर्ने हुन्छ। भर्खरै युट्युब बजारमा आएको धेरै नै भ्युज कमाउन सफल भएको गीत रहेको छ। यस गीत अवश्य पनि हजुरहरूले मन पराउनु नै छ। गीतको बोल रहेको छ, पानको पसल मेरो त घर छैन दिलमा बसल भाकेम्स भाकाबाट।

हजुर, निकै नै राम्रो गीत हामीले भर्खरै राखेका थियौं। यस गीत सुनेर हजुरहरूले पनि रमाइलो महसुस गर्नुभएको लाभन मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस गीतमा स्वर रहेको थियो खेम सेन्चुरी, मेलिना राई, नेत्र अर्याल लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यस्तै रमाइला रमाइला खालका गीतहरू सुनिरहँदाखेरि आफूलाई पनि थकान कम भएको जस्तो महसुस हुनेछ। अवश्य पनि रेडियो सुनिरहनु भएको लाभन मैले आशा अनि अपेक्षा गरिरहेको छु। तपाईँ यति बेला भर्खर मात्र रेडियो सुन्ने क्रममा हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ आवाजहीनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम 91.4 MHz आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगी सुन्दै हुनुहुन्छ। यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिकराम चौधरी। सँगै आवाजमा तपाईँहरूको नजिकको साथी म बोल्दैछु प्रदीप अधिकारी। यस कार्यक्रम कति पनि झर्को नमानिकन कार्यक्रम अवधिभर सुनिदिनुहोला। यिनी कुरालाई थाती राख्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। जे जे होला होला खाउ सानु कसम दुईटा मुटु जोडेर लौ बसम, यस्तै यस्तै बोल रहेको सालैजो गीत रहेको छ। पक्कै पनि कार्यक्रम छोडेर कतै नजानुहोला है त।

कौडाको लयमा हराउँछ सपना, पुरानो गीतले बनायो आधार, नयाँ धुनले थप्यो मिठासको संसार, नयाँ धुनले थप्यो मिठासको संसार। हजुर, यो रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम सप्तरंगीमा। एकदमै रमाइला रमाइला गीत संगीतहरू यहाँबाट बजाउने गर्दछौ। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो रेशम अर्याल, सुनिता बुढा छेत्री, मुकु सुवेदी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीत सँगै फेरि पनि हामी सप्तरंगीको यात्रामा छौ। यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्था हुनुहुन्छ? पक्कै पनि बिस्तारै बिस्तारै गर्मी बढ्दैछ, त्यसले गर्दाखेरि आफ्नो ख्याल गर्नुहोला, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला भन्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। तारा सँगै जुन भेटे माया झगडा, छुटे आँखा रुन्छ, यस्तै यस्तै बोलिरहेको निकै नै राम्रो गीत रहेको छ। कार्यक्रम छोडेर कतै नजानुहोला है त।

झगडाको छायामा लुकेको रहर भयो, एक छिन रिस अर्को छिन हाँसो, यस्तै प्रेम कहिले आँसु कहिले हाँसो, माया झगडा हुन्छ तगारो हुन्छ, माया झगडा हुन्छ तगारो हुन्छ, तर अन्त्यमा प्रेम नै रहन्छ। हजुर, यो रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरंगीमा। यस गीत सुनेर हजुरहरूलाई पनि मन परेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस गीतमा सुर रहेको थियो दिलप खत्री, रोशनी मगर लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। गीत संगीत कुनै बेला चटिला चटिला खालका गीतहरू रहने गर्दछन् भने कुनै गीतहरू सुनिरहौं जस्तो लाग्ने खालका गीतहरू पनि रहने गर्दछन्। गीतहरूले प्राय जस्तो माया पिरतीका कुराकानी गरिरहेका हुन्छ, बिछोडका कुराकानी गरिरहेका हुन्छ, मिलनका कुराकानी गरिरहेका हुन्छन्, ती हाम्रा घटनालाई पनि गीतहरूबाट देखाइएका हुन्छन्। ती गीतहरू सुन्दाखेरि साँच्चैकै घटनाका कुराहरू याद दिलाउँछ। अवश्य पनि यिनी कुरालाई थाती राख्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ कार्यक्रम सप्तरंगीमा। अब चाहिँ हामीले चौथो नम्बरमा पढ्न सफल भएको गीत रहेको छ, मायालाई ल्याइदिएको औठी चिनो हातैमा, मिनी बसको झ्यालबाट खस्यो बाटैमा, यस्तै यस्तै बोल रहेको गीत रहेको छ। कार्यक्रम छोडेर कतै नजानु होला है।

हजुर भर्खरै हामीले राखेको टिपिकल गीत रहेको थियो, एकदमै हजुरहरूले पनि मन पराउनु भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। छोटो समयमा पनि धेरै भ्युज कमाउन सफल भएको गीत रहेको छ। यस गीतमा स्वर खेम सेन्चुरी, कला लम्साल, विजय पुन, विक्रम बाबु लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेलाको समय कही कतैबाट हाम्रो आवाज सुन्दै हुनुहुन्छ भने यो आवाज आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगीमा छौं। यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ शालिकराम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। अवश्य पनि यसरी यहाँबाट बोलिरहँदाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ र कुन ठाउँबाट हेरिरहनु भएको छ, हजुरलाई कुन गीत मन परेको छ त्यो पनि हजुरले फेसबुकको कमेन्ट मार्फत हामीलाई जानकारी गराउनुहोला। अवश्य पनि सल्लाह सुझाव दिनको लागि कति पनि कन्जुसाई नगर्नुहोला। यहाँबाट हामीले रमाइला रमाइला खालका गीतहरू बजाउँदाखेरि हजुरलाई उत्तिकै रमाइलो महसुस भइरहेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। अब फेरि पनि हामीले कार्यक्रममा भाका राख्ने बेला भइसकेको छ। हामीले कुरा भन्दा धेरै भाका राख्ने गरिराखेका छौं। आज हजुरहरूले पनि त्यस्तै महसुस गर्नुभएको होला र आज हामीले उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका गीतहरू राख्ने क्रममा अहिलेको क्रममा चाहिँ हामीले कौडा गीत राख्न गइरहेका छौं। माछी खोलीमा मोहनी रहेछ नि

हजुर, भर्खरै हामीले राखेको लोकगीत अन्तर्गत पर्ने कौडा गीत राखेका थियौं। कौडा गीतको बारेमा हामीले कौडा भनेको यो हो भनेर पनि गएका हप्तामा हजुरहरूलाई जानकारी गराइसकेका छौं। कौडा र कौरा भन्ने फरक रहेको छ, त्यसले गर्दाखेरि अहिले बजाइएको गीत चाहिँ कौडा रहेको थियो। यस गीतमा स्वर चाहिँ मिलन थापा, लक्ष्मी राणा मगर लगायत अन्य कलाकार साथीहरूसँगै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यस कार्यक्रममा मिठा मिठा गीत संगीतहरू बजाउने गर्दछौ। कार्यक्रमको नाम सप्तरंगी भएकाले सात थरी गीतहरू लिएका हुन्छौ। ती गीतहरू रोइला, टप्पा, देउडा, सालेजो, पुरानो गीत, नयाँ गीत, पूर्वौली गीत, पुर्खौली गीत लगायत अन्य गीतहरू पनि रहने गर्दछन्। यस्तै गीतहरू हामीले यहाँबाट बजाउँदाखेरि सुनमा सुगन्ध दिए जस्तै केही हजुरहरूलाई रमाइलो महसुस भएको होला पनि मैले आशा अनि अपेक्षा गरिरहेको छु। अब फेरि पनि हामी यस कार्यक्रममा कति गीतहरू हामीले बजाइसक्यौं र कति गीतहरू बज्न बाँकी छ भनेर हजुरहरूको लागि झलक राख्न गइरहेका छौं। कार्यक्रम छोडेर कतै नजानुहोला है त।

झ्याउरेको लयमा मिठास छ, रोइलाको सुरमा आनन्द छ, पुरानो भाकाले सजाएको हृदय नयाँ गीतले थप्यो उज्यालो धराताल, नयाँ गीतले थप्यो उज्यालो धराताल। हजुर, भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज एक नम्बरमा पर्न सफल भएको गीत यो पो छ कि भनेर हजुरहरूले आकलन गरिरहनु भएको होला। त्यस प्रतीक्षाको घड़ीलाई केही बेरमै हामीले मेटाउनेछौ। यस कार्यक्रम अवधिभर हजुरले सुन्नु पर्ने हुन्छ। आज यस कार्यक्रममा यसरी बोलिराख्दाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ त्यो पनि सल्लाह सुझाव दिन सक्नुहुनेछ। साथै यस कार्यक्रममा मुक्तक, भावना, गजल हरू पठाउन चाहनुहुन्छ भने तपाईहरूका ती मुक्तक भावनाहरू हामीले वाचन गर्नेछौ। यस हप्ता तपाईले पठाएको मुक्तक भावना आउने हप्ता हामीले वाचन गर्ने गर्दछौ। त्यसको लागि हजुरले रेडियो मध्यपश्चिम नामक फेसबुक आइडीमा गएर मेसेज बक्समा गएर गर्न सक्नुहुन्छ भने, त्यसै गरी प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने आइडीमा गएर तपाईले सिधै मेसेज पठाउन सक्नुहुनेछ। हजुरले नाम र ठेगाना पूरा रूपमा लेखेको हुनुपर्ने हुन्छ र यस कार्यक्रममा हजुरले मुक्तक भावना विशेष गरेर प्राकृतिक सम्बन्धी, गीत संगीत सम्बन्धी, माटो, हिमाल, पहाड, ढुङ्गा, वन जंगलको बारेमा तपाईले यस कार्यक्रमको लागि पठाउन सक्नुहुनेछ। अन्य माया पिरतीका कुराकानी र माया पिरतीका सम्बन्धी चाहिँ हामीले अन्य कार्यक्रममा वाचन गरिरहेका हुन्छौ। तिनी बारेमा अन्य अन्य कार्यक्रममा जाने भएकाले हामीले फरक तरिकाले यस कार्यक्रममा वाचन गरेका हुन्छौ। हजुरहरूले पनि महसुस गरिरहनु भएको होला। यिनी कुरालाई थाती राख्दै अब चाहिँ हामीले यस कार्यक्रमको दोस्रो नम्बरमा पर्न सफल भएको गीत हामीले राख्न गइरहेका छौ। केही वर्ष अगाडि निकै नै तहल्का मचाउन सफल भएको गीत पुरानो गीत रहेको छ। आज गाउँमा बिजुली चम्क्यो के रहेछ भन्दा सोल्टिनी हाँसेर पो, यस्तै यस्तै गीत रहेको छ। बाँकी अंश भाकाबाट।

हजुर निकै नै रमाइलो गीत हामीले भर्खरै राखेका थियौं। यस गीत सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला। यस गीतमा स्वर कृष्ण रेउले, जुनु रिजाल, पशुपति शर्मा लगायत अन्य कलाकार साथीहरूसहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेलाको समयमा मलाई प्राविधिक कक्षबाट रातो बत्ती पालेर अब चाहिँ सप्तरंगीको यात्रा सकिसकेको छ है भनेर मलाई जानकारी दिलाइरहनु भएको छ। अवश्य पनि उहाँको संकेतलाई मैले सजिलै रूपमा स्वीकार गर्नुपर्ने हुन्छ। यतिन्जेल हाम्रो आवाज जे जस्तो भए तापनि सुनिदिनुभयो सम्पूर्ण श्रोतालाई विशेष आभारका शब्दहरू बोल्न चाहन्छौ। त्यसै गरी यतिन्जेल हामीले बजाएका तिनै गीतहरूको सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छौ। त्यसै गरी म बोलेको आवाज हजुरहरूको रेडियोको सेट पुर्याइदिने प्राविधिक कक्षबाट साथ दिइरहनुभएका प्राविधिक दाजु शालिकराम चौधरीलाई पनि विशेष धन्यवाद दिँदै आज यस कार्यक्रममा एक नम्बरमा पर्न सफल भएको गीत रहेको छ। ए मेरो माया हाई हाई छ, आउनेलाई स्वागत छ, जानेलाई बाई बाई छ, जसमा स्वर केम सेन्चुरी, देवी घरती, रमेश परियार, विश्वास नेपाल, विनोद परियार लगायत अन्य कलाकार साथीहरूसहित रहेको यो रमाइलो गीत छोड्दै आजको बसाइबाट म प्रदीप अधिकारी पनि विदा माग्न चाहन्छु। लोकगीतको सुरले सजाएको संसार, नयाँ धुनमा हराएको मन अपार, सप्तरंगीको यात्रा टुङ्गाउँदै गीतको प्रेम मनभरि सजाउँदै, गीतको प्रेम मनभरि सजाउँदै भोलि फेरि भेट्ने आशा राख्दै, भोलि फेरि भेट्ने आशा राख्दै रेडियो मध्यपश्चिममा पूर्ण स्वागत गर्दै, धन्यवाद, भोलि फेरि भेट्ने आशा राख्दै, हौस् त नमस्कार।

क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: मध्य पश्चिम ट्याङ च्याक। यति बेला मध्याह्नको 12 बजेको छ।
9: सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक शुरू। नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची। प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा अवरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै। सार्वजनिक अधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग, खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन। भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो। राहत तथा उद्धारको काम चल्दै, मृतकको संख्या अझै बढ़न सक्ने। र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक चलिरहेको छ। अहिले सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएसम्म संसदमा विरोध जारी राख्ने जनाएको छ। पार्टीका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको उपस्थित अनिवार्य हुनुपर्ने र नभए विरोध जारी रहने बताउनु भएको छ। बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक नीति तथा कार्यक्रम बारे सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार वार्षिक नीति कार्यक्रममाथि परेको संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै वार्षिक नीति कार्यक्रम पारितका लागि संसद बैठकमा सभामुखले निर्णयार्थ पेश गर्नुहुने सूचीमा उल्लेख छ। त्यही अनुसार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 83-84 का लागि
10: विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ। संसदमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने हुनुभएको छ। हिजो प्रतिपक्षी दलहरूको विरोधका कारण आजको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको थियो, तर अन्तिम समयमा आएर त्यो स्थगित गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह खोजिरहेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षी दलहरूको माग छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक प्राधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले यस्ता विवरण संकलन गर्न सूचना जारी गरेको छ। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति विवरण सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले जनाएको छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालबाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद पालिकाका मेयर तथा उपमेयर लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि माग गरेको हो। मन्त्रालयले आफ्नो जग्गाको सात सीमाना स्वीकृत नक्सा अनुसार भय नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन, अस्पतालको भगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा जग्गा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि भनिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लालपूर्जा र श्रेष्ठ अध्यावधि गरी मालपोत तथा नापी कार्यालयहरूबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा 3643 जनाले आरोहण गरे, मुस्ताङको लोमानथाकमा पर्यटकीय चहल पहल बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला
11: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
12: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
11: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
12: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं। गोठमा

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथि अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा विरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 300 रूपियाँले र चाँदीको भाव 35 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव प्रति तोला 3,02,500 रूपियाँमा कायम भएको छ भने चाँदी 5,745 रूपियाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन 4,700 र चाँदी 87 रूपियाँ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। सन् 1973 अप्रेल 22 भएल पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस्तै उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 5 लोमानथाङका होटलहरू विदेशी पर्यटकले भरिभरा भएका छन्। हिजोदेखि शुरू भएको ऐतिहासिक तथा धार्मिक पर्व तीजी अवलोकनका लागि गएका विदेशी पर्यटकको उपस्थितिले लोमानथाङ बजारका झण्डै 3 दर्जन बढ़ी होटलहरू पर्यटकले भरिभरा भएका हुन्। तीजी अवलोकन गर्न हिजो 307 जना विदेशी पर्यटक गएका अन्नपूर्ण लोमानथाङ संरक्षण आयोजना एक एपले जनाएको छ। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज भदौही र मिर्जापुर जिल्लामा भएको छ। प्रति घण्टा तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू उखालिएका छन्, बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्। धेरैको ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर गएको हो। आधीका कारण मानिसका साथै पशु चराबामा पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनहरूलाई कड़ा निर्देशन समेत दिनुभएको खबरमा उल्लेख छ। आँधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ। राहत तथा उद्धारको काम चलिरहेको छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा अमेरिकासँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरिरहेको स्कटल्याण्डले ताजा अवस्थामा 23 ओभर 5 बलको खेल सकिँदा 2 विकेट गुमाएर 124 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक शुरू। नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची। प्रधानमन्त्री उपस्थित नभएसम्म संसद अवरोध जारी राख्ने प्रतिपक्षको अडान कायमै। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग, खाली जग्गामा घेरबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन। भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो। राहत तथा उद्धारको काम चल्दै मृतकको संख्या अझै बढ़न सक्ने। र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा

0: दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउँ।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिस आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
1: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825 60 734 र 0825 60 138।
10: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
12: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
4: डाक्टरद्वारा दिइने सेवाहरू
2: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
12: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
12: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
4: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
13: बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार।
11: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 9878 28 913, 9878 26 163 र 9905 12 871।
14: खुशीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5854 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: वेट्रेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 98410170 98410170।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 98578442, 98578350। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
10: मध्य पश्चिम ट्रान्जिट यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको अनुगमन गर्ने भएको छ। आज बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो, तर अहिले कहिले गर्ने तोकिएको छैन। समितिका सहसचिव कान्छा दुलालले बनेपाको होल्डिङ सेन्टर अनुगमन गर्ने निर्णय भएको तर समय यकिन भइ नसकेको जानकारी दिनुभयो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास सुनिल लम्साल र संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था तथा सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सुकुम्बासी बस्तीमाथि चलाएको डोजर बारे संसदहरूले राखेका प्रश्नको जवाब दिनुभएको थियो। बैठकमा जवाब दिँदै शहरी विकास मन्त्री लम्सालले घर टहरा भत्काइएका सुकुम्बासीलाई अन्यायमा नपारिएको बताउँदै घर टहरा भत्काएर विस्थापित बनाइएकालाई स्थापित गरिने र बच्चा वृद्ध सुत्केरी अपाङ्गलाई अन्याय नपारिने बताउनुभयो। बैठकमा सांसदहरूले स्कूल भत्काएर विद्यार्थीलाई अन्यायमा पारिएको बताएका थिए। जवाफमा विद्यार्थीको स्कूल भत्काइएको हो, उनीहरूलाई अर्को स्कूलमा व्यवस्थापन गरिएको छ, पढ़ाई नरोकिएको मन्त्री रावलले बताउनुभयो। भारतको उत्तर प्रदेशमा गए राती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ। दर्जनौ मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू र बिजुलीका पोलहरू ढलेका छन् भने कच्चे घरहरू भत्काइएका छन्। अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर भएको आँधीका कारण मानिसहरूका साथै पशु चौपायाको पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ। आँधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा, जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लागत पनि माग गरेको छ। मन्त्रालयले आफ्नो जग्गाको सात सीमाना एकीकृत नक्सा अनुसार भए नभएको यकिन गरेर जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको हो। यस्तै अतिक्रमित भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन र अस्पतालको भोगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि निर्देशन दिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लालपूर्जा र श्रेष्ठता अध्यावधि गरी मालपोत तथा नापिक कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनेको छ। मन्त्रालयले जारी गरेको परिपत्रमा वीर अस्पताल, बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामराज प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम उल्लेख छ। यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, भक्तपुर अस्पताललाई पनि निर्देशन दिइएको छ। परिपत्रमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्तिबाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल, भेरी अस्पताल, आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय, सिंहदरबार वैद्यखाना विकास समिति र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको नाम उल्लेख छ। अस्पतालहरूको सम्पत्ति संरक्षण र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको हो।
र झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 जना बहालवाला उप सचिव सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले दाङ लमही नगरपालिका बहालवाला प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी सहित नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल नरहरी तिवारी विरूद्ध मुद्दा दायर गरेको छ। यस्तै लेखा अधिकृत हरि बहादुर छेत्री दिवंगत र सहलेखापाल खड्ग बहादुर राणालाई अख्तियारले प्रतिवादी बनाएको छ। आपसी मिलिमतो र योजनामा नगर विकास समितिको आर्थिक वर्ष 76-77, 77-78, 78-79, 79-80 र 80-81 आमदानी रकम हिनामिना गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?

0: त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही
4: दीपक, सम्पर्क मोबाइल 98 4 77 9 77
5: र 98 5 78 30 6 8 9।
6: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
8: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिसा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
7: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
10: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाती रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
6: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुला रोड घुवाई दाङ, फोन नम्बर 0825164119, मोबाइल नम्बर 98478829943 र 98449146653।
11: भर्ना खुल्यो।
12: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
12: शान्त तथा पारिवारिक वातावरण भएको,
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
12: तिहार सुशासन राम्रो व्यवस्था भएको,
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
12: घरको जस्तै माया पाउने,
8: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
6: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
8: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 98669686303 र 98662513183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी

0: प्रसाईसँगको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तरतर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478333 र 98686342044।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश तमाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479,
4: मोबाइल नम्बर 98-494-67-487।
6: हामी जन्मजात नै शिकारी हौ, शिकारी। पुरै दैलेख मलाई चाहियो।
7: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
8: हेलो, फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस। हेलो हेलो हेलो।
7: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड़ प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
9: सूचना, श्री गणेश चित्रालय घोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
10: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
11: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
12: आजदेखि
11: लाली बजार,
13: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
11: गुरु आमा,
14: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
11: र परालको आगो।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
16: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
17: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
16: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
17: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
16: तालिममा दिइने विषयहरू
17: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
16: स्पेशल सेफ तालिम,
17: जापानिज सुशी तालिम,
16: र वेट्रेस,
17: टुरिस्ट गाइड।
16: हाम्रा विशेषताहरू,
17: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
16: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
17: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
16: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
17: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
16: सम्पर्क मोबाइल 9840170909 9840170909।
17: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
5: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। पछिल्लो समयमा बाँके जिल्लामा क्षयरोगका बिरामी बढ़दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार एआई एक्सरे विधिबाट क्षयरोगको सक्रिय खोज पड़ताल तीव्र पारिएपछि बिरामी फेला पर्ने क्रम पनि बढ़ेको हो। स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहले चालू आर्थिक वर्षको 9 महिनामा बाँकेमा 729 जना क्षयरोगका बिरामी फेला परेको जानकारी दिनुभयो। उहाँका अनुसार साउनदेखि चैत मसान्तसम्म एआई एक्सरे विधिबाट गरिएको सक्रिय खोज पड़तालका क्रममा 729 जना बिरामी पहिचान भएका हुन्। सबैभन्दा धेरै नेपालगंज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार नेपालगंज उपमहानगरपालिकामा 200 जना, कोहलपुर नगरपालिकामा 129 जना क्षयरोगी फेला परेका छन्। त्यसै गरी डुडुवा गाउँपालिकामा 62, बैजनाथ गाउँपालिकामा 93, खजुरा गाउँपालिकामा 92 र जानकी गाउँपालिकामा 58 जना बिरामी फेला परेका छन्। त्यस्तै राप्तीसोनारी गाउँपालिकामा 50 र नरेनापुर गाउँपालिकामा 45 जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। फोकल पर्सन शाहका अनुसार गत वर्ष बाँकेमा 1182 जना क्षयरोगका बिरामी फेला परेका थिए। यस वर्ष 9 महिनामै करिब 800 जना नयाँ बिरामी पहिचान भइसकेका छन्। पछिल्लो समय समुदाय स्तरमै क्षयरोग पहिचान गर्न एआई एक्सरे विधिबाट सक्रिय खोज पड़ताल शिविर सञ्चालन भइरहेको छ। नेपालगंज र खजुरामा गरिएको शिविरबाट मात्रै 14 जना क्षयरोगी फेला परेका छन्। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण, सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थिति हुन नसक्नेले होलाक वा ईमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहलवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई 1 महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद, पालिका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको अनुगमन गर्ने भएको छ। आज बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको छ, तर कहिले गर्ने तोकिएको छैन। समितिका सहसचिव कान्छा दुलालले बनेपाको होल्डिङ सेन्टर अनुगमन गर्ने निर्णय भएको तर समय एकिन भइ नसकेको जानकारी दिनुभयो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्री सुनिल लम्साल र संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सुकुम्बासी बस्तीमाथि चलाएको डोजरबारे सांसदहरूले राखेका प्रश्नको जवाब दिनुभएको थियो। बैठकमा जवाब दिँदै शहरी विकास मन्त्री लम्सालले घर टहरा भट्काइएका सुकुम्बासीलाई अन्यायमा नपारिएको बताउँदै घर टहरा भट्काइए व्यवस्थित बनाइएकालाई घर टहरा भत्काएर विस्थापित बनाइएकाहरूलाई स्थापित गरिने र बच्चा, वृद्ध, सुत्केरी, अपाङ्गलाई अन्याय नपारिने बताउनुभयो। बैठकमा सांसदहरूले स्कूल भत्काएर विद्यार्थीलाई अन्यायमा पारिएको बताएका थिए। जवाफमा विद्यार्थीको स्कूल भत्काइएको हो, उनीहरूलाई अर्को विद्यालयमा व्यवस्थापन गरिएको, पढ़ाई नरोकिएको मन्त्री रावलले बताउनुभयो। र भारतको उत्तर प्रदेशमा गैराती भएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ, दर्जनौ मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ।
तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू र बिजुलीका पोलहरू ढालेका छन् भने कच्ची घरहरू भत्किएका छन्। अधिकांश ज्यान घरको पर्खाल भत्किएर वा रूखले च्यापिएर भएको हो। आँधीका कारण मानिसहरूका साथै पशु चौपायाको पनि क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ। आँधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भयो।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो। तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।

मेघर कविलाम रत्न माझमा हाम्रो सुगर गीत धैरखले कार्यक्रमको शुभारम्भमा अत्रावेला भर्खर अपना रिडी खोल कृकलस्ते अपना खोला अत्रावेला सुन्टीबाटी रिडी मध्य पश्चिम एकानब्बे बुधा चार मेगा आजको कार्यक्रम अपना आवास अत्रावेला अपना खोला सुन्टीबाटी हाम्रो प्रत्येक बिहिबारको दिन एनाकर फिर दुई बजेको मध्य पश्चिम हाइलाइट बाछक सु व्यापारिक विश्राम र करिब करिब हाम्रो तीन बजेसम्म रहनाकर थिए अपना आवाज यी कार्यक्रममा आकन आपन प्रतिभा सुनिना कार्यक्रम हो अपना आइसक्ने बाटी 082-568-854 नम्बर डायल गरिकन पक्कै फे अहिलेकोलाई अपना चाहिँ रमाइलो गपगाफ हुने बा अब दान्छे अलिक ग्याप फिल दान्छे लगभग दुई हप्ता जति कार्यक्रम आइनी स्याकल म क्षमा प्रार्थी बाटी अत्रा बेला आफ्नो कुरा सुन्टी बाटी रिडी मध्य पश्चिम आफ्नो आवाज सुन्टी बाटी पक्क फे आइसक्ने बाटी 082-568-854 नम्बर डायल गरिकन आइबी कलसे पक्क फे आफ्नो फोन पक्क फे लिने बाटी आफ्नो कुरा उपप्रतिभान कदर गर्दै हाम्रो छिटमिट पुरस्कार व्यवस्थाको देखले आफ्नो कुरा प्राप्त गर्ने बाटी स्वर्गद्वारीबाट सप्लायर्सको तर्फ से जहाँ जीवन चौधरीबाट उहाँको प्रतिनिधि उहाँको तर्फ से जुर जुर पानी एक कार्टुन आफ्नो प्राप्त गर्ने बाटी उस तहक 100 रुपियाँ रिचार्ज काज प्राप्त गर्ने बाटी आइसक्ठी 082-568-854 नम्बर डायल गरिकन अत्र बेला के सँगै हाम्रो सम्पर्कमा निल हैट अत्र बेला एक ठो सुगर गीत सुनि गीत पास हाम्रो आफ्नो माझमा उपस्थित हुने बाटी

0: ننكر سرعور سرعور سمر كرخوار اوپر بات دریا دریا میں بیٹھ کے نا ہیرالا رمولا چومان پانی کہیں سمٹھا کر بس اترا بجے
1: اترا ہونا लस्तुगर सजना घाटेली आफ्ना क्लाटी हुर्दिर धन्यवाद बा ऐना दिन वफेस्तक सम्झ जिकरबी के सम्झ चाहति
0: कन रिसिभ गर्दिन होइन दोस्रो आफ्नो कहीँ यी रेडियोमा चाहिँ पश्चिम सुनके सुन्न सक्को डर भैया दिदी भोजी सक्को जनाइन् अरू आज ऐना पाछैमा सक्को रेन सम्झति बिरा भेटु भेटु राम राम
1: राम राम उहाँहरूलाई अमर चौधरी रामपुर से सम्झल रह पक्का फे हाम्रो थारू जातिका लगत भाषा कला संस्कृतिले यी गीत बाँचले हाम्रो धुरधनी भाटे हाम्रा यी समय अनुसार फे गैना आजकल चाहिँ सजना गैना एक समय हो कजिठा को कारणले फे प्रत्येक बाह्रै मासे आफ्नो आफ्न बाह्रै मासे आफ्नो आफ्नो समय र काटा मौसम अनुसार गीत गैना हाम्रा थारू जातिनके एक गीत बाज बा ऊ मारा फे इन बसाई प्रथा प्रकाई सीक्ने बाटी आपन ठेर प्रतिभा धर सीक्ने बाटी अत्र बेला क्यू संगे हम संपर्क में आशाकल बाट उहाँ स्वागत करी हेलो राम राम
2: हात मुख दुर्नै गारो कल्ले दिने गास हात मुख दुर्नै गारो कल्ले दिने गास हात मुख दुर्नै गारो कल्ले दिने गास हात मुख दुर्नै गारो गरीब दुखी सुकुम्बासी गरीब दुखी सुकुम्बासी किन उठी बास गरीब दुखी सुकुम्बासी किन उठी बास गरीब दुखी सुकुम्बासी किन उठी बास गरीब दुखी सुकुम्बासी गरी खाने मजदुरको समान छैन ज्याला गरी खाने मजदुरको समान छैन ज्याला गरी खाने मजदुरको एकै देशको नागरिकलाई एकै देशको नागरिकलाई किन गर्छन् हेला एकै देशको नागरिकलाई किन गर्छन् हेला यी देशको नागरिकलाई किन गर्छन् हेला यी देशको नागरिकलाई हजुर राम राम
1: राम राम मसिन सुगर गीत गाइदी सुरुमा अहिले कहाँ सिके बोल्ने
2: दधिराम चौधरी घोराई दुई
1: दधिराम चौधरी रामपुर सेना
2: हजुर हजुर
1: दधिराम के हाल खबर कबाबर
2: एकदम ठिक बा गर्मी चर्ल बा
1: आजकल कामकाज कतिको बा त
2: हजुर कामकाज चल्ती बा
1: अपने कभी फिर खाली नहीं रहती का है ना
2: हजुर
1: काम तो भत्ता भत्ती तीर था का खाली नहीं रहती
2: हजुर हजुर काम ओइतिर थाय कर परल
1: काम कर परल पैसा फे कमाई परल ना
2: हजुर हजुर
1: चलाइ परल ठीक बा कार्यक्रम समझले आप सुरू में तो एक ठो गीत तो गाडरली गइना त आप कुछ और बा आकी
2: मै एक दिखो और टुका जुआरे टु
1: ल फोन लागल ग
2: करोडको बैंक बैलेंस सयो तेला सुन करोडको बैंक बैलेंस संयुतला सुना करोडको बैंक बैलेंस सम्पत्तिको छानबिन नगरेर हुन्न सम्पत्तिको छानबिन नगरेर हुन्न सम्पत्तिको छानबिन दशौं बिगा खेतबारी कम्पनीमा सेर दशौं बिगा खेतबारी कम्पनीमा सेर दशौं बिगा खेतबारी तिमीले हामीले जिताएको मन्त्रीमण्डल हेर तिमीले हामीले जिताएको मन्त्रीमण्डल हेर तिमीले हामीले जिताएको बाउबाजेको नाममा पनि धेरै रहेछ धन बाउबाजेको नाममा पनि धेरै रहेछ धन बाउबाजेको नाममा पनि के गरेको के गरेर कमाएको खबरदारी भएन के गरेर कमाएको खबरदारी भएन के गरेर कमाएको कोही को छैन लाउने खाने कोही को छैन बासा कोही को छैन लाउने खाने कोही को छैन बासा कोही को छैन लाउने खाने यो सरकारले भनिदेऊस हामी कहाँ जाने यो सरकारले भनिदेऊस हामी कहाँ जाने यो सरकारले भनिदेऊस ठुला भन्ने नेताहरू यसपालि सकिए ठुला भन्ने नेताहरू यसपालि सकिए ठुला भन्ने नेताहरू बयासीको चुनाव मानि जनता झुकिए बयासीको चुनाव मानि जनता झुकिए बयासीको चुनाव मानि इमान्दार देशभक्त एकजुट हुनु है देशभक्त इमान्दार एकजुट हुनु है देशभक्त इमान्दार कुनै दिन कुनै बेला समाज बदल्याउनु है कुनै दिन कुनै बेला समाज बदल्याउनु है कुनै दिन कुनै बेला समाज बदल्याउनु है कुनै दिन कुनै बेला हजुर
1: घर गीत गाडेली आफ्नो सृजना गर्न फेद कला धुर मजा रहेछ खुसी लागल आफन कला हान निखर्ती जैवी अगाडि भरबी शुभकामना फेबा आफ्नकला ठिक भए कार्यक्रममा सम्झली यसिन सुगर गीत फे गाडीले के सम्झ सहटी
2: सर्वप्रथम त अपनी
1: धन्यवाद
2: प्राविधिकसँग रेन चिन्न सबकुसँग रेन घर परिवार इष्टमित्र मैसी आगैना सङ्ग्रहण मैसी पाठैना सबको सङ्ग्रहण सम्झौती विद्यार्थी राम राम
1: राम राम उहाँहरूलाई ददीराम चौधरी रामपुर से सम्झल रहेको फेरि अत्रा बेला आफ्नो कुरा सुन्टी बाटी रिरी मध्य पश्चिम 91 बुधा 4 मई काजको कार्यक्रम आफ्नो आवाज सुन्टी बाटी मैगर कविला हाम्रो आप हाम्रो कार्यक्रमको पुच्छार पुच्छार आजकल बाटी हाम्रो क्यु सङ्गरिया अहिले कला से एक जहिनलाई चाहिँ भित्रै सेक्ना समय फिभा खपरल अत्र बेला ऐना तर्खरमाबाट तकफे उहाँलाई स्वागत गर्दारी राम राम
3: राम राम बाहु
1: राम राम कहाँ से के बोल्ली राधा आचार्य चौधरी ना कार्यक्रमको अन्तिम मैले फोन लागिल ना का करते बाटी त
3: मै दोनी लगाके बैठल बाटो
1: हैन आजकल दोनी चठार
3: हाँ दोकानीमा लैजै न
1: खुब व्यापार गर्थे उसो भएन उस समय कमाइ मजै भए
3: कहाँ कहाँ बुझा छैन कमाएके
1: होइन नै कर परल घमन आफन उफेसिभ हो नि त दोनी लगी अनि रेडियो सुन्न कार्यक्रम सुन्न चल्तीमा मजा छ जिन्दगी उसको ल पुच्छारहरूबाट हाम्रो कार्यक्रम के कहाँ सुने इतिहास ल सुरु गरी
3: गौरी लेखे घट जैन्त घटमा पानी सुकल बा गौरी लेखे घट जैन्त घटमा पानी सुकल बा छाती चिर्के देखाइन् त दुःख पीडा कहाँ लुकल बा छाती चिर्के देखाइन् त दुःख पीडा कहाँ लुकल बा फुल टिप जैथु त काँडाले फुल काँडाले गर्था हो सङ्गारी फुल टिप जमिन त फुल काँडाले गर्था हो सङ्गारी छाती चिर्के देखै त कता छ मुहार आँखी से आँसु झर्ता हो सङ्गारी छाती चिर्के देखै कतु त मुहार आँखी से आँसु झर्ता हो सङ्गारी अत्र हो सङ्गारी
1: अत्र हो ना सुगर भावना सुन्यादेली आफन भावना त होइन र
3: सङ्गारी आफन भावना थियो आफन भावना फे हो तुहार भावना फे हो सबकुनको भावना हो
1: जकला जीवनमा मेलखाइ लोकरङ भावना हो ल हाम्रो कार्यक्रमको पुच्छार आजकल बाटी के सम्झछ आटी
3: सर्वप्रथम आफूलाई सम्झछु सँगै ध्या दिने बोल बाटी मै आफन मर फोन रिसिभ गर्न सडक लाग्छ म हृदय देखि माया बाहरि औरा जानिन् के मै चिनल बाटो नै चिनल बाटो सबको जानिन् के मिठो माया सम्झना कके छुटो सङ्गारी राम राम, राम, राम।
1: उहाँहरूलाई राधा आचार्य गुगली श्री सम्झौलाई सुग्घर भावना सुनाकेकीले अब हाम्रो कार्यक्रममा विदा हो जय पर्ना मिठा आज हामीलाई रूपराज चौधरी सम्झल रह देवखर के सङ्गरिया होइट वस्ताङ्क छेत्रु चौधरी कर्जाई से सम्झल रह वस्ताङ्क अमर चौधरी रामपुर से सम्झल रह वस्ताङ्क दधिराम चौधरी रामपुर से वस्ताङ्क राधा आचार्य गुगली से सम्झल रह पोकफे आफ्नो हुक्र फोन लगाएकेन आफ्नो प्रतिभा सुनाले सबैजनालाई धेरै धेरै धन्यवाद आफूको हाम्रो विदा भएको चाहिँ पर्ना मिठा विदा मंगना से अगाडि आप एक जन विजेता बनाई पर्ना मिठा आज हाम्रो दधिराम चौधरी होइन विजेता बनाइटी आफ्नोलाई धेरै धेरै बधाई भा आफ्नो रेडियो मध्यपश्चिममा एक हप्ताभित्र आफ्नो रेडियो मध्यपश्चिममा सम्पर्क कर्मी आफ्नो प्राप्त करकले झुरझुर पानी स्वर्गद्वारी वाटर सप्लाइजको तर्फ चाहिँ जीवन चौधरीको तर्फ चाहिँ उसँग कसरी रूपे रिचार्जकाल प्राप्त गरेरले आफ्नोलाई धेरै फेरि धेरै बधाई फेरि दिए चाहिँ हुठा अब हाम्रो विधा भएको चाहिँ पर्ना हुठा सबैजना फोन लगाएको साथ दिन फोन निलगिलो सेफी सुनको साथ दिन सक्कु मैगर कविलाई धेरै धेरै धन्यवाद दिदी अरू हप्ताको फेरि हाम्रो फ्याट हुने भए अत्र बेलासम्म आज महिना प्राविधिक रूपमा साथ दिएला शान्त कुमार बुढा मगर हान फेरि धन्यवाद दिदी म शालिक राम चौधरी विधाई टू राम राम।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जैद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: सक्कु बुढी बुबा दाई दादा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनी
7: सक्कु जे लौ खबर सुनी
6: 300 सयकी संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
7: आप बिराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाई नि पर्ना
6: छुटी छुटी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
7: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असिन मेरके बा
6: ओपीडी सेवा भर्ना सेवा
7: सक्कु मेरिक अपरेशन सेवा
6: आईसीयू सेवा रेडियोलोजी सेवा
7: अस्पताल रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेगाना
6: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090 65225
7: 082-591-101
6: 591-102
7: 082-591-103
6: 591-104 591-105
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रममा दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याज दर थप घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सा गुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेको नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। राष्ट्रिय सभामा हिजोदेखि नै छलफल शुरू भएको हो। प्रतिनिधि सभामा भने प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेपछि संसद अवरूद्ध हुँदा छलफल शुरू हुन सकेको थिएन। नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव भने दुवै सदनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजै पेश गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाफ पनि आज अर्थमन्त्री वाग्लेले नै दिनुहुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको छलफलमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रममा जन अपेक्षा अनुसार आउन नसकेको बताएका छन्। एमाले सांसद सुहाङ नेवाङले सरकारले नागरिकको भरोसा, अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो। एमाले प्रमुख सचेतक एन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनुभयो। एमाले सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले देशलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसले 2/3 संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री संसदबाट केही 100 मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद भएको उहाँको भनाई छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 स्थिर रहेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत ब्याजदर 4.3% झरेको छ। जेठमा सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% ब्याजदर रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर रहेकाले बैंकहरू 2.50 देखि 3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। निर्माण व्यवसायहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबावमूलक कार्यक्रम शुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागमा धरना दिएका हुन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएका छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन, बिटुमिन र विविध अन्य निर्माण सामग्रीको 2 गुणा बढ़ी मूल्य बढ़ेको कारण समायोजन गर्नुपर्ने उनीहरूको माग छ। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनमा जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मान्ने यार्सा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79 107 किलोभन्दा बढ़ी संकलन भई 32 लाख बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमै उत्पादन र आमदानी दुवै झण्डै आधाले घटेको छ। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौ संख्यामा भेटिने यार्सा गुम्मा अहिले दिनभर खोज्दा 3-4 पनि पाउन मुस्किल हुने बताउनुहुन्छ। एक्यापका प्रमुख डक बहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित बनेको छ। उत्पादन गर्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबर।

रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिक्लाजुङ गाउँपालिका पाँचका 36 वर्षीय सुभाष लावती पक्राउ परेका छन्। एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गरेको दावी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक समीकरण फेरि चर्चामा आएको छ। इजरायली प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतन्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेटवार्ता गर्नुभएको थियो, तर यूएईले दावी अस्वीकार गरेको छ। यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले कुनै पनि गोप्य भ्रमण वा गैर औपचारिक वार्ता भएको दावीलाई गलत ठहरएको छ। गएको हप्ता मात्र नेतन्याहुले इरानी आक्रमणको निन्दा गर्दै यूएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो। सन् 2020 अब्राहम सम्झौतापछि यूएई र इजरायल बीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ़दै गएको छ। इरानले भने यो सम्झौताप्रति शुरूदेखि नै आपत्ति जनाउँदै इजरायलले यूएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप लगाउँदै आएको छ। युद्धको संवेदनशील अवस्थाबीच नेतन्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको लक्ष्य दिएको छ। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनायो। स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 7 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 52 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। र भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गए राति कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै एक कृतिमान बनाएका हुन्। 37 वर्षका कोहलीले 409 पारीमा 14,000 रन बनाएका हुन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कृतिमान तोडे। गेलले 423 पारीमा 14,000 रन पूरा गरेका थिए। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रम दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सगुमा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सगुमाको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेका इजरायली प्रधानमन्त्री नेतन्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।

0: कैथेड्रल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
1: प्रोप्राइटर सोमराज रैदास।
2: सम्पर्क फोन नम्बर 0825637775।
1: सम्पर्क नम्बर 98478623।
3: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
5: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
6: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
5: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा।
7: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
7: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
11: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मम्मी दाँत दुख्यो।
13: मम्मी, मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छ, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
11: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902222।
13: सुरोट, सुर्ती, पुकार, खैनी जस्ता सुर्तीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
1: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङगुराईको दिव्य फार्मेसीमा।
18: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
9: बिना टाका प्रभावकारी उपचार,
18: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
9: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
18: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
9: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
19: बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कोराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095121871।
20: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
18: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
18: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
18: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com।
22: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
23: हाम्रा सेवाहरू
22: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
23: छाती, दम, निमोनिया, खोकी, छेरो,
22: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
23: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
22: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
23: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
22: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
23: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
22: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
23: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
22: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
23: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
22: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
23: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
22: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
23: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

नमस्कार आवाज सिंगा आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेखदेशीको फाकामा प्राविधिक मित्र शालिकराम चौधरी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखदेशीको फाका तीन बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब चार बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई लोक तथा दूरीकी संगीतको संगालो रेडियो कार्यक्रम लेखदेशीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौं। आज भने हामी बिहीबारे श्रृंखलामा छौं, तपाईँकै साहित्यिक सृजनालाई चाहिँ स्थान दिने श्रृंखलामा छौ है। तपाईँलाई मनपर्छ साहित्यिक सृजना गर्नु भएको छ र सुनाउन चाहनुहुन्छ भने 082-568-8054 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ र साथसाथै भोलि रेडियो मध्य पश्चिमको स्थापना दिवस पनि परेको छ। हामी 21 स्थापना दिवस चाहिँ मनाउँदैछौ। यदि हजुरहरूलाई सल्लाह सुझाव दिन मन छ रेडियो मध्य पश्चिमबाट अझै राम्रो हुनलाई के गर्नुपर्छ, तपाईँलाई चाहिँ के गर्दै राम्रो हुन्थ्यो जस्तो लाग्छ, हजुरहरूले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। सो हजुर भने जोडिँदै गर्नुहोस्। यति बेला मिठो सांगीतिक आवाज हामी प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

मेरो प्रियतमको खबर लिएर आऊ यस्तै यस्तै बोलगीत चाहिँ प्रस्तुत गरेका थिए तपाईँको माझमा चाहिँ हजुरहरू पनि जोडिन सक्नुहुनेछ है। सो आज हामी बिहिबारे श्रृंखलामा छौ तपाईँको माझमा चाहिँ साहित्यिक सृजना सुन्नेछौ। हाम्रा फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने ईश्वरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी भाग्यसा तपाईँको फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। हजुरहरू जोडिन सक्नुहुनेछ र भोलि चाहिँ रेडियो मध्यपश्चिमले आफ्नो स्थापना दिवस मनाउँदैछ। 21 स्थापना दिवसको अवसरमा तपाईँले पनि सल्लाह सुझाव पनि प्रतिक्रिया दिन चाहनुहुन्छ भने पनि हजुरहरू जोडिन सक्नुहुनेछ। रेडियो मध्यपश्चिमलाई अझ कसरी राम्रो बनाउने, के गर्दा तपाईँलाई अझ मनपर्छ, सो तपाईँले चाहिँ आफ्नो अमूल्य सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। साथी र आउनुभयो भने पक्कै पनि हामी कुराकानी र सल्लाह सुझाव लिनेछौ। यति बेला मिठो साङ्गीतिक आवाज हामी फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

एकदमै मिठो भाका चाहिँ प्रस्तुत गरेका थियो। यो भाकापछि पुनः स्वागत छ। रेडियो कार्यक्रम लेग्वेसीको फाकामा छौं। मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि तपाईँले सुनिराख्नु भएको छ। है फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने हामी बिहिबारे श्रृंखलामा छौ। सो तपाईँहरूको माझमा चाहिँ साहित्यिक सृजनालाई चाहिँ हामी स्थान दिनेछौ र साथसाथै तपाईँले रेडियो मध्यपश्चिमलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। है भोलि 21 स्थापना दिवस मनाउँदै गरेको हाम्रो रेडियो मध्यपश्चिमबाट कस्तो कस्तो प्रोग्रामहरू या केमा सुधार गरेपछि तपाईँले अझ राम्रो लाग्छ आफ्नो अमूल्य सल्लाह सुझाव पनि राख्न सक्नुहुनेछ। साथी रहनुभयो भने पक्कै पनि हामी जोडिनेछौ। यदि बेला मिठो सांगीतिक आवाज फेरि पनि प्रस्तुत गर्छौ। त्यस पछाडि आउनेछौ।

अह एकदमै छोटो अनि मिठो गीत चाहिँ तपाईहरुको माझमा प्रस्तुत गरेका थियौ। अब भने कार्यक्रमको लागि छुट्टाईको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ। तपाईहरुको माझबाट छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले एथेन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाई सबै सबै श्रोता साथीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिग्राम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819
13: र 98578-32223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
14: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
15: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन,
14: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
15: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
14: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
15: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
16: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
17: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
16: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
17: सम्पर्क मोबाइल नम्बर 98578-44722, 98578-35060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड जान।
18: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
13: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको घोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। वैशाख 26 गते भएको निर्वाचन र 27 गतेको अन्तिम नतिजाबाट निर्वाचित ध्रुव केसी नेतृत्वलाई आज एक कार्यक्रमका बीच निवर्तमान कार्य समितिले पद हस्तान्तरण गरेको हो। निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत रेवती रमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पदमा निर्वाचित ध्रुव केसीले भोलि जेठ 1 गतेदेखि लागू हुने गरी 160 रूपियाँ न्यूनतम 8,000 लिटर पानी दिँदै आएकोमा त्यसलाई 10,000 लिटर बनाउने, घोराई नगरलाई स्वच्छ राख्न फोहोर व्यवस्थापनमा सहयोग गर्न हरेक उपभोक्तालाई हातेमालो हात्ती झोला वितरण गर्ने र प्लास्टिकको प्रयोगमा कमी ल्याउने घोषणा गर्नुभएको छ। पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई मुख्य निर्वाचन अधिकृत रेवती रमन भट्टराई र सदस्य निर्मल गौतमले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निर्वाचन कमिटिका सदस्य भूबहादुर केसीले गर्नुभएको थियो। लुम्बिनी प्रदेश स्तरीय विद्यालय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा रहेको 16 प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यही जेठ 1 गतेदेखि 3 गतेसम्म दाङमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा हुन लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका 12 जिल्लाबाट करिब 1,200 बढ़ी खेलाड़ी सहभागी हुनेछन्। खेल सञ्चालनका लागि 150 जना रेफ्री परिचालन गरिने सदस्य सचिव तिरन्जा गौतमले जानकारी दिनुभएको छ। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायत 6 विधामा प्रतिस्पर्धा हुने बताइएको छ। देशभरका उत्कृष्ट खेलाड़ी बीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगितालाई निकै महत्वका साथ हेरिएको छ। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगिता मार्फत विद्यालय तहका खेलाड़ीको प्रतिभा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजकको छ। दाङमा ठूलो संख्यामा खेलाड़ी, प्रशिक्षक र खेलप्रेमीको उपस्थितिले खेलकुदमय वातावरण बन्ने अपेक्षा गरिएको छ। पछिल्लो समयमा बाँके जिल्लामा क्षयरोगको बिरामी बढ़दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार एआई एक्सरे विधिबाट क्षयरोगको सक्रिय खोज पड़ताल तीव्र पारिएपछि बिरामी फेला पर्ने क्रम पनि बढ़ेको हो। स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहले चालू आर्थिक वर्षको 9 महिनामा बाँकेमा 729 जना क्षयरोगका बिरामी फेला परेको जानकारी दिनुभयो। उहाँका अनुसार साउनदेखि चैत मसान्तसम्म एआई एक्सरे विधिबाट गरिएको सक्रिय खोज पड़तालका क्रममा 729 जना बिरामी पहिचान भएका हुन्। सबैभन्दा धेरै नेपालगंज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार नेपालगंज उपमहानगरपालिकामा 200 जना, कोहलपुर नगरपालिकामा 129 जना क्षयरोग फेला परेका हुन्। त्यसै गरी डुडुवा गाउँपालिकामा 62, बैजनाथ गाउँपालिकामा 93, खजुरा गाउँपालिकामा 92 र जानकी गाउँपालिकामा 58 जना बिरामी फेला परेका छन्। यस्तै राप्ती सोनारी गाउँपालिकामा 50 र नरेनापुर गाउँपालिकामा 45 जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। र सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिको अस्वाभाविक आर्जनबारे सूचना तथा जानकारी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण, सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा इमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ।
यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सह सचिव स्तरसम्मका बहालवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: बनाउँदै छ परिवार एक साथ
1: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
2: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही डाङ
2: सम्पर्क मोबाइल नम्बर 98577146

0: सुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सप्रेस सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: छेत्री भेटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
7: तालिममा दिइने विषयहरू
8: स्पेसल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेसल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: वेट्रेस
8: टुरिस्ट गाइड
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
8: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
7: सम्पर्क मोबाइल 9841170909
8: आयोजक नेसनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
9: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 974
9: र 98 5 78 30 6 8 9।

0: ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
0: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98577146।

0: एक्सचेन्ज डेट एफिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घोराई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजार शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313 र 98686 37244।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट रिसोर्ट 100% रोजगारी को सुवर्ण अवसर
3: छेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो
2: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागी
3: अब दानको घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदमै सीमित छ आज सम्पर्क गर्नुहोस्
2: तालिम में दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनीज कन्टिनेन्टल र इटालियन
2: स्पेशल सेफ तालिम
3: जापानीज सुशी तालिम
2: वेट्रेस
3: टुरिस्ट गाइड
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
3: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
3: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
4: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
2: सम्पर्क मोबाइल 9841170909 9841170909
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
5: मध्य पश्चिम FM 91.4 MHz

0: आफ्नो रेट छ कत्रो नो इट लाइक फ्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो छ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिटाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-536-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू:
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
16: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98438-30153 र 98649-41944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
22: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
21: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
22: यौन उत्तेजना नहुने,
21: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
22: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
21: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
23: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
24: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-028।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
27: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
26: हाम्रा विशेषताहरू:
27: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
26: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
27: शान्त तथा पारिवारिक वातावरण भएको,
26: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
27: तिहार सुसारको राम्रो व्यवस्था भएको,
26: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
27: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
28: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, घोराई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 082-65-63-387। सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
29: खुसीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-59-847, 082-59-847।
31: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ अस्पताल, हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
0: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-498-87-741
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-96 र मोबाइल नम्बर 98-478-26001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: भोलिदेखि दाङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिताको तयारी पूरा। 6 विधाका खेलमा 1200 बढ़ी खेलाड़ी सहभागी हुने।
1: दाङको घोराई खानेपानीमा निर्वाचितहरूलाई पद हस्तान्तरण गरियो। भोलिदेखि न्यूनतम महसुलमा 10,000 लिटर उपभोक्तालाई दिइने अध्यक्ष केसीको प्रतिबद्धता।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री र स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख बीच शिष्टाचार भेटवार्ता। आफ्नै गाउँठाउँमा उद्योग सञ्चालन गर्दै स्वरोजगार हुने र रोजगारी दिने महिलाको संख्यामा वृद्धि।
1: र राप्ती गाउँपालिकामा जेठ 1 गतेदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू हुने। गढवामा बजार अनुगमन गरी म्याद गुज्रिएका खाद्य वस्तु नष्ट गरियो।
0: अब खबर विस्तारमा।
1: दाङको घोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। वैशाख 26 गते भएको निर्वाचन र 27 गतेको अन्तिम नतिजाबाट निर्वाचित ध्रुव केसी नेतृत्वलाई आज एक कार्यक्रमका बीच निवर्तमान कार्य समितिले पद हस्तान्तरण गरेको हो। निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत रेवती रमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पदमा निर्वाचित ध्रुव केसीले भोलि जेठ 1 गतेदेखि लागू हुने गरी 160 रूपियाँ न्यूनतममा 8,000 लिटर पानी दिँदै आएकोमा त्यसलाई 10,000 लिटर बनाइने, घोराई नगरलाई स्वच्छ राख्न, फोहोर व्यवस्थापनमा सहयोग गर्न, हरेक उपभोक्तालाई हाते झोला वितरण गर्ने र प्लास्टिकको प्रयोगमा कमी ल्याउने घोषणा गर्नुभएको छ। पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई मुख्य निर्वाचन अधिकृत रेवती रमन भट्टराई र सदस्य निर्मल गौतमले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निर्वाचन कमिटिका सदस्य भूप बहादुर केसीले गर्नुभएको थियो।
0: लुम्बिनी प्रदेश स्तरीय विद्यालय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको 16 प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता भोलि जेठ 1 गतेदेखि 3 गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा हुन लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका 12 जिल्लाबाट करिब 1,200 बढ़ी खेलाड़ी सहभागी हुनेछन्। खेल सञ्चालनका लागि 150 जना रेफरी परिचालन गरिने सदस्य सचिव तीरन्दाज गौतमले जानकारी दिनुभएको छ।
2: करिब 12 जिल्लाका सबै खेलाडी सहभागी जनाउँछन्। खेलाडी अचेल गरिकन 1400-1500 सहभागी हुन्छन्। सबैजना खेलाडी रेफ्री गरेर त्यसपछि यसमा छनौट हुनेहरू केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल खेल्न काठमाडौँ जान्छन्। 3 दिन चल्छ। भोलि बिहान 8 बजे माननीय मुख्यमन्त्रीज्यूले यसको उद्घाटन गर्दै हुनुहुन्छ। तत्पश्चात एथलेटिक्सको गेम बेलजुरी रङशालामा चल्छ। त्यसपछि बाँकी इभेन्टहरू घोराईमा हुन्छन्। कबड्डी र उसु दरबार स्केटमा हुन्छ। भलिबल जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको शहीद मञ्च छ, भलिबल त्यहाँ हुन्छ। कराटे टेक्वान्डो न्यू स्केट पार्कमा हुन्छ। यसरी सञ्चालन हुन्छ। 3 दिनमा गेम सकिन्छ। त्यसपछि यहाँ छनौट हुनेहरू 20, 21, 22 गते काठमाडौँमा हुने केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिताको लागि भाग लिने जान्छ।
0: प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायतका 6 विधामा प्रतिस्पर्धा हुने बताइएको छ। प्रदेशभरका उत्कृष्ट खेलाड़ी बीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगितालाई निकै महत्वका साथ हेरिएको छ। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगिता मार्फत विद्यालय तहका खेलाड़ीको प्रतिभा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजकको छ। दाङमा ठूलो संख्यामा खेलाड़ी, प्रशिक्षक र खेल प्रेमीको उपस्थितिले खेलकुदमय वातावरण बन्ने अपेक्षा गरिएको छ।
1: दाङको घोराई स्थित सर्वोदय पुस्तकालय तथा वाचनालयको पाँचौं मुखपत्र आज एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ। वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यता र साहित्यकार पुरूषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा साहित्य संस्थाको तर्फबाट लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, पत्रकारको तर्फबाट पत्रकार महासंघ केन्द्रका केन्द्रीय सचिव सबिन प्रियासन, आजीवन सदस्यको तर्फबाट दीपक समीर, पुस्तकका लेखक खगेश्वर शर्मा, डाक्टर कृष्णराज डीसी, समीक्षक शशिधर भण्डारी लगायतका वक्ताले पछिल्लो समयमा पठन संस्कृति हराउँदै जान थालेकोमा बेला बेला सर्वोदय पुस्तकालयले महत्वपूर्ण कार्य गरेको भन्दै सबैको साथ र सहयोगबाट अगाडि बढ़नुपर्ने बताउनु भएको थियो। त्यसै गरी अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य विशी, युवा लेखक विष्णु बेलवाचे, साहित्यकार नारायणी भूषाल, नागरिक समाज दाङका पूर्व अध्यक्ष टीकाराम रेग्मी, पूर्व न्यायिक समिति सदस्य पदम वैदिक लगायतका वक्ताहरूले 2010 सालमा स्थापना भएको सबैभन्दा पुरानो पुस्तकालय सर्वोदय जिउँदो इतिहास भएको भन्दै यसको विकासमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको थियो। सर्वोदय वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव सुशीला आचार्यले गर्नुभएको थियो।
0: राप्ती गाउँपालिकामा जेठ 1 गतेदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू हुने भएको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशन तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्य सहित सप्ताहव्यापी अभियान सञ्चालन गरिन लागि हो। जेठ 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत सार्वजनिक स्थल, सड़क, विद्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्रमा सरसफाई, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्। गाउँपालिकाले टोल विकास संस्था, विभिन्न संघ संस्था, सुरक्षा निकाय, शैक्षिक संस्था तथा नागरिक समाजको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने जनाएको छ। अभियानको औपचारिक शुभारम्भ जेठ 1 गते बिहान 7 बजे गाउँपालिकाको परिसरमा गरिनेछ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरसफाई अभियान सफल बनाउन सबै सरोकारवालालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नु भएको छ। उहाँले सरसफाईलाई दैनिक जीवन शैलीका रूपमा अपनाउँदै स्वच्छ समृद्ध राप्ती निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। पछिल्लो समय आफ्नै ठाउँमा उद्योग सञ्चालन गरेर स्वरोजगार हुने र रोजगार नै दिन सक्ने महिलाको संख्यामा वृद्धि हुन थालेको छ। कसैले व्यक्तिगत उद्योग र व्यवसाय सञ्चालन गरेका छन् भने कतिपयले सामूहिक रूपमै काम थालेका छन्। घोराईमा विगत लामो समयदेखि महिला उद्यमी रचना सुवेदीले सञ्चालन गर्नुभएको स्वप्न होजियारी तथा प्रशिक्षण केन्द्रबाट सिप सिकेर धेरै महिलाहरू पनि स्वरोजगार बन्न थालेका छन्। यसै विषयमा केन्द्रित रहेर आज हामीले स्वप्न होजियारी तथा प्रशिक्षण केन्द्रमा जोडिनुभएका केही महिलालाई सिप सिकेर आय आर्जन गर्दा कस्तो महसुस गर्नुभएको छ भनेर सोधेका छौं।
3: मेरो नाम सम्झना पुन।

0: म्यामले दिनुहुन्छ, हामीले चाहिँ सामान लगेर बिन्ने यहीँ ल्याएर बुझाउने, अनि म्यामले हामीलाई हुन्छ खुसी लाग्छ नि, धेरै खुसी लाग्छ। अनि त्यो आमदानी भन्दा पनि त्यो हामीले बनाएको सामानहरूबाट राम्रो फिनिसिङ आउँदा चाहिँ आफूलाई खुसी लाग्छ के, राम्रो लाग्छ। राम्रै छ अहिलेसम्म, राम्रै खोजिरहेछ, तर अब मेहनत अनुसारको चाहिँ अलिकति बजार चाहिँ छैन। उहाँहरूलाई पनि आउनुहोस् सिक्नुहोस् भन्न चाहन्छु।
1: मेरो नाम बेली घर्ती, म सुरुमा रानी गाउँपालिका वाडा नम्बर 6 बस्छु। अहिले हाल चाहिँ यहीँ घोराईमा बस्छु। अब सिक्न पर्छ भनेर त एकजना दिदी हुनुहुन्थ्यो, अनि म्यामसँग कुरा भएछ, अनि जाम भनेर आएको अनि सिकेको। अब सक्दिनँ जस्तो त लागेको थियो, तर सिकेपछि हुने रहेछ भनेर थाहा भयो। अहिले त धेरै आउँछ, गुडियाहरू टोपी सबै आउँछ। अब मासिक रूपमा यति भनेर त थाहा हुन्न, आफ्नो मेहनत अनुसार हुन्छ। उहाँहरूले पनि आउनुहोस्, समयको सदुपयोग गर्नुहोस्, बच्चा बच्चीहरू स्कुल पठाएर समय मिलाएर आउनुहोस् सिक्नुहोस् भन्छ। हामीले 2 महिना लाग्यो, जानियो अलिअलि जानियो, नजानेको कुरा पछि पछि सिक्दै गरौँ।
2: मेरो नाम मिना जीसी हो, घोराई तेह्र बस्छु। अनि मलाई यहाँ पहिला आइरहेका थिए, अनि फेरि छोरा थिए, मेडमले भन्नुभयो आउनु पर्छ, सिक्नु पर्छ, बिन्नु पर्छ भन्नुभयो। अनि बच्चा लिएर आए, अनि बच्चा लिएर 9 बजे आउँछु, 4:30 बजे छुट्टी हुन्छ बाबुरको, लिएर जान्छु। अनि म कोठामा बसिरहेको थिएँ, तिमी यसरी कोठामा नबस, तिमी बिमारी हुन्छ नानी, आऊ यसो गर्नुहुन्न भनेर भन्नुभयो। म आएँ यहाँ, अनि अहिले ठिकै लागिरहेको छ, राम्रो खुसी छु म यहाँ आएर। नानी बाबु पनि भन्नुहुन्छ, मम्मी किन बोल्नुहुन्न तपाईँ, अगाडि बढ्नु पर्छ भनेर भन्छ नि, अनि केटाटीहरूले। अनि ठिकै छ, मलाई बच्चादेखि नि खुसी छु, तपाईँ किन भित्र मात्रै बसिरहनुहुन्छ, जे चिज आए पनि तपाईँ अगाडि बढ्नुहुन्न भनेर भन्छन् मलाई। एकदमै खुसी छु। अनि मैले यो जानेको थिएन, अलि यसमा हल्का म स्वेटर मोजाहरू मात्रै बिन्छु, अरू जाने छैन, त्यति नै हो। हेर,
3: मेरो नाम कामना चौधरी हो, घोराई 13 बस्छु। म अहिले यहाँ सिकिसकेर 1 वर्ष भयो बनाउन सुरु गरेको। अनि मैले बनाउने काँटाहरू अनि फुलहरू दलभरि बनाएन, अरू टोपी सुरुमा त सजिलो त भएन, अप्ठ्यारोहरू त भए, तर सिक्न छोडिन, बनाएरै छोड्छु भनेर अनि लागे, अनि पछि सजिलै हुँदै गयो, अनि बनाउँदाखेरि खुसी मिल्यो, अनि त्यो भएर अहिले त धेरै खुसी लाग्छ। अरू दिदी बहिनीहरू पनि घर खाली टाइममा त्यस्तै नबस्नु, अनि आएर सिक्नु, सिप सिकौ भन्न चाहन्छु।
4: मेरो नाम ईश्वरी घर्ती, म घोराईमा बस्छु। दिदीहरू सिक्नुहुन्छ, अनि दिदीहरूले जाम भनेर आएको, त्यस्तो त सिकेको छैन, अलिअलि सिकेको छु भर्खर नयाँ। टोपी मोजाहरू अलिअलि डलहरू बनाउँछु, मोजा टोपी अनि अलिअलि डलहरू स्ट्रबेरीहरू बनाउँछु।
5: अब बाँकी समाचार। गढवा गाउँपालिकाले पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य वस्तु नष्ट गरेको छ। गढवा गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय दाङ, गढवा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय गढवा र गढवा होटेल व्यवसाय संघसँग समन्वय गरेर बजार अनुगमन गरेको हो। अनुगमनको क्रममा पसलबाट म्याद गुज्रिएका वडा नम्बर 6 गढवा बजारका 22 पसलमा अनुगमन गरेको थियो। 22 स्थानबाट 5,430 रूपियाँ मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई जलाएर नष्ट गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो। संयोजक चौधरीको नेतृत्वमा गढवा गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा स्थानमा रहेका खाद्यान्न, होटेल, डेरी, मासु पसल र एग्रोभेटमा औषधि पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा धेरैजसो खाद्यान्न पसलमा म्याद गुज्रिएको सामान फेला परेको, सडे गलेका अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाई शुरू गरेको गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख भरत केसीले जानकारी दिनुभयो। बजार अनुगमन गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम, घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्मा र अधिकृत गोपाल पौडेल लगायतको उपस्थिति रहेको थियो।
6: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्धन र सिपमूलक शिक्षा मार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले संघीयता सुदृढीकरणका

0: लागि प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेलेको, प्रदेशहरूलाई अझ बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तर प्रदेश समन्वय बढ़ाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको पनि जानकारी दिनुभयो। स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्विजरल्याण्ड सरकार र नेपाल बीच मैत्रीपूर्ण सम्बन्ध रहेको, संघीयताको सुदृढीकरण नव प्रवर्धनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो। भेटवार्तामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिलीराज अरियालको सहभागिता रहेको थियो। भेटवार्ताका क्रममा नेपाल र स्विजरल्याण्ड सरकार बीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्धन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा समेत छलफल भएको थियो।
1: हेल्थ फाउण्डेशन नेपाल दाङको आयोजनामा घोराईमा नसर्ने रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। अभिमुखीकरण कार्यक्रममा घोराई उपमहानगरपालिका वडा नम्बर 3 अन्तर्गतका विभिन्न टोलवासीहरूलाई नसर्ने रोगको जानकारी गराइएको थियो। समुदाय स्तरमा नसर्ने रोगको समस्या दिनानुदिन बढ़दै गइरहेकाले नसर्ने रोगले सामाजिक, आर्थिक, मानसिक र मानवीय विकासमा पारेको प्रभाव न्यूनीकरण गर्ने समुदाय स्तरबाटै अध्ययन र रोकथामका उपायको खोजी गर्न कार्यक्रममा सहभागीलाई जोड़ दिएका थिए। कार्यक्रममा सहभागीहरूलाई मधुमेह, उच्च रक्तचाप, रगतको बोसो लगायतका समस्याबाट बच्न, दैनिक व्यवहारमा परिवर्तन ल्याउन सुझाव दिइएको थियो। अभिमुखीकरण कार्यक्रममा नसर्ने रोगको जटिलता, जोखिम र समाधानको उपायका बारेमा डाक्टर सजन श्रेष्ठ र सहस्रा जोशीले एकीकृत मानसिक स्वास्थ्य, स्वास्थ्य उपचार, पुनस्थापना केन्द्र, विद्यालय स्वास्थ्य, मानसिक कार्यक्रम र सामुदायिक सचेतना बारेमा जानकारी गराउनु भएको थियो। घोराई उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र घोराई 3 झिङनीका प्रमुख गोपीलाल ओलीले अध्यक्षता एवं घोराई उपमहानगरपालिका वडा नम्बर 3 का सदस्य युवराज सुवेदीको प्रमुख आतिथ्यता एवं हेल्थ फाउण्डेशनका भूमिका जीएमको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण गिरिराज पौडेलले गर्नुभएको थियो।
0: स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा, जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि मागेको छ। मन्त्रालयले आफ्नो जग्गाको साथ सिमाना स्वीकृत नक्सा अनुसार भए नभएको यकिन गरेर जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। त्यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन, अस्पतालको भोगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले भनेको छ।
1: सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घरबाट दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको छ। प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको मृत्यु भएको छ, दर्जनौ मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू र बिजुलीका पोल ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्। अधिकांशको ज्यान घरको पर्खाल भत्केर र रूखले च्यापिएर भएको छ। आँधीका कारण मानिसका साथै पशु चौपायको पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेको निशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। कोहलपुर नगरपालिकामा पहिलो पटक अन्तर मावी अण्डर 16 फुटबल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा जेठ 1 गतेदेखि प्रथम प्रदेश सभा कप बाँके क्षेत्र नम्बर 1 ख अन्तर्गत मावी अण्डर 16 फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो। शिक्षक महासंघ कोहलपुर नगरपालिका अध्यक्ष निमप्रकाश थापाका अनुसार प्रतियोगितामा बाँके क्षेत्र नम्बर 1 ख अन्तर्गतका स्थानीय तहका विद्यालयमा अध्ययनरत 16 वर्ष मुनिका खेलाड़ीले मात्र सहभागिता जनाउन पाउनेछन्। उहाँका अनुसार प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीको संसदीय विकास कोषबाट विनियोजित बजेट मार्फत प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगितामा बाँके क्षेत्र नम्बर 1 ख अन्तर्गतका 30 भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 56% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: भोलिदेखि दाङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगिताको तयारी पूरा। 6 विधाका खेलमा 1200 बढ़ी खेलाड़ी सहभागी हुने।
1: दाङको घोराई खानेपानी निर्वाचितहरूलाई पद हस्तान्तरण गरियो। भोलिदेखि न्यूनतम महसुलमा 10,000 लिटर पानी उपभोक्तालाई दिइने अध्यक्ष केसीको प्रतिबद्धता।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री र स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख बीच शिष्टाचार भेटवार्ता। आफ्नै गाउँठाउँमा उद्योग सञ्चालन गर्दै स्वरोजगार हुने र रोजगारी दिने महिलाको संख्यामा वृद्धि।
1: र राप्ती गाउँपालिकामा जेठ 1 गतेदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू हुने। गढवामा बजार अनुगमन गरी म्याद गुज्रिएका खाद्य वस्तु नष्ट गरियो।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: सत्तै भन्दिन।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
3: इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: सूचना सूचना सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
8: त्यो त मैसकी बहिनी हो।
9: आजदेखि तेरो भाउजू।
10: आज आफले माया हार्ने मान्छे।
7: लाली बजार।
11: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जाने छु।
7: गुरु आमा
12: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
7: र परालको आगो।
13: हामी जन्मजात नै शिकारी हुँ, शिकारी
14: पुरै डाइलेक्ट मलाई चाहियो।
15: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
16: हेलो, फ्रम अमेरिका, वाक वाका, वाशिंगटन डीसी, जस्ट डब्लु बस, हेलो हेलो हेलो।
15: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
17: आया, मम्मी मम्मी दाँत दुख्यो।
18: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
19: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
18: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
20: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
21: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
15: सम्पर्क फोन नम्बर 082-595-222।
18: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
22: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
23: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
22: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
23: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
22: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
24: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
24: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
24: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
24: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
5: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-585-218
9: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
10: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
9: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
10: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
9: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
11: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ
10: सम्पर्क मोबाइल नम्बर 9829-9264
2: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz

0: आदरणीय श्रोता, सूचना तथा संचार सहकारी संस्था दाङ द्वारा संचालित आवाज हिन्दको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौ। प्राविधिक मित्र अमृता डाङीको साथमा संचालक ददिराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ्रा आसपासको क्षेत्रमा रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radiompi.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट एकसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने ज्येष्ठ नागरिकको आफ्नो जीवनको भय र गराईलाई उहाँहरूकै मुखारबिन्दुबाट हाम्रो श्रोतामाझ पोस्किने कार्यक्रमको रूपमा लिएका छौं। आज अतिथिको रूपमा हाम्रो लुम्बिनी प्रदेशको गुल्मी जिल्ला मदाने बासकटेरी भन्ने ठाउँमा जन्मिएर आफ्नो बाल्यकाल त्यही बासकटेरीमै बिताएर उहाँको जवानी आइसकेपछि गुल्मीकै धुरकोट वस्तु भन्ने ठाउँमा वैवाहिक सम्बन्ध कायम गरेर लामो समयसम्म गृहस्थ अवस्था त्यही गुल्मीमै बिताएर अहिले चाहिँ हालको बसाई हाम्रो चितवन भरतपुर महानगरपालिका वडा नम्बर 11 कैलाश टोल निवासी 75 वर्षीय बालकुमारी भण्डारीजीलाई आजको अतिथिको रूपमा हामी रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको कार्यक्रममा निम्ताएका छौं। उहाँलाई स्वागत गर्न गइरहेको छु। स्वागत छ बालकुमारी भण्डारीजी। सन्चै राम्रै हुनुहुन्छ? अहिले उमेरले 75 वसन्तर पार गरिसक्नुभयो। अब एक हिसाबले ज्येष्ठ नागरिक वृद्धको लाइनमा लाग्नुभयो र लाग्दाखेरि पनि तपाईँको स्वास्थ्य देख्दाखेरि बाहिरबाट देख्दाखेरि राम्रै छ। यस्तो शरीर लिएर तपाईँ बाल्यकालमा कस्तो परिवारमा जन्मिँदा बुवा आमाको पेसा के थियो, दाजुभाइ दिदी पनि के कति हुनुहुन्थ्यो, सानो बच्चामा आफैले थाहा पाउने बेलाको अवस्थाको बारेमा बताइदिनु न।
1: जन्मिँदाखेरि त अब सानोसँग सम्झनी खेल्ने बस्ने खानी भइयो। अलिक बढेपछि अब बाबा आमाले सबै खेतीपाती किसानीहरू हुनुभयो।
0: बुवा आमाले किसानी काम गर्नुहुन्थ्यो?
1: हजुर।
0: कति दाजुभाइ दिदी बहिनी हुनुहुन्थ्यो नि?
1: दाई भाइ, तीन भाइ, एउटा दाई, दुईटा भाइ, हामी दिदी हुनुहुन्थ्यो, एउटी बहिनी, म, छ बहिना भयो।
0: छ भाइ बहिनी,
1: छ बहिनामा अब
0: कौनी हुनुहुन्छ? हजुर,
1: म माइली चाहिँ।
0: माइली चाहिँ। अनि अहिले छ भाइ बहिना, आमा बुवाबाट जन्मेका दाजुभाइ दिदी बहिनी सबै जीवितै हुनुहुन्छ?
1: दुईटा ठुलो दाजु र ठुलो दिदी जानुभयो।
0: हजुर।
1: अब हामी चार बहिना छौँ।
0: चार भाइ बहिना हुनुहुन्छ?
1: दुईटा भाइहरू छन्, बहिनी छन्।
0: अनि पढाइ लेखाइ गर्ने अवसर त्यतिखेर पाउनुभयो कि नै?
1: पाइएन। हामीलाई त अलिअलि नाम लेखाउने बुवाले गर्नु त हात छोपेर लेखाउनुहुन्थ्यो। नाम लेख्ने भयो छोरी हो भन्नुहुन्थ्यो। काठाका पाटिया का उसले अँगारले मोसेर त्यसैमा खोरी ल्याएर दुधै खोरी ल्याएर लेख्न लगाइदिनुहुन्थ्यो नाम लेखाउ भनेर बाबाले। हाम्रो नाम लेख्थ्यौँ।
0: स्कुल गएर पढ्न पाउनु भएन?
1: पाइएन।
0: किन? त्यतिखेर स्कुल थिएनन् र कि छोरीलाई नपढाउने थियो?
1: त्यतिखेर छोरीलाई नपढाउने, छोरालाई पढाउने भन्नु हो, भाइ भाइलाई घुरकोटतिर पढाउने, उनी गाउँकै स्कुलमा पढाउने, आमाले पनि पढाउनुहुन्थ्यो अलिअलि, आफ्नो नाम लेख भनेर बिहान बेलुकी
0: राखेर घरमै पढ्नु हो,
1: घरै पढाउनुहुन्थ्यो।
0: अनि त्यसपछि अरू समय के गरेर बिताउनुहुन्थ्यो नि? अब अलिकन कति 10-12 वर्षको उमेर हुने बेलासम्म कति वर्षको उमेरमा विवाह गर्नुभयो? 14 वर्षसम्म के काम गर्नुभयो नि घरमा?
1: बाख्रा हेर्ने, गाई हेर्ने, घाँस काट्ने, अब किसानीको घरमा जन्मेपछि किसानी काम सबै, अब यहाँ बाख्रा हेर्नु पर्यो।
0: कति थिए गाई भैँसी बुवाले पाल्ने बेला? बाख्रा कति थिए? पाठा
1: गाई 25-30 गाई थिए, 25-50-30 बाख्रा थिए, 15-20 भैँसी थिए। अब धेरै पाइ जता कतै बेसी घर गर्न भने जता कतै अब दुई तिन हलगोहरू बाँध्ने, बुवाले होलीहरू भन्ने, खेतारा कजाउने, सबै अब आमा बुवाले उठेर ढिकी झाँता नचाउने, खेतारा लगाउने काम थियो घर।
0: अनि विवाह चाहिँ 14 वर्षको हुँदाखेरि विवाह गर्नु, आफै विवाह प्रेम विवाह गर्नुभयो कि मागेर गरिदिनु भयो?
1: माई बिहा जस्तै पनि हो, अब आफै बिहे जानुभयो, त्यो माई बिहा जस्तै पनि अब त्यस्तै हो।
0: ए मन लागेर बिहा गर्नु हो
1: हजुरले अब त्यस्तै अब भान्जा दाइले लिएर जानुभएको थियो भान्जा दाइले लगेपछि अब
0: माग्न जाँदाखेरि केटाकेटी त्यही खाएर बिहा गर्नुभयो के त्यतिखेरको विवाह कस्तो प्रचलनको विवाह हुँदो रहेछ अहिले सित मिल्दैनन् विवाह गरेर घर जाने बेलाको त्यतिखेरको पुरानो अवस्था कस्तो थियो के याद छ तपाईँलाई
1: त्यस्तै थियो अब घर अब दुरान दिने दुरानले अब पहिला बुहारीहरूले पकाएर अरूलाई माडेर खुवाउने यताउता गर्ने चलन थियो र रेस्टियो दिने भन्ने आमाहरूले त्यस्तै गराएर पठाउनुहुन्थ्यो
0: दुरान र रसियो भने के हो यो
1: रसियो भने त त्यही पहिला दुलाइलिलो गएर चुलामा पकाएर सबैलाई टगार्ने
0: कतिको जाने दुरानले कतिको बुहारी सिपाही रहेछन् भन्दा चाहिँ घरमा आफ्नो सिप देखाउने होइन माइतमा सिक्या
1: सासूले पनि त्यस्तै लगाइदिनु हो हाम्रो सबैलाई त्यस्तै गर्नु त्यस्तै गराएर पठाउनु अब सबैलाई धोदिन कौर बनाएर सबैलाई देखाजु ससुराहरू सासूहरू
0: अनि बिहा गरेर घर आउँदाखेरि कति दाजुभाइ देवर जेठाजु के कतिजना हुनुहुन्थ्यो नि घरमा
1: सातवटा जेठाजु दुईटा जेठाजु अब देवरहरू श्रीमान सात भाइ एउटी नन्द ठुलो डाक्टर भन्ने नन्द देवकला डाक्टर भन्छन्
0: उहाँ नन्द हुनुहुन्छ अनि श्रीमानले के काम गर्नुहुन्थ्यो नि
1: श्रीमानले पढाउन थाल्नुहुन्थ्यो एसएलसी पास गरेर पढाउन थाल्नुहुन्थ्यो त्यहाँ त इन्डिया जान इन्डिया गएर अब 10 वर्ष जति इन्डियातिर कता कता घुम्न आएपछि अब फेरि पढ्न थाल्नु पढेपछि फेरि आएर जाइ खानु शिक्षा घुम्न पिन्सिनबाट निस्किनु भयो
0: अहिले श्रीमान पनि तपाईँकै साथमा हुनुहुन्छ
1: हजुर लेखा लेखा कता कता भन्ने अब घर बाल्छहरू जान्ने हुर्काउने पनि

0: अब बाबु विदेश गर्छन्
1: कुन देश गएर
0: त्यस्तै जापानतिर कता कता
1: गर्छन्। अनि अरू जेठा छोराले के गर्छन्, जेठी बुहारी के गर्छन्?
0: ठुला बाबु काठमाडौँ ब्याङ्कको ओपिनियन कि के हुन्, जेठी बुहारी आँखा हस्पिटलकी डाक्टर भैरव छन्, एउटा नाति भैरव छ, कान्छो नाति अहिले सल्ती दिनी हो, ठुलो बाबु काठमाडौँ बाबा यस्तो बसेर अहिले पढ्दैछन्,
1: सबको राम्रो छ,
0: सबको राम्रो छ, कोही नराम्रो भन्ने नाति परेमा कोही कोही छैन, सबै एकमा ढुक्क मन छ, आज यो बाबु कमजोरी छ यता छ भन्नु कोही छैन।
1: मैले अहिले तपाईँको अहिले उमेर छँदाखेरि जवानी छँदाखेरिको अब मान्छेको बालबच्चा हुर्काउनेको साथसाथै घरको काम गर्ने सबै चिज हुन्छ, सब गर्दै गर्दै यो उमेरमा आउनु, त्यतिखेर खेतीपाती गर्दा घाँस दाउरा गर्दा नानी केटाटी हेर्दाखेरि तपाईँले अब अरू स्कुल कलेज पढ्न नगए पनि जे गीत गाउने यसो कीर्तन गाउने यताउता सिप केही थियो थिएन, गर्नु गर्नु होइन
0: खै, अब त्यो त अब यताउता गर्ने त भएन, अब बालखहरू हुर्काउन पर्यो तिनीहरूलाई यताउता, अब बालखहरू जन्मे अब सबै दुःख सबै, अब यो सुत्के थिएन सुत्के लिने थाहा भएन, काम गर्न थाल्यो, भैँसी बाख्रा गाई सबै थिए, कारणमा दुःख भयो,
1: अब गाई भैँसी बाख्रा जस्तो सुत्केरी अवस्थामा पनि काम गर्न परिरह्यो,
0: सबै काम गरेर आफूले अब यो सुत्केरी अनि थाहा भएन त्यतिखेर,
1: त्यतिखेर अहिले जस्तो थिएन, महिलाले काम गरिरहनु पर्थ्यो,
0: अगल अब सुत्केरीलाई मालिस गर्ने, बालखालाई दुध खुवाउने, अर्कैले यता नुस्याप समाउनु पनि राम्रो त थिएन, हामीले त सुत्केरी भएर मैसी गएर खाने,
1: सुत्केरी हुँदा हुँदै
0: हुँदाको
1: उसेको दिन पनि, अनि अरू त्यो त्यतिखेरको समयमा अरू हजुरलाई परे जस्तै सुत्केरी त प्रत्येकै घरमा हुन्थ्यो, प्रत्येकै घरमा त्यस्तै थियो प्रचलन,
0: गाउँमा त त्यस्तै गाउँमा
1: खेती किसान गर्नुपर्ने, अनि बच्चा चाहिँ जन्मिएपछि घरका काम म सुत्केरी छु भन्दा आराम गर्न पाइन्थेन,
0: पाइनन्थ्यो, सुत्केरी गएर घाँस राखिदिने, टिहालाई राखिदिने, बाल्टीमा पानी ल्याएर बालखहरूको कपडा धोइदिने, खाने, त्यही व्यवस्था थियो,
1: त्यही व्यवस्था थियो, भनेपछि बसेर आराम गरेर सुतेर सुत्केरी सुतेर चाहिँ बोली हुन्छ भन्ने थिएन,
0: औ हुँदो गरौँ त थिएन, अब छुटेर बस्यो, आफू बाहिर बाहिर पढाउनु जानुहुन्थ्यो, घर सानो सानो बच्चा थिए, घर अलिक पल्तिर बल्तिर थिए, अब कसलाई बोलाउने के गर्ने, बच्चा स्याहार त गर्नै पर्यो, दिया बाख्रा स्याहार गर्नै पर्यो,
1: आफ्नो सम्पत्ति
0: हेर्ने पर्यो, खेताबालाई कदम भएन उनीहरूलाई खाना यता नास्ता पानी सबै गराइदिनु
1: पर्यो, त्यसले गर्दाखेरि आफ्नै मनले मान्ने थिएन, अनि शरीरको स्वास्थ्य बिगारेर फालेर भए पनि कामलाई माया गरिन्थ्यो,
0: यिनी आँखालाई दुख्ने, खुट्टाको आँखालाई दुख्ने, शरीर दुख्ने सबै त्यही हो,
1: त्यही हो, त्यतिखेर सेवा पाइएन, अनि त्यतिखेर गीत गाउने उर्ने गर्न सिक्नु भएको छैन, केही पुराना जमाना गीत जान्नु भन्ने सुनाइ जानु,
0: केही पनि जाने अब के गीत गाउने, गाउने गीत त केही पनि आएन,
1: उहिलेकाले केही गाउँथ्यो होला नि, तिजा गीत छन्
0: केही पनि आउँदैन,
1: बिर्सिनु अनि त्यतिखेर अब अहिलेको चाहिँ जताततै अब धेरै वर्षसम्म अब कुरा गर्दा राजनीतिको कुरा आउँछ, अहिले चाहिँ नयाँ सरकार आएछ, अब नयाँ नयाँ के गर्छ भन्छन्, गरे पनि छ, अब कोही मान्छेलाई पक्रिया छ, गुन्डागिर्दी गर्नेलाई पक्रिया छ, यता त्यतिखेर तपाईँहरूको पालामा तपाईँहरू थाहा पाउने हुने हुँदाखेरि गाउँघरको अवस्था कस्तो थियो?
0: उत्तिर त अब प्रधान पञ्च भन्ने पालो थियो, तर अब त्यस्तै अब ए काङ्ग्रेस आओ काङ्ग्रेस आओ भन्ने बुट लाएर हाम्रो हामी सानसानो टिम घर वरिपरि घुम्थ्यो माइटा, काङ्ग्रेसले संसदलाई मार्यो भन्थे अमरपुर भन्ने ठाउँमा, हामीले त पक्रेर ले त्यसलाई पक्रेर ले भन्थ्यो, एकदम काटेर टाउको बोकेर हिँडेछ काङ्ग्रेसले भन्थे, बुट लाएर हिँडाल्थे सबैलाई यताउता, सबैलाई डर देखाउँथे, अचलको उत्थेर काङ्ग्रेस त्यति थियो, अचलको कालो काङ्ग्रेस सेतो काङ्ग्रेस हुन्छ,
1: अनि त्यतिखेर पञ्चायतमा चाहिँ पञ्चायत राम्रो कि यो काङ्ग्रेस राम्रो रहेछ?
0: कोही राम्रो
1: कुन
0: पञ्चायती व्यवस्थाको राम्रो भन्यो भने त जस्ता पनि पढे लेखेका नि प्रधान भएका उनीहरूले सबैको हेरविचार गर्ने मान्थे, अचलका त के हुन् के हुन् भेडा र बाख्रा जस्तो छ,
1: भेडा र बाख्रा योभन्दा त्यही पुरानो पञ्चायतै राम्रो, प्रधान पञ्च भएकै राम्रो मान्नु हो,
0: उस्तै राम्रो,
1: अनि चुनावमा पनि प्रधान पञ्चको चुनावमा भोट हाल्न जानु अघि जानु होइन, त्यतिखेर प्रधान पञ्चलाई चाहिँ जितैयो, को थियो त्यतिखेर प्रधान?
0: प्रधान पञ्च पनि त हाम्रो गाउँतिरका थिए तिनी भण्डारीहरू, माइततिर पनि त्यस्तै थिए तिनी,
1: माइतमा नि भोट हाल्नु हो, घर आएपछि
0: माइत

0: घर आएपछि राख्यौ भोट राख्यौ भोट लिस्टमा नाम चाहिँ थिएन माइत छँदा घर आएपछि या उमेर पुगेपछि अनि भोट हाल्ने भयो
1: जानिभएपछि घर आएपछि अब सूर्य चिन्ने भन्ने काङ्ग्रेस रूप चिन्ह भन्ने त्यस्तै त्यस्तै थियो त्यहाँ प्रधान भन्ने प्रधान अध्यक्ष सदस्य भन्ने तिनी बुढाहरू उठ्थे तिनीहरूलाई
0: वर्षौंसम्म तिनी बुढालाई भोट दिएको त्यही गरियो
1: तिनी बुढाहरूलाई
0: है त्यतिखेर किन चाहिँ तिनी चुनावमा बुढाहरू मात्रै उठ्नेछन् केटाहरू किन उठ्ने हुन्छन्
1: उठेर यो पिजर्ने बाटोघाटा यताउता बनाउने यताउता थिएन त उठेर त अब त्यही ओडावडा चुन्ने अब खानेपानी यता उता त्यही व्यवस्था गरौँ भन्ने यसरी नै पिज गर्ने बाटा बनाउने खन थिएन र त्यही बैकुन्ठी आयो र त्यही बैकुन्ठीले हाम्रो देवहरूहरू पनि पाल पायो टाढो बाटो गाडी आउने भयो र के आउने भयो भनेर पाल्पछौँ बाटो खन्न
0: बाटो खन्न घरैबाट गइयो
1: अहिले त्यो बैकुन्ठी ल बोराले म औलिङसम्म पुरा सबैलाई सुविस्ता त्यसैको देखेपछि जता कतै बाटा भयो झ्याङ्ग्राझ्याङ्ला लेक तराई पहाड जता कतै त्यसैले सुविस्ता दियो बैकुण्ठेले गर्दा जम्मै आइआइसक्यो
0: पहिले गुल्मी बाटो लगेको बैकुण्ठेले हो
1: बैकुण्ठे
0: बैकुण्ठ के हो
1: बैकुण्ठ के भन्छ बोराहरू हुन् कि
0: बैकुण्ठ बोराले तिनी बैकुण्ठ बोरा चाहिँ सामाजिक मान्छे थिए धेरै सांसद भए हुन्
1: एकदम राम्रो बैकुण्ठ त्यो त्यो सबै बनाएको बैकुण्ठले बनाएको सबैलाई घर घर गाडी लगाएर सबैलाई व्यवस्था सुख शान्ति भएर खाएको चाहिँ बैकुण्ठले
0: बैकुण्ठले गर्दाखेरि सबैलाई सुविधा भयो आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि बालकुमारी भण्डारीजीसँग हामी कुराकानी गर्न गइरहेका छौँ अब त्यतिखेर त्यहाँ चाहिँ हजुरको त्यो विकासक्रम बाटाघाटाको कामको लागि स्थानीय चाहिँ हजुर नेताले काम गरे अनि गुल्मीबाट फेरि तपाईँहरू अहिले बसाइसराई गरेर चितवन भरतपुरमा जानुभएको छ यो गुल्मीबाट भरतपुर किन कसरी जानुभयो नि
1: दाजुभाइ त्यहीतिर चितवनतिर नारायणगढतिर थिएँ क्या अब कता कता सरेर कहीँ कहाँ सरेको सरे गरियो त्यहाँपछि अब यति नारायणगढतिर आइयो गर अहिले 8 वर्ष भयो यतिको बसाइबास भयो
0: 8 वर्ष भयो नारायणघाट सरे अनि नारायणघाटमा बस्दाखेरि चितवन नारायणघाटको बसाइ र गुल्मीको बसाइमा कहाँ सजिलो लाग्यो
1: गुल्मी त बाँदरले लखटे खेतीपाती गरे उसैले खाएको मङ्गली खायो खाएर हटायो दुई वर्षसम्म खेतीपाती गरिएन बारी बनाएर आइयो सुन्तला घारी थियो 80-90 सुन्तला थियो तिनी सुन्तला सबै बेसी घर जता कतै कता गुटु बेचेर गरेर
0: अनि तराई त आउनु बहनालाई तपाईँहरूलाई चितवनमा राम्रो लाग्यो कि वस्तुमा
1: अहिले त बानी लगाएको र यहाँ चितवन राम्रो
0: त्यहाँ चितवनको विशेषता के रहेछ
1: विशेषता त अब ठिकै राम्रै छ यता त घुम्न बाटो राम्रो छ हिँड्न पाइयो छ
0: विकास भएको छ
1: विकास भएको छ राम्रो
0: अनि जस्तो खाने वस्तुहरू चाहिँ अब अन्न उत्पादन चाहिँ अब बजारको ठाउँमा हुनुहुन्छ तरकारी सरकारी किनेर खानुपर्छ यिनी कतिको महँगो पर्दो रहेछ त्यहाँ
1: महँगो त अब पैसा नभइकन 100 रुपियाँ घोटी केही चिज पनि आउन्न तरकारी जे पाइन्छ जे पनि पाइन्छ किन्नलाई जे पनि पैसै हो जे पनि पाइन्छ
0: अनि पैसाको व्यवस्था कसरी मिलाउनु भएको छ नि
1: पैसा व्यवस्था त अब त्यस्तै त अब भए छोरा छिन् थाप्ने नभए आफ्नो भत्ता भए भत्ताले किनेर खाने छोराहरू छिन्
0: छोराहरूले हेर्नु भएको छ अनि
1: नकिनिकन कहाँ हुन्छ घर व्यापारी सबै उहाँले जो किन्नु छ
0: उहाँले कसरी कमाउनुहुन्छ नि श्रीमानले
1: पेन्सन बुन्न पेन्सन बुझेपछि अब यताउता
0: ए शिक्षकको पेन्सन हुन्छ पेन्सन आउँछ ए उसो भाइ पेन्सनको पैसा अरूलाई खर्च गर्नु पर्दैन बुढाबुढीले आफूले खर्च गर्नलाई छोराहरूले आफूले कमाएको उनीहरूलाई पुगेकै छ बुढाबुढीको खर्च राम्रो चलेछ यस्तो यो किनेर खानालाई यस्तो भएन अप्ठ्यारो पर्यो भन्ने हुन्न
1: पनि हुन्न उनको दया जाए छोराहरूले दिने हाम्रो बुढाबुढीको हात थाप्ने कर्तव्य हो अन्न त्यही सम्झ मेरो बाबै लालो लगाएर उनीहरूको भविष्य सम्झिनु पर्यो नातिहरूलाई पढाउनु पर्यो यताउता सबै गर्नु पर्यो छोराहरूलाई
0: आफ्नो आफ्नो जान बच्चा पाल्नु पर्यो होइन उनीहरू खर्च जान्न पर्यो त्यसले गर्दाखेरि
1: हामीले पाल्दिन पर्दैन उनीहरूले चाहिँ चाहिन्छ उनीहरूले
0: पुऱ्याउँछन् हामीले
1: यताउता गर्न परेन उसलाई केही भन्ने कर्तव्य केही छैन
0: छोराबरीको हो यो भएन यो गर्दैनन् यस्तो गरे भन्ने छैन कहीँ चाहिँ दोष लाउने ठाउँ छैन
1: केही
0: त्यस्तो भन्ने लागेका छन् कि छोराहरूले पनि वचन लाउनन् अहिलेसम्म आफ्नो चाहिँ दैनिकी काम गर्ने यताउता बुढाबुढीको चाहिँ व्यवस्थापन गर्ने गरौँ त कसैले पर्या होइन आफै गरिरहनु भएको छ कर होइन त्यस्तो दुःख छैन
1: बुहारीहरू पनि आफ्नो हातलाई आफू अनुसारका हुन्छन् केही भन्ने छैन अब मैले केही पनि गर्दिनँ त्यो सक्दो गर त्यो सक्दो खाना ल्या अनि उनीहरूका साना बच्चा छन् भने हुर्काउन धोइ हुन्छ अनि त्यस्तै रुपियाँ
0: बच्चा हुर्काउनु धो हुन्छ आफैले हुर्काएको दुःख लाग्छ नि नाति नातिनाको कतिको माया लागिरहेछ नि
1: नाति सानो भन्दा ब्यादको माया हो त मलाई त पराण हुन्छ नातिको यिनी आठवटा नाति छन् भगवान् बराबर मान्छु मैले सबैलाई
0: छोराका नाति पनि छोरीको नाति कस्तो अवसर पर्न गएछ छोरा छोरी कसैका पनि नातिनी नभएको के हो यस्तो तपाईँको
1: म त आशीर् दिन्छु यिनी छोरीहरूलाई अहिले छोरीबाट दुखिया हुँदैछ अर्काको दबसमा पर्न पर्ने हो त जति बिति दुखिया जात रहेछ मैले यी छोरीहरूलाई बिहा गर्दिन त्यो छोरी छोराको जन्म दिनु छोराहरू पनि त्यही भन्छु छोरी छोरी छोरी छोरी त छोडेर गयो
0: त्यो त सबै सबैलाई यस्तै तपाईँलाई जस्तो छोरा छोरा मात्रै दिने आशिक भयो भने त फेरि बुहारी त कहाँबाट ल्याउने होला त
1: हुन त छोरीवासी म दुईटी छोरी दुईटा छोरासँग म छोरी सिनाएर बस्नु हुन्छु तर भए पनि अब
0: माया गर्छन्
1: आमा भन्छन् त्यस्तै हो छोरालाई त मैले आशिक दिन्छु जन्मनन्तर छोरी जन्मनन्तर भनेर दुईटा छोरा सबैलाई हुन् भनेर वरदान दिए जन्माएपछि फेरि छोरी पाउनुलाई जन्म फेरि
0: नाति नि त जन्मदै जन्माएन दुईटा नाति
1: दुईटा नाति जन्म भनेर जन्मिया सबै भगवान् के भएन राम्रो होस् सन्तुष्टि हुन्छ भनेर भनिहाले जे भन्यो उही पुग्छ
0: तपाईँले माग्या भगवान्ले फेरि त्यही पुर्याइदिइहाल्नु
1: मैले भनेको पुग्छ यताउता मैले केही उ गर्दैन मैले जे भनिन्छु मैले मेरा मुखमा सरस्वती छ मैले कसैलाई सराप दिन्न आशिक दिन्छु गाली अतिलो नराम्रो शब्द कहिले दिन्न कि आएन कहिले पनि आएन
0: त्यही भएर आफूले भने पुग्छ
1: आफूले भनेको पुग्छ
0: अब तपाईँको
1: आदेश मैले पुऱ्याउँछु भनिदिएको भगवान्ले
0: त्यहाँ पुगिया छ
1: अर्काशी मेरो अबै भनेर पहिला पहिलाको दुःख त के भयो भयो कस्तो भयो केही भएन अहिलेका घरीलाई हेर्नुहोस्
0: केही हात थाप्नु परेको छैन
1: पर्दैन
0: अनि अलिक फरक प्रसङ्ग तपाईँहरू चितवनमा गएर बसेको पनि 7-8 वर्ष भएछ चितवनमा चाहिँ अहिले भर्खरै भएको चिज तपाईँहरूको क्षेत्रमा कसले जितेर गयो कसको थियो क्षेत्र निर्वाचन क्षेत्र
1: अब त्यही कौनाले जित्यो दिने हलो गर्यो के मन्दिरमा बजाउँदै घर घर घन्टी बजाउँदै हिँड्न थाल्यो बालेसा भन्छन् रोबी भन्छन् अहिले के रोबीले जित्यो त कुन विकास गर्ने त्यो देखाउँ
0: अहिले नयाँ हो हेर्नु पर्यो होइन
1: हेर्नै पर्यो बुझ्नै पर्यो
0: पहिले भन्दा राम्रो गर्ला जस्तो लाग्छ
1: खै म हाम्रो त केही गर्नु भन्ने जस्तो छ रवि दाई भन्दै हिँडेका
0: सबैले गरेका छन् होइन जता कतै राम्रै भएको छ
1: अब भोट भेटीमा दियो संसारले
0: दिए अब जित्ने नि जित्यो अब 5 वर्ष हेर्ने
1: सबैले हेर्ने ऐना हेर्ने त्यही रविलाई
0: अब बुढेसकाल लाग्यो बुढाबुढी चाहिँ दुवैजना बुढो भइयो दिन गए अब आफ्ना हातमा चाहिँ हिजो जस्तो काम गर्न सकिन्न बुढेसकालमा दुःख पर्छ कि भन्ने त्यस्तो पिर लाग्छ कस्तो पिर लाग्छ
1: अब छोराबारी उता यता जाने न्यौकिँदै जाने हो नि त पानी खान नदिने हुन्छन् कि
0: हुन्छन् कि मर्ने होला दुःख पाइने हो कि भन्ने लाग्छ
1: त्यस्तो सोचाइ त्यस्तो त वृद्धाश्रममा घर बस्छन् कि
0: बहन पर्ने हो कि
1: हो कि भन्ने आउँछ
0: अरूको देख्दाखेरि तर आफूलाई भएर त त्यस्तो आफूलाई अहिलेसम्म त्यस्तो गराएको छैन
1: त्यस्तो त गराएको छैन तर देख्दाखेरि यताउता
0: डर लाग्छ
1: खाना नसकिँदाखेरि पानी यताउता वृद्धाश्रममा त ल्याएर सरकारले पालियो त तातो पानी चिसो पानी
0: कहाँको वृद्धाश्रममा देख्नु हो?
1: पशुपतिया
0: त्यहाँ वृद्धाश्रममा कसरी जानुभएको थियो नि पशुपति?
1: अब गयो एक वर्ष दुई महिना तिन महिना जति गएपछि अलिक साथी गराए दुई साथी थियो
0: नि। काठमाडौँ बस्नुभयो?
1: काठमाडौँ।
0: कहाँ काठमाडौँ कहाँ बस्नु? छोराकोमा
1: त्यहाँ त बानेश्वर चार घन्टासम्म पैताला हिँडेर सारा
0: साथीले हिँडालिन्
1: यस्ता ठाउँ भन्ने सबै देखाए। दिन दिनै जान्थ्यौँ
0: त्यसरी हिँड्दाखेरि काठमाडौँ कस्तो लाग्यो तपाईँलाई?
1: राम्रो लाग्यो, एक सब देखाउँदाखेरि राम्रो लाग्यो। जाँदाखेरि हामी अब गयौँ पारि पशुपतितिर जता कतै घुम्यौँ, अब त्यस्तै वृद्धाश्रमका दिदी बहिनीहरू सबै बुवा आमा जम्मै बाहिर घाम ताप्न आएका बसेका। मैले पनि बिस्कुट किनेको गएको दुई दर्जन बिस्कुट, यताउता के खान्छन् बुढाबुढी भन्ने जस्तो भएको सबै बसेका बिस्कुट किएर तिनीहरूले पनि साथीहरू सबै मिलेर घर बाँड्थ्यौँ यस्तो गर्ने। त्यहाँदेखि कर्मचारीहरू जस्ता आयामलाई देखेर तिनकी बुढीहरू थिइन् कहीँ नछ आमाहरू कस्तो हो भनेर हाम्रो यस्तो बसेर उनीहरूले पानी ल्याएर दिने व्यवस्था थियो। अन्त सबैले यस्तै लगाएर हामीले पनि त्यो खाए। कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के हुनुहुन्छ, छोरा कहाँ हुनुहुन्छ, छोरी कहाँ हुनुहुन्छ, श्रीमानले के गर्नुहुन्छ, घरमा कति दुःख छ, के छ भनेर सबै
0: वृद्धाश्रम कर्मचारीले
1: सोधे। त्यहाँ पानी खान यताउता आउँछ सबैले। त्यहाँ हामी यसरी घुम्न आएका छौँ छोरा बुहारी, छोराहरू यही छन् काठमाडौँमा छन्, घुम्न आएको बस्ने चितवनतिर हो, यस्तो ठाउँ हो, यस्तो ठाउँ भनिन्।
0: राम्रो छ हामीलाई भन्ने कुरो गर्नु,
1: राम्रो छ, यस्तो छ, यहाँ आएर बस्नु, तपाईँको घरमा दुःख छ, यताउता छ, दुई चार सय पैसा हातमा चुरा टिकी लाउने पैसा केही हुन्न, कसैको आशाहरू दिए हुन्थ्यो भन्ने, तपाईँको छोरा भाइले हेला गरेका छन् भने खाना दिएका छैनन्, तपाईँको स्याह सम्हार गर्दैनन्, कसैले नै तपाईँको दुःख छ भने हामीले तपाईँहरूलाई व्यवस्था, यो कोठा खाली छ, त्यो कोठा छ, अहिले आएको छैनन्, अब सबै छन् कोठा भरिएका छन्, यहीँ दराज छ, पलङ छ, बिस्तारा छ, हामीले खानेकुरा कि तपाईँहरूले केही कमाउनु पर्दैन, हामीले दिन्छौँ,
0: आउनुहोस्
1: तपाईँहरूलाई पैसा चाहिए पनि दिन्छौँ, तपाईँले केही किनेर हाम्रो हातले खान्छौँ भने पनि दिन्छौँ, खाना ल्याइदिनुहोस् भने पनि हामीले आफै पकाएर ल्याइदिन्छौँ, तपाईँहरू आउनुहोस् बस्।
0: त्यो भन्दाखेरि त घर आएको कहिले दुःख पर्यो भने त जतिखेर गए पनि भयो, त्यस्ता ठाउँ पनि रहेछन्।
1: त्यहाँपछि सबै बताउन देखाउनु, हामी पनि गयौँ त्यही दिदी सबैले आउनुहोस्, अमेरिका, अस्ट्रेलिया, जापान, कहाँ कहाँ गयो, छोरा बुहारी सबै गयो, त्यस्तै बुढाबुढी चुम्बो हामीलाई देख्दा पनि भएर सम्पत्ति भएर केही भएन, हामीले यस्तो सम्पत्ति छोड्यौँ, हामी यस्तो
0: वृद्ध अवस्था सम्पत्तिले काम गर्दैन, सेवाले काम गर्छ भन्ने देख्यो,
1: छोरी छन् छोरा छन् हामीलाई यस्तो भयो, हामी यहाँ आएर बस्यौँ भने पनि बुढाबुढीले त्यहाँ किन यस्तो, अब हामी साना साना थियौँ, तरकारीमा बेला ढोक यस्तो गरी भन्ने बुढीहरू पनि फेला पारौँ, बुढाहरू पनि फेला
0: पारौँ, सासु ससुराको सेवा गरेको कुरा नि गर्नु उहाँहरूले।
1: पहिले हाम्रा बुहारीहरू जापान अस्ट्रेलिया गयो, हामीलाई केही गर्ने बुहारीहरू भान्जी बराबरका
0: वृद्धाश्रममा हामी सम्पत्ति छोडेर भने
1: बुढीहरूले रोए।
0: आदरणीय श्रोता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज पछाडि जेस नागरिक सरकार कार्यक्रमका आजका अतिथि बालकुमारी भण्डारीजीसँग कुराकानी गर्दा गर्दै आजको समय अवधि समाप्त भएको जनगणती प्राविधिक मित्रले बजाइसक्नु भएको हुँदा यतिन्जेल हाम्रो कार्यक्रम सुनेर सहयोग गर्ने सम्पूर्ण श्रोता र आफ्नो चाहिँ व्यस्त समयमा पनि हाम्रा विचार राखिदिनुहुने, आफ्नो विचार राखिदिनुहुने आजको अतिथि बालकुमारी भण्डारी लगायत रेडियो मध्यपश्चिमका सम्पूर्ण प्राविधिक मित्रहरू शालिग्राम चौधरी, अमृता डाङ्गी लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत पनि यस कार्यक्रमबाट बिदा चाहन्छु।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा अहिले पनि छलफल जारी। राष्ट्रिय सभाबाट पारित सरकारको नीति तथा कार्यक्रम विगतकै जस्तै निरन्तरता भएको प्रतिपक्षीको आरोप।
2: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
1: सुकुम्बासीलाई लाल पूर्जा नआउँदासम्म मासिक 15,000 भाड़ा दिने सरकारको तयारी। विपदमा पशु वस्तु उद्धारमा व्यवस्था। आगलागी र डढेलोबाट हुने मानवीय क्षति 63% घट्यो।
3: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
1: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू। कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्य भन्दा 59% कम।
4: 26 झोलुङ्गे पुल बनिसकेका छन् र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
1: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन। 50% बैठक अनलाइनबाटै हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
6: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
7: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
6: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
8: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
6: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
2: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
6: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
9: नेपालको अर्थतन्त्र कता लान खोजिएको स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष शुरू हुनु पर्थ्यो। त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भनियो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
6: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
10: ए मन्त्रीज्यूले त्यो कुरालाई भन्नुभयो हो होइन? त्यो त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन। सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन? अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिएन।
6: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्, जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
3: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आग लाग्ने घटना घटेको छ।
6: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13-4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 3-2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
1: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
11: आफ्नै भाषा, संस्कार, संस्कृति, वेशभूषा, हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
1: समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
13: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
14: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
12: अनुहार हड्डी भाँचिएको जोड्ने,
14: दाँतको एक्सरे सेवा,
12: सामान्य तथा जटिल दाँत निकाल्ने,
14: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
12: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
14: मेसिनबाट जरेदेखि दाँत फरिने,
12: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
14: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
12: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
14: साथै
13: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
14: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: बेस्ट प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
2: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जैत उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
3: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो श्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका 8 परियार समुदायको जनसंख्या 5878 रहेको छ आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ
7: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठपरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए आठ पहरी छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ किरात आठ पहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठ पहरिया
8: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो त्यो हिसाबले हामी आठ पहरिया देख्ने हो त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रश्न हो
7: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि आठ पहरिया समुदाय जनजाति पर्ने दावी छ आठ पर्या समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन् अधिकार कर्मी सचेता आठ पहरिया
9: आठ पहरिया भित्रको धेरै पाछाहरू छ हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ
7: धनकुटा नगरपालिकाले आठ पहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ अहिले धनकुटामा मूलवासीको रूपमा रहेका आठ पहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ
10: राज्यहरू के जान्थे सूचीकृत गर्दाखेरि होइन त्यो समस्या छ सबै तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्टेड छौ होइन
7: आठ पहरिया समुदायभित्र छारा होम्बारक किन्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन् अहिले यो भाषा बोल्नेको संख्या पनि कम हुँदै गएको छ आठपहरिया समुदायका अगुवा धन आठपहरिया
11: यो भाषा चाहिँ लोपन्मुख अवस्थामा पुगेको छ यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव नेपालीले पनि आठपहरिया भाषालाई अलिक बढी गाँचेको छ त्यस्तै गरी अलि अभिभावक अथवा आठपहरिया समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रनाउन्सिएसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ
7: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन गोपाल बराइली सीआईएन रेडियो धनकुटा एफएम धनकुटा
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू 2 दिनसम्म अलमलमा
12: प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन्न त भन्या त हो नि हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ
6: संसदीय परम्परालाई मान्नको लागि आग्रह सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
15: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
16: फोन नम्बर 082-563-479
15: मोबाइल नम्बर 98-494-67-487
17: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
18: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
17: यस्तो खुसीको बेला छ हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन
18: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
17: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
18: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
19: नेपाल सरकार विज्ञापन
6: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ
12: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन् जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन् कार्यकारी प्रमुखको सदनमा देखिएको सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन् आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा पाँच वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको अरू केही पनि होइन जहाँसम्म नियमावलीको धारा 38 सवाल छ त्यो धारा 38 के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भने त हो नि हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ सबै प्रधानमन्त्रीले त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ न्यायिक छ र संविधानको यही संविधानको धारा 76-10 स्पष्ट लेखिएको छ सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन् जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
16: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
12: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम भाषण गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्को उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमापत्ति किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौं। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाब पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधान प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गराउन नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
6: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लाल पूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 हराएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्रान्ज चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: शील छ जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ। हाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा अर्थमन्त्रीले जवाफ दिन विपक्षीको अवरोध।
0: पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका पदाधिकारीको माग्यो सम्पत्ति विवरण।
1: ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई चीनको चेतावनी। ट्रम्पद्वारा चीनीय राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो।
0: विश्वकप लीग टू क्रिकेटमा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हरायो। आईपीएलमा मुम्बई विरूद्धको खेलमा पंजाब टस हारेर ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ। आजको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लीले नीति कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिएपछि सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।
0: प्रतिपक्ष दल नेकपा एमाले मतदान प्रक्रियामा सहभागी भएन। अर्थमन्त्रीको जवाबमा एकमात्र सांसद कंग्रेसका सुनिल थापाले स्पष्टीकरणमा भाग लिनुभएको थियो। राष्ट्रिय सभामा 8 सांसदले मात्र संशोधन प्रस्ताव पेश गरेका थिए। तीमध्ये 6 जना सांसदले फिर्ता लिएनन् भने 2 जना सांसदले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। सांसदहरू सोमनाथ पुर्तेल, रोशनी मेचे, सम्झना देवकोटा, रेखा कुमारी झा, सोनाम गेलजेन शेर्पा, रूकमणी कोइरालाको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो भने झक्कु प्रसाद सुवेदी र रंजित कर्णले संशोधन प्रस्ताव फिर्ता लिएपछि निर्णयार्थ प्रस्तुत गर्नै परेन। आजको पहिलो बैठकमा हिजो बोल्न बाँकी सांसदले धारणा राखेपछि नीति कार्यक्रममाथिको छलफल सकिएको थियो। साँझ 6 बजे शुरू भएको बैठकको शुरूमा नेपाली कंग्रेसका राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सेटुराले ट्रेड युनियन खारेज सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै नीति कार्यक्रममा पनि समेट्नु आपत्तिजनक रहेको बताउनुभयो।
4: खास गरी गणतन्त्रको मुभमेन्टमा ट्रेड युनियन आन्दोलनको अत्यन्त ठूलो भूमिका रहेको छ, श्रमिक आन्दोलनको अत्यन्त ठूलो भूमिका रहेको छ। चाहे ती ट्रेड युनियनहरू जहाँसुकै छरिएका किन नहुन्, जुनसुकै विचारधारासँग आबद्ध किन नहुन्, श्रमिकहरूको संगठन श्रमिकहरूकै संगठन हो। आफ्नो सर्वोपरि हितमा उनीहरूले आफ्नो आवाजहरू उठाउँछन् र सम्बन्धित संस्थासँग उनीहरूको बार्गेनिङ हुन्छ, सम्झौता पनि हुन्छ। सम्झौता नहुँदाखेरि आन्दोलन गर्ने उनीहरूको यो डेमोक्रेटिक राइट हो। त्यसलाई कुनै पनि हालतमा खारेज गर्न मिल्दैन, कुनै पनि हालतमा। त्यसलाई कुनै पनि हालतमा हामीहरू मान्यता दिन सक्दैन।
0: जवाबमा अर्थमन्त्री वाग्लीले संविधानको स्पिरिटमा आफूहरूको कुनै फरक मत नरहेको तर व्यथिति अन्त्यका लागि चुनावमा गरेको वाचा पूरा गर्न मात्र खोजेको बताउनुभयो।
5: इतिहासका विद्यार्थीको नाताले मनमोहन अधिकारी, गिरिजा प्रसाद कोइराला जस्ता असाध्यै सम्मानित पूर्व प्रधानमन्त्रीहरूको राजनीतिक आधार नै ट्रेड युनियन मुभमेन्टबाट शुरू भएको कुरालाई हाम्रो पुस्ताले त त्यसलाई त रेस्पेक्ट गर्ने हो, अझ पढाउने हो, फैलाउने हो, यो मुभमेन्टलाई नै खारेज गर्ने होइन। तर यसको आवरणमा जुन विकृति, भ्रष्टाचार, दलीयकरणले कण कणमा गएर कुशासनलाई विषाक्त बनायो, हाम्रो शासन व्यवस्था प्रणालीलाई विषाक्त बनायो, त्यो त हामी खारेज गर्छौं भनेर निर्वाचनमा गएकै हो र जनताले होल हार्टेडली त्यसलाई इन्डोर्स गरेकै हो। त्यसैले यसमा कन्फ्युजन नहोस्, समग्र ट्रेड युनियन भ्याल्युज मुभमेन्टलाई संविधानले अलाउ गरेको परिधिसम्म हामीले मान्छौं, किनकि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र वर्तमान संविधानलाई हामीले सर्वात्मना स्वीकार गरेका छौं, त्यसलाई अनर गर्छौं, रेस्पेक्ट गर्छौं।
0: नीति कार्यक्रम पारित भएपछि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उक्त प्रस्तावमाथि 4 र 5 गते छलफल गरी 5 गते नै जवाब दिने समय तोकिएको छ।
1: प्रतिनिधि सभामा भने विपक्षी दलले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई जवाब दिन रोकेका छन्। बिहान 11 बजे शुरू भएको बैठकमा लगातार 9 घण्टाको छलफलपछि सभामुखको डोल प्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई नीति कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिन अनुमति दिएपछि विपक्षी दलका सांसदहरू जराएको जुरूक उठेका थिए। त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई समय दिनुभएको थियो।
6: नीति कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिने बेला खै हाम्रो प्रधानमन्त्री, उहाँलाई यो सदनले देख्न नपाउने हो, उहाँलाई यो गरिमामय सदनले सुन्न नपाउने हो? यो त गरिमामय सदनको अपमान भएन र सभामुख महोदय? स्वयं सभामुख महोदयकै अपमान होइन र? यसले सभामुख महोदय, हामी रूलिङ चाहन्छौ कि प्रधानमन्त्रीलाई सदनमा बोलाइयोस्, उहाँले उठेका प्रश्नको जवाफ दिनु नै पर्छ, नो इफ नो बट। त्यसैले सामान्य नै प्रधानमन्त्रीज्यूको उपस्थिति नहुँदासम्म सदनको बाँकी काम कार्यवाहीमा हाम्रो यसरी नै अवरोध रहिरहनेछ सामान्य सभामुख महोदय।
1: नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अध्यादेशको समेत विषय समेटेर संसदलाई नहेप्न चेतावनी दिनुभयो।
7: कुरा नियमावलीको मात्रै छैन, कुरा नियतको छ। यो संसदलाई छल्ने, बोलाएको संसदलाई स्थगित गरेर अध्यादेश ल्याउने र संसदमा कसरी हुन्छ संसदलाई छल्ने, संसदको हुरमत लिने, अपमान गर्ने, उपेक्षा गर्ने निरन्तर प्रयास सत्तापक्षबाट भइरह्यो र अझ नेपालको सबैभन्दा मूल कानून संविधानको धारा 76-10 सरकारका प्रधानमन्त्री र मन्त्रीलाई सामूहिक र व्यक्तिगत रूपमा सदनप्रति उत्तरदायी हुने भन्ने कुरा अनिवार्य व्यवस्था गरेको छ।
1: नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि संवैधानिक सर्वोच्चता र संसदीय मूल्य मान्यताका लागि ध्यानाकर्षण गराउनुभयो।
8: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, 275 जना सांसदको बराबरी संवैधानिक अधिकार छ। त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नीति कार्यक्रममाथिको छलफल नरोके पनि जवाफमा प्रधानमन्त्री उपस्थित हुनै पर्ने अडान दोहोर्याउनुभयो।
3: हामीले योभन्दा अगाडि पनि हाम्रो अभिव्यक्ति मार्फत भनिसकेका छौं कि कम्तीमा 10 मिनट भए पनि आएर सम्माननीय प्रधानमन्त्रीज्यूले यत्रा हामी प्रतिपक्ष मात्र होइन, अहिले हामीले चाहिँ भरे पनि देख्यौँ योभन्दा अगाडि चाहिँ आफ्नो चाहिँ यस रोस्टरमा कुरा राख्ने क्रममा सत्ता पक्षको चाहिँ सांसद अथवा माननीयहरूको पनि त आफ्नो चाहिँ जिज्ञासाहरू रहेछन्।
1: राप्रपाका एकला सांसद ज्ञानेन्द्र साईले प्रधानमन्त्रीमाथि यसरी कटाक्ष गर्नुभयो।
9: पहिला गाउँघरतिर एउटा भन्ने गर्थे, बाघले बाख्रा मार्यो भन्ने होइन, बाघ पल्क्यो भन्ने हो। संसदलाई प्रधानमन्त्रीले छल्ने आज परम्परा हुने हो भने बालेन शाह यो वर्षको 20 वर्ष प्रधानमन्त्री हो। अब आउने भावी प्रधानमन्त्रीहरूले संसद छल्ने परम्परा यदि बन्यो भने यो देशको प्रजातन्त्र कहाँ जान्छ? आज हाँस्ने प्रिय मेरा माननीय साथीहरू भोलि रुनुपर्ने दिन आउन सक्छ है।
1: नीति कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री बालिन्द्र शाह अनुपस्थित रहेको विषयले प्राथमिकता पाएको थियो। हिजो बसेको प्रतिनिधि सभाका 3 वटा बैठकमा पनि यही विषय उठाएर विपक्षी दलले संसद बैठक चल्न दिएका थिएनन्। आज नीति कार्यक्रममा छलफल गर्न तयार भएका विपक्षी दलका सांसदले नीति कार्यक्रमका विषयभन्दा पनि प्रधानमन्त्रीको उपस्थिति नभएकोमा प्रश्न गरेका हुन्। आकस्मिक समयमा पनि कांग्रेसका सचेतक निष्कल राईले चैत 23 गते रासोपाकै सांसद मनिष शाहले संसद मन लागे आउने नलागे नआउने चिया चौतारी होइन भन्दै दिएको अभिव्यक्ति सम्झाउनु भएको थियो। प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाटै भइरहेको तर्फ उहाँले सचेत गराउनु भएको छ। संसद भवनबाट 100 मिटरको दूरीमा मात्र रहँदा समेत प्रधानमन्त्री संसदमा नआउनु दुःखद भएको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने भन्दै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बोल्न पठाएको तर्फ व्यङ्ग्य गर्नुभयो।
0: सभामुख डीपी अर्यालले रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीका केही अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने निर्देशन दिनुभएको छ। वैशाख 28 गतेको बैठकमा प्राजुरीले पुराना दलका भरौटे र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो व्यवहार विपक्षीले देखाएको टिप्पणी गर्नुभएको थियो। यी दुवै वाक्यांश हटाउन

0: सभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका तीनका स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ। सभामुख अर्यालले हरकर राज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिश गर्नुभएको थियो।
1: नेपाल परिवेशमा मन्त्री परिषद हेरफेर लगायतका थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर गर्नुभएको छ। आज गरिएको हेरफेरमा प्रधानमन्त्री बालिन्द्र शाहले 3 मन्त्रालय आफूसँगै राख्नु भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले मौजूदा मन्त्री परिषद हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। मन्त्रालयको नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले 3 मन्त्रालय आफूसँगै राख्नु भएको छ। प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको हो। सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो। अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि थपिएको हो। स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको बैठक मार्फत पूर्व शिक्षा मन्त्री पुनले अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा समेत जोड़ दिनुभयो। पुनले प्रस्तावित मन्त्रालयको नाम विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय राख्नुपर्ने माग गर्दै अनुसन्धान बिनाको प्रविधि र विज्ञान विकास अधुरो हुने बताउनुभयो। कुल पूँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासका लागि अनिवार्य विनियोजन गरिनुपर्ने पुरानै माग दोहोर्याउनुभयो। पुनले माध्यमिक शिक्षामा दरबन्दीको समस्या समाधान गर्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। 2056 सालदेखि शिक्षकको स्थायी दरबन्दी नबढ़ाइएका कारण करिब 45,000 राहत शिक्षकहरू अन्यलमा रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई स्थायी प्रक्रियामा लगेर शिक्षण गुणस्तर सुधार्नुपर्ने बताउनुभयो। यस्तै मध्य प्रदेशका 8 जिल्ला अहिलेसम्म पूर्ण साक्षर घोषणा हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले मध्यको शिक्षा क्षेत्र सुधारका लागि विशेष योजना र नीति ल्याउन माग गर्नुभयो।
1: सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 82-83 चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका सबैलाई परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण 30 दिनभित्र बुझाउनु भनेको हो। चल अचल सम्पत्ति सहित तलब भत्ता, विदेश भ्रमण, घर जग्गा, शेयर कारोबार, वित्तीय

0: संस्थाबाट लिएको ऋण कृषि पशुपालन व्यापार व्यवसाय तथा विप्रेषणबाट प्राप्त आय र व्ययको विवरण बुझाउन भनिएको छ। जानी जानी अपूर्ण र झुट्ठा विवरण पेश गरे वा तोकिएको समयमा नबुझाए कानून बमोजिम कदम चाल्ने चेतावनी दिइएको छ। यस्तै आयोगले सर्वसाधारणलाई समेत त्यस्ता व्यक्तिहरूले अस्वाभाविक किसिमले आयोजन गरी परिवारका सदस्य वा विदेशमा सम्पत्ति राखेको जानकारी भएमा प्रमाण सहित उजुरी गर्न आह्वान गरेको छ। आयोगमा इमेल मार्फत पनि उजुरी गर्न सकिनेछ भने उजुरीकर्ताको नाम गोप्य राखिनेछ। यो आयोगले तत्कालीन राजादेखि प्रधानमन्त्री मन्त्री संसदका सदस्य संवैधानिक निकायका प्रमुख र पदाधिकारी पूर्व न्यायाधीश नेपाली सेनाको प्रथम श्रेणी र सोभन्दामाथिका अधिकारी प्रदेश सरकारका प्रदेश प्रमुख मुख्यमन्त्री मन्त्री सहायक तथा राज्यमन्त्री स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष प्रहरी सशस्त्र प्रहरी गवर्नर सहितका पदाधिकारी विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी र उनीहरूका सल्लाहकार निजी सचिवले समेत आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न कार्यादेश पाएको छ।
1: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अब्दुल अजीज मुसलमानको इजलासले यो आदेश दिएको हो। न्यायाधीशको इजलास साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंक क्षेत्रका चारवटा छात्र संगठनहरूले गम्भीर ध्यान आकर्षण भएको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। पाण्डे स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पक्राउ परेका थिए।
0: काठमाडौँ जिल्ला अदालतले ई बिडिङ ह्याक प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डेलाई 4,00,000 धरोटीमा छाड्न आदेश दिएको छ। अदालतले उनीसहित 11 जनालाई छोड्न भनेको। अदालतले प्रकाश ढुंगानासँग 10,00,000 सञ्जय भट्टसँग 10,00,000 जीवन कुमार दाससँग 5,00,000 अमृत बोहरासँग 4,00,000 सागर कटवालसँग 5,00,000 अनिल श्रेष्ठसँग 4,00,000 र भास्कर राज अर्यालसँग 10,00,000 धरोटीमा छाड्न आदेश दिएको हो। मुद्दा चलाइएका मध्ये सरकारी कर्मचारी नासु दिवाकर देउजालाई भने प्रपक्षका लागि कारागार चलान गरिएको अदालतले जनाएको छ। उनीहरूमाथि सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरफेर गरेको अभियोग छ। सीआईबीले यो प्रकरणमा 22 जनालाई मुद्दा चलाएकोमा 10 जना फरार थिए।
1: जिल्ला हुलाक कार्यालय 12 का तत्कालीन नासु बलिराम प्रसाद कुर्मीको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंक 12 मा बचतकर्ताको रकम हिनाबिना गरी भ्रष्टाचार गरेको अभियोगमा 5,35,64,000 बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले विक्रमसम्म 2082 माघ 22 गतेको फैसलाबाट आंशिक सफाई दिएको थियो। उक्त फैसला विरूद्ध चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
0: त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यले पाउनु भएको छ। प्रधानमन्त्री समेत रहनुभएका विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले वज्राचार्यलाई जिम्मेवारी सुम्पिनु भएको हो। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएपछि उहाँलाई निमित्तको जिम्मेवारी दिएको हो। अध्यादेश जारी हुनु अघि नै त्रिवेणीको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक करियालले राजीनामा बुझाउनु भएको थियो। विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिश समिति गठन भए आवेदन माग भएको छ। आवेदन दिन 10 दिनको समय दिइएको छ।
1: शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्यीय सिफारिश समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय तथा विश्वविद्यालय सभा सिनेट बैठकले प्राध्यापक डाक्टर जय राज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा प्राध्यापक डाक्टर लोचना श्रेष्ठ र प्राध्यापक डाक्टर दिनेश लम्सार रहनु भएको छ। डाक्टर अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढ़ाएको छ। सार्वजनिक पदाधिकारीको पद मुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पद मुक्त भएका थिए। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न तीन सदस्यीय सिफारिश समिति गठन गर्नुभएको हो। अब आयोगको अध्यक्ष सहित चार सदस्यका लागि आवेदन आह्वान गरिनेछ। यसका लागि 15 दिने सूचना जारी गरिने मन्त्रालयले जनाएको छ।
1: इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनका साथै धरना दिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले आज धरना दिएको हो। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्नो मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो त लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गरेको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478673।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई चौ नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065।
0: ब्याङ्कले स्थिर राखेका छन्। ब्याङ्कहरूले हरेक महिनाको मस्तान्तका दिन अर्को महिनाका लागि ब्याज दर सूची सार्वजनिक गर्दै आएका छन्।
1: शेयर बजारमा नेप्से परिसूचक आज लगातार तेस्रो दिन घटेको छ। साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 10.07 अंकले ओह्रालो लागेर 2730 बिन्दुमा ओर्लिएको छ। आज 337 कम्पनीको शेयर 3.29 अर्ब रूपियाँमा खरिद बिक्री भएको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनी राष्ट्रपति सी जिनपिङले ताइवानको मामिलामा प्रवेश नगर्न अमेरिकालाई कड़ा चेतावनी दिनुभएको छ। उहाँले अमेरिकालाई ताइवान मामिलामा चीनको रेड लाइन ननाग्न भन्नुभएको हो। चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा सीले ताइवान मामिलामा प्रवेश गरे चीन अमेरिका सम्बन्ध खतरनाक मोडमा पुग्न सक्ने बताएको चीनी संचार माध्यमहरूले जनाएका छन्। ट्रम्प र सी बीच भएको वार्तामा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई रचनात्मक, रणनीतिक र स्थिर बनाउने सहमति जनाएका छन्। ट्रम्पले सीलाई साथी भन्नुभएको छ। तर सहकार्य र सम्बन्ध सुधारका कुरा भइरहँदा ताइवानबारे सीको चेतावनी सबैभन्दा महत्वपूर्ण सन्देशका रूपमा आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चिनिया विदेश मन्त्रालयका अनुसार सीले ताइवानको विषय गलत तरिकाले ह्याण्डल भए अमेरिका र चीन बीचको सम्बन्ध द्वन्द्वसम्म पुग्न सक्ने सन्देश दिनुभएको छ। यस्तो अवस्था आए चीन अमेरिका सम्बन्ध नै खतरनाक दिशामा ढकलिन सक्ने चेतावनी दिइएको सीएनएनमा उल्लेख छ। चीनले ताइवानलाई आफ्नो सार्वभौम भूभाग मान्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सीलाई पनि असोजमा अमेरिका भ्रमणको निम्ति दिनुभएको छ। बेजिङमा चीनले आजै दिएको राजकीय भोजमा ट्रम्पले असोज 8 गते अर्थात सेप्टेम्बर 24 भ्रमणको निम्ति दिनुभएको हो। दुई दिने शिखर सम्मेलन तय गरेर चीनको राजकीय भ्रमणमा रहनुभएका ट्रम्प पछिल्लो 9 वर्षमा चीन पुग्ने प्रथम अमेरिकी राष्ट्रपति बन्नुभएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। विश्वकप लीग टू क्रिकेट अन्तर्गत अमेरिका स्कटल्याण्डसँग पराजित भएको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित भएको हो। वर्षाका कारण प्रभावित खेलमा स्कटल्याण्ड विरूद्ध अमेरिकाले डीएलएस मेथड मार्फत 32 ओभरमा 249 रनको लक्ष्य पाएको थियो, तर जवाफी ब्याटिङ गरेको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो। अमेरिकाका लागि साइतेजा मुकमल्लाले 104 रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। स्मिथ पटेल 72 रनमा आउट भए। स्कटल्याण्डले जित दिलाउन ब्रान्ड करी, ब्रान्डन म्याकमुलन र सफियान शरीफले समान 2-2 विकेट हात पारे। त्यसअघि गैरातीको वर्षाका कारण 47 ओभरमा छुट्याइएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 6 विकेट गुमाएर 321 रन बनाएको थियो। जीतसँगै स्कटल्याण्ड 8 टोली सहभागी रहेको लीग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशालामा मुम्बई विरूद्धको खेलमा पंजाबले टस हारेर ब्याटिङको निम्ति पाएको छ। ताजा अवस्थामा पंजाबले 9.1 ओभरको खेलमा 1 विकेट गुमाएर 76 रन जोडेको छ। पंजाब आजको खेल जित्दै प्लेअफमा आफ्नो स्थान बलियो बनाउने पक्षमा छ। पंजाब हाल 13 अंक सहित अंक तालिकाको चौथो स्थानमा छ। प्रतियोगिताबाट लगभग बाहिरिसकेको मुम्बई 9 स्थानमा छ। मुम्बईले आज पंजाब विरूद्ध नयाँ कप्तान मैदानमा उतारेको छ। नियमित कप्तान हार्दिक पाण्ड्या र कार्यवाहक कप्तान सूर्यकुमार यादव यस खेलमा समावेश छैनन्। आज जसप्रीत बुमराहले मुम्बईको नेतृत्व गरिरहेका छन्।
1: राष्ट्रिय खेलकुद परिषद राखेपले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल संघलाई खारेजी गर्ने चेतावनी दिएको छ। राखेपले आज एक सूचना जारी गर्दै आगामी असार 15 नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कारणै नभएको भन्दै राखेपले असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढ़ाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नेपाल क्रिकेट संघ क्यानले पनि नवीकरण गरेको छैन। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
0: प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई जवाब दिन अवरोध गरेपछि 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म पनि शुरू हुन सकेको छैन। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा अर्थमन्त्रीले जवाब दिन विपक्षीको अवरोध।
0: मन्त्री परिषद हेरफेर, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय पनि प्रधानमन्त्रीसँगै। सम्पत्ति छानबिन आयोगले मागे सार्वजनिक पद धारण गरेका व्यक्तिसँग सम्पत्ति विवरण।
1: विक्रम पाण्डेलाई 4 लाख धरोटीमा छोड्न आदेश। दिवाकर देउजा थुनामा पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी।
0: ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई सीको चेतावनी। ट्रम्पद्वारा चीनिया राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्ति।
1: र विश्वकप लिटो क्रिकेटमा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हरायो। आईपीएलमा मुम्बई विरूद्धको खेलमा पंजाब टस हारेर ब्याटिङमा।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधि

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगादी एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
7: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
9: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोम्निया आदि बिरामीको इइजी उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुलास रोड ग्राइदाङ फोन नम्बर 082-5614-419 मोबाइल नम्बर 98478-28943 र 98449-41653।
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
10: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू
11: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिच्यामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5560-734 र 082-5560-138।
18: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
19: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू,
9: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
19: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
19: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
5: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
10: बिरामी जाँच्ने मिति यही जेष्ठ 15 गते शुक्रबार।
2: दिव्य फार्मेसी, कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12-871।
20: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
21: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
21: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
21: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
21: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू:
10: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
25: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका, यसो चौतारोतिर
0: घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
26: नेपाली जुत्ता घर,
27: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
26: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
27: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
26: स्वदेशी उत्पादनको प्रवर्धन गरौं, स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
27: सम्पर्क मोबाइल नम्बर 98577171546।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चीनी राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: अशोक ढालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खड़ा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौं मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख ढलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
1: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आज बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
3: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन। हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
4: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
1: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
5: सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र, जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
1: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
6: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
1: नीति तथा कार्यक्रममाथि 35 सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री बागले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
7: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौ। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहार पछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
8: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
7: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यसकारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यो त्यस्तो मात्रामा चिनी छ, त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यसकारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
8: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
7: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्क छ।
8: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
7: उत्पादन भयो र करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
8: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
7: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
8: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
7: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्य भन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ, तर कुनै ठुस्तो त्यस्तो मेजर चाहिँ नि उपभोक्तालाई असर पर्ने प्रकारको चाहिँ नि यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन. अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ. हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिँ नि इन्डस्ट्रियल युजमै हुन्छ. इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला, होइन जुसेस लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ. डोमेस्टिक खपत जम्मा 20% मात्रै छ.
8: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
7: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जेनरली, होइन 3 पिपल इन वान होम एभरेजमा. त्यो 3 मान्छेको चाहिँ नि हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी.
8: वर्षको 12 जति भयो
7: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ. हेर्नुहोस् है, त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन. त्यो किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन 10-20% को त मतलब तुरन्त चाहिने प्राइस एस्केलेसन हुन्छ. जबकि चिनी यस्तो कमोडिटी छ तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ. 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी त्यो 60 थियो होला, अहिले 90 हो. सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो.
8: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
7: त्योभन्दा बढी त बढ्दैन होला. अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ. हेर्नुहोस् होइन, चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ. अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ. जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, दे सेल सुगर इन भेरी भेरी लो प्राइस. दसैँ तक आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ. त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 भन्दा बढी तल माथि पर्दैन.
1: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै. अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. चिनिया राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्. आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए. विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ. बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट.
9: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्. व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्. व्हाइट हाउसले द्विपक्षीयबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनिया बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ. अमेरिकी उद्योगमा चिनिया लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ. बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए. चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ. भेटमा चिनिया राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ. ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्. चिनिया राष्ट्रपतिले दुवै देशका 1.70 करोड़ नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए. रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए.
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
10: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ. नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्.
11: मध्यपश्चिम ट्याङ च्याट यति बेला रात्रिको 9 बजेको छ.

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। वैशाख 26 गते भएको निर्वाचन र 27 गतेको अन्तिम नतिजाबाट निर्वाचित ध्रुव केसी नेतृत्वलाई आज एक कार्यक्रमका बीच निवर्तमान कार्य समिति पद हस्तान्तरण गरेको हो। निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत रेवन्ती रेमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पदमा निर्वाचित ध्रुव केसीले भोलि जेठे गतेदेखि लागू हुने गरी 160 रूपियाँ न्यूनतम 8,000 लिटर पानी दिँदै आएकोमा यसलाई 10,000 लिटर बनाउने, घोराई नगरलाई स्वच्छ राख्न फोहोर व्यवस्थापनमा सहयोग गर्ने, हरेक उपभोक्तालाई हाते झोला वितरण गर्ने र प्लास्टिकको प्रयोगमा कमी ल्याउने घोषणा गर्नु भएको छ। पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत रेवन्ती रेमन भट्टराई र सदस्य निर्मल गौतमले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निर्वाचन कमिटिका सदस्य पूप बहादुर केसीले गर्नुभएको थियो। लुम्बिनी प्रदेश स्तरीय विद्यालय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको स्वरूप प्रदेश स्तरीय राष्ट्रपति रडिङ सिल्ड प्रतियोगिता ए जेठ 1 गतेदेखि 3 गतेसम्म दाङमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा हुन लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका 12 जिल्लाबाट करिब 1,200 बढ़ी खेलाड़ी सहभागी हुनेछन्। खेल सञ्चालनका लागि 150 जना रेफ्री परिचालन गरिने सदस्य सचिव तीरन्दाज गौतमले जानकारी दिनुभएको छ। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायत छ विधामा प्रतिस्पर्धा हुने बताइएको छ। प्रदेशभरका उत्कृष्ट खेलाड़ी बीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगितालाई निकै महत्वका साथ हेरिएको छ। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगिता मार्फत विद्यालय तहका खेलाड़ीको प्रतिभा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजकको छ। दाङमा ठूलो संख्यामा खेलाड़ी, प्रशिक्षक र खेल प्रेमीको उपस्थितिले खेलकुदमय वातावरण बन्ने अपेक्षा गरिएको छ। दाङको घोराही स्थित सर्वोदय पुस्तकालय तथा वाचनालयको 5 मुखपत्र आज एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ। वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्य र साहित्यकार पुरूषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा साहित्य संस्थाको तर्फबाट लेख संघ दाङका अध्यक्ष खकराज न्युपाने, पत्रकारको तर्फबाट पत्रकार महासंघ केन्द्रका केन्द्रीय सचिव सबिन प्रयासन, आजीवन सदस्यको तर्फबाट दीपक समीर, पुस्तकका लेखक खगेश्वर शर्मा, डाक्टर कृष्ण राज जोशी, समीक्षक शशिधर भण्डारी लगायतका वक्ताहरूले पछिल्लो समयमा पठन संस्कृति हराउँदै जान थालेका बेला सर्वोदय पुस्तकालयले महत्वपूर्ण कार्य गरेको भन्दै सबैको साथ र सहयोगबाट अगाडि बढ्नुपर्ने बताउनु भएको थियो। त्यसै गरी अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य विशी, युवा लेखक विष्णु बेलवासे, सल्लाहकार नारायण फुसाल, नागरिक समाज दाङका पूर्व अध्यक्ष टीकाराम रेग्मी, पूर्व न्यायिक समिति सदस्य पदम वैदिक लगायतका वक्ताहरूले 2010 सालमा स्थापना भएको सबैभन्दा पुरानो पुस्तकालय सर्वोदय जिउदो इतिहास भएको भन्दै यसको विकासमा सबै पक्षीय जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो। सर्वोदय वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव सुशीला आचार्यले गर्नु भएको थियो। र राप्ती गाउँपालिकामा जेठ 1 गतेदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू हुने भएको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशन तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यसहित सप्ताहव्यापी अभियान सञ्चालन गरिन लागिएको हो।
जेठ 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत सार्वजनिक स्थल, सड़क, विद्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्रमा सरसफाई, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण तथा जनचेतनामूलक कार्यहरू सञ्चालन गरिनेछ। गाउँपालिका टोल विकास संस्था, विभिन्न संघ संस्था, सुरक्षा निकाय, शैक्षिक संस्था तथा नागरिक समाजको सहकारीमा अभियानलाई प्रभावकारी बनाइने सुनाइएको छ। अभियानको औपचारिक शुभारम्भ जेठ 1 गते बिहान 7 बजे गाउँपालिका परिसरमा गरिनेछ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरसफाई अभियान सफल बनाउन सबै सरकारवालाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँले सरसफाईलाई दैनिक जीवनशैलीका रूपमा अपनाउँदै स्वच्छ र समृद्ध राप्ती निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। हौस् त अलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दान,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
0: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
1: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
0: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
1: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
2: बिरामी जाँचुने मिति 8 जेठ 9 गते शनिबार
3: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
4: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9843503523।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने।

0: भुक्तानी भई सो ऊपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
2: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गी सँगै म रात्रिकालीन सहयात्री वन्दना न्युपानीको तर्फबाट श्रोता साथीहरू यो रात्रिकालीन जीवन कथा सुन्दै हुनुहुन्छ भन्ने पूर्ण आशा मनभरी सँगालेकी छु। यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्य पश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकैसाथमा हामीलाई सुन्न सक्नुहुन्छ भने मध्य पश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। श्रोता साथीहरू कार्यक्रम जीवन कथामा हामी के गर्छौ त पक्कै पनि नियमित कार्यक्रम सुन्ने श्रोताहरूलाई जानकारी हुनै पर्छ। तपाईँहरूकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा उपन्यासहरू वाचन गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ त्यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। श्रोता अहिले भने हामी अमर भनेको सेतु धरती उपन्यास वाचन गर्न गइरहेका छौँ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् यो मिठो सुगम संगम।

थासेन रातको सरी बित्छ आजसम्म यति शनिपूर्ण र अन्यलग्रस्त रात कहिल्यै बिताउनु परेको थिएन। मान्छेहरूको चहल पहल कम हुँदैछ, तल भान्सामा नै होला सासु र अरू मान्छेहरू कुरा गर्दैछन्। पुरै वाक्य सुन्न सकिन, सुनि पनि बुझ्न सकिन, केही शब्दहरू मात्र सुन्छु। मेरै मनको हल्ला खल्लाले सुन्न र बुझ्न नसके कि हो कि जस्तो लाग्यो। सिन्दुर, उमेर, जीवन, बालिका, कठै बरा, बनारस, ज्वरो, दैव, भाग्य, मूर्छा जस्ता शब्द बेला बेलामा मेरो कानमा हावाले ल्याउँछ र बुझाउन खोज्छ। बाँकीका अरू धेरै शब्दहरू हावाले नै उडाएर अन्तै कता हो कता लैजान्छ। त्यसैले म केही बुझ्दिन, नबुझेरै पनि मेरो मनको पहिरो मेरै मनको खोलामा खस्छ। डर लाग्छ थुनिएर, अब मेरो मनको खोला बग्दैन क्या हो। आँखा बिझाइ जस्ता भए, अब त निदाउनु पर्छ। आँखा चिम्लिए, पातलो दोलाइले मुख ढाके, ढोकाबाट पनि धुवाको गन्ध आयो। तल भान्सामा सुनसान भइसकेको छ, लिस्नुमा कसैको आवाज आयो स्याक्क स्याक्क गर्दै। पक्कै ती फुपु सासु हुन्, अहिलेसम्म पनि नसुते कि भन्लिन्। एकदम निदाए जस्तो गरे, लामो लामो सास फेर्न थाले। तिनले सोच्छन् म गहिरो निद्रामा छु, सपना देखिरहेकी छु। लागिरहेछ तिनी मेरो नजिक आउँदैछिन् रहेछ। तिनले मेरो अनुहार आफ्ना मनताता हातले बिस्तारै छोइन्, कपाल मुसारिन्। लाग्दैछ तिनले किताब पढ्दैछ, मेरो अनुहार दियोको उज्यालोमा पढ्दैछिन्। सुकाकुल भएर बिस्तारै बिलौनाको लयमा ठिक्कै भन्न लागिन्, आँखा बन्द गरेर तर कान खोलेर। तिनका कुरा सुनिरहे मैले, बरा निदाइछ, कुरा बुझ्यो भए कसरी निदाउन सक्दिन। कठै यो उमेरमा दैवले नि के बेहोर्न लाग्छन्। त्यो भाइलाई कत्रो पिर परिछ, उता ऊ मूर्छा छ, यी कानले जे नि सुन्न पर्ने, यी आँखाले जस्तो नि देख्न पर्ने, यो जीवनले जस्तो नि भोग्न पर्ने। हे दैव, यो औलोको ज्वरोले पनि कतिलाई विधवा बनायो के भने कि तिनले कुनै शोक गीत गाए जस्तो लाग्यो। किन शोकाकुल भएर बरबराइरहेकी छिन्, यसरी किन बरबराइरहेकी छिन्, बिलाप गरिरहेकी छिन्। सासु सिकिस्तै बिरामी छन् भनेकी थिइन्, आफैले कुरा त अर्कै पो गर्छिन् त यी। मनमा नै गइरहेका पहिरो झन झन जान थाल्यो, तर पनि निदाए जस्तो गरिरहे। कपाल मुसार्दै दोलाई अलिकति पन्छाएर मेरो गालाको पोते छामिन्, राता लुगा मुसारिन्, टाउको सुमसुम्याउँदै निधार र सिउँदो बिस्तारै छोइन्। सायद तिनी रुँदै बिलौना गर्दैछिन्, कठै मेरा बाबै तेरो सिन्दुर पोते गयो नि, अब तेरो सौभाग्य दैवले खोस्यो, यस्ती साक्षात देवीको जस्तो अनुहार अब हेर्न नहुने भयो, लाउन नि जस्तो नि भोग्न पर्ने। कठै भएर अहिले त ढुक्कले निदाएकी छिस्, भोलिदेखि यस्तो जीवन यस्तो उमेरमा नि विधवा बनायो है दैव। भगवानले पाप लाउने, सबैभन्दा ठुलो पाप भगवानलाई नै लाग्यो होला। लाग्यो म निदाएकी भए हुने रहेछ। एक्कासी म त पहाडको टुप्पोबाट कहाली लागेर तल भदौरे भेलबाडी सहितको नदीमा पहिरो भएर खसे जस्तो भए, तर म निदाएकी छैन भनेर उठिन। उसरी नै नचल मलाई मुडो जस्तै सुतिरहे। एक किसिमले म ढुक्क भए, एउटा डरै डरले भरिएको रहस्य च्यातियो। माया लागेर पनि होइन, दुलाको अनुहार सम्झिएर पनि होइन, घर परिवार सम्झिएर पनि होइन, आफ्नै जीवन र भविष्य सम्झिएर पनि होइन। मन भने त्यसै त्यसै भक्कानियो, तर आवाज निकालेर रुन आएन। फुपु सासु हातको बत्ती हातमै लिएर तल झरिन्। मैले कोल्टो फेरे, अब मेरो जिन्दगीले पनि कोल्टो फेर्छ होला। निदाउन कोल्टो फेर्दा जस्तो सजिलो हुन्छ कि हुँदैन होला जिन्दगीले कोल्टो फेर्दा। कोही मान्छेसँग कुरा गर्दैछिन्, लिस्नु मुनि नै बसेर कुरा गरे जस्तो छ। म प्राय सबै कुरा सुन्दैछु, बुझ्ने प्रयत्न गर्दैछु। तिनीहरूको कुराबाट मैले केही कुरा बुझे। फुपु सासूले त बामालाई मात्र थाहा नदिएकी रहेछन्, गाउँभरि सबैलाई जाने बित्तिकै फुकेकी रहेछन्। त्यसैले हाम्रो घरको पिढी र आँगनभरि आफन्त र छिमेकीहरू त्यसरी हवास र विस्वल भएर भेला भएका रहेछन्। अन्तिम पटक मैले लगाएको रातो लुगा हेर्न आएका रहेछन् उनीहरू। अन्तिम पटक मेरो सिउँदोको सिन्दुर, निधारको टिका
कलाको पोती र नाडीभरिका चुरा हेर्न आएका रहेछन्। अन्तिम पटक मेरो सौभाग्यलाई सधैँका लागि विदाई गर्न आएका रहेछन्। कस्तो अचम्म, सबैभन्दा बढी भोग्नु पर्ने दुःख पाउनु पर्ने मान्छेले नै सबैभन्दा पछि थपाउँदैछु, सबैभन्दा पहिला थाहा पाउनु पर्ने मान्छेले नै सबैभन्दा अन्तिममा थपाउँदैछु। म विधवा भएको कुरा हाम्रा आफन्त छिमेकी सबैले थाहा पाउँदा पनि बामाले थाहा पाउनु भएको रहेनछ। उहाँहरूले मेरा आफन्त र छिमेकीले चाहिँ मेरो सौभाग्यलाई अन्तिम पटक विदाई गर्न आउनु भएन। यतिन्जेलसम्म त थाहा पाउनु भयो होला म विधवा भएको खबर बामाले पहिला थाहा पाउनु भयो कि भएको होला कि मैले। श्रोता, हामी कार्यक्रम जीवन कथाको विषयमा छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

जादू भएर पनि होइन, यत्तिकै म त थरथर काप्न पो थाले। मेरा भित्री अङ्ग अङ्गहरू पनि डगमगाउन थाले। किन यसरी दगदगाएका होलान्? तर बिहान बिउजिता म कामेकी छैन, उज्यालो भइसक्दा पनि किन अझ घर लग्दैनन्? जेसुकै होस्, छिटो छिटो लगिदिए हुन्थ्यो नि। सासु बिरामी भनेर ल्याएका दुलहा नै मरेका रहेछन्। आफैले आफैलाई मनमनै भन्दै भित्र बाहिर गरिरहे, छटपटाइरहे, तर अझै लगेनन्। यसै त नरमाइलो लागेको ठाउँ झन् नरमाइलो लाग्यो। यसै त बिरानो मान्छे झन् बिराना लागे। मलाई त सबै थोक उराट उराट लागे। उज्यालो छ, आँखा हेरिरहेकी छु, तर आँखा नदेख्ने अन्धीलाई चाहिँ मेरी आमाको उमेरका दुई नौला आई मैले मेरो दुई पाखुरामा समातेर डोर्याउन थाले। म दोहोरिए, कोही केही बोल्दैनन्, म पनि बोलेकी छैन, हेरेकी मात्र छु। जति बोल्नु मनमनै बोलेकी छु। जानेसम्मका कुराहरू। चौतारो आयो, जसलाई मैले यहाँ आएर पहिलो साथी बनाएकी थिएँ। चौतारोले आउन एकछिन बसेर जाऊ भनेर भने जस्तै लाग्यो। एकछिन थकै मार, शीतलता पसिना पुछ, दुःख बिसौ अनि जाऊ भने जस्तै लाग्यो। तर म बोल्दै नबोली एक नजर मात्र लगाएर त्यसपछि हेर्दै नहेरी दोहोरिरहे। अगाडि पुलुक्क हेरे, आँखा भरि भएर घर देखियो। उस्तै छ, घरतिर हेर्दा आँगन धेरै भएर देखियो, तर आँगन उस्तै छैन। त्यही रुवावासीको शोक लय छ, बिलौनाको आलाप छ। यी सबैको माझमा घाटतिर लैजान ठिक्क पारिएको बाँसको खटमाथि एउटा लास छ। एक नजर लगाउँदा यति धेरै कुरा देखेर म सुन्ने जस्तै भए। मेरो मनको आकाश सेतो भयो। आकाश त निलै होला, तर बादलले गर्दा सेतो देखियो। अनि चुपचाप बिस्तारै हिँडिरहेका आफ्नै खुट्टा र हिँड्दा खुट्टाको चालसँगै दायाँ बायाँ पालै पालो फरफर गर्दै गरेको सारीको मुजातिर हेरिरहे। खुट्टाको गतिसँगै मेरो रातो भुट्टे सारीको दायाँ बायाँ गरेका मुजा गन्न थाले। गन्दा गन्दै गन्न बिर्सिएर उत्तिखेरै मलाई पाखुरामा समाएर डोहोर्याउने मेरी आमा जत्री एउटी आइमाईले बल गरेर तर सुस्तरी मेरो दाहिने हातमा फुस्काइन्। नानी रुँदै हिँड न, रुँदै हिँड्नु पर्छ नि। म रोइन। रुन आए पो रुनु, तिमीले अझै फुसफुसाइन्, तिम्रा दुला मरेका हुन्, रुनु पर्छ नि। गुक्क गुक्क गरेर रोउन नानी, तर अझै रुन आएन। भोक लाग्दा बा आमालाई गाली गर्दा, साथीहरूले मेरो पुतली चोरिदिँदा, कसैले मलाई धेरै बेरसम्म गिज्याइरहँदा, हिँड्दा हिँड्दै लडेर दुख्दा गाउँ हुँदा रुने मेरा आँखा धुला मर्दा रुन सकेनन्। ती आइमाईले धेरै पटक कर गर्दा पनि रुन सकिन, सक्दै सकिन। रुनालाई दुलाको अनुहार, तिनले गरेको माया, तिनले गरेको सहयोग, तिनको बोली हाँसो झलझली आँखा अगाडि आउनु पर्यो। आएन, मनमा आए पो आँखा अगाडि आउँथ्यो। तिनी नजिकै मलाई माया गर्ने आफन्ती रहेछन् ग्यारे। तिनले अझै झुट गरेर मेरै राम्राका लागि भने चाहिँ भनेन्। रुँदैन न नानी, कस्तो रहेछ आफ्नो दुला मर्दा नि नरुने भन्छन् अरूले। कसरी रुनु, के सम्झिएर रुनु? न रुनु आउँछ न बिलाप गर्न, रुन आएकै छैन, कसरी रुनु? म नरोएपछि ओढ्नेले मेरो मुख छोपिदिन्, अनि ओढ्ने भित्रबाट जबरजस्ती गरेर म हिक्क हिक्क गर्दै रुन थाले। हामी खेल्दा पनि आफ्नो आफन्तको ख्याल ख्यालको मृत्युमा यसरी नै रुने गर्थ्यौ, ठुलाहरूको सिको गरेर। त्यसै गरे रोइदिए म। जब त्यो आँगनमा मेरा खुट्टा परे, त्यो ठुलो रुवावासीको माझमा मैले गरेको सानो गुक्क गुक्क त कता हरायो हरायो। मलाई देखेर ती रुनेहरू झन बिलाप गरेर रुन थाले। नरोएकाहरू पनि रुन थाले, भक्का निन थाले। म भने चुपचाप, यसो हेरेको त सबैभन्दा बढी शोकाको ससुरा पो भएका रहेछन्। आँगनमा मुर्छा जस्तो भएर लडेका छन्, कसैले आँट दिएर उठाउँदैछन् उनलाई। यदि उनकी आफ्नै आमा भए कि भए ससुरा भन्दा सासु नै बढी शोकाकुल हुने थिइन होला। सोतिनी सासु पनि पिँढीमा बसेर रुँदैछन्, अझ बढी रुँदैछन्। म जत्रै मेरा नन्दहरू पनि, अरू पनि थुप्रै छन् रुँदै बिलौना गर्नेहरू। मैले सबैलाई हेर्न सकिनँ, हेरिन, हेर्न मन पनि लागेन।
थिइनै। आइमाईहरूले समाएर बिस्तारै खटतिर लगे मलाई, जहाँ दुलाको लास सुताइएको छ। खै कसले हो उठाएको सेतो कात्रो थोरै उल्टाएर उनको अनुहार देखाइदिए। मैले हेरिदिए पुलुक्क, यसरी पुरै अनुहार हेरेको यही हो पहिलो पटक अनि अन्तिम पटक पनि। पुरै अनुहार त अझै कसरी भन्नु, तिनले आँखा चिम्लिएका छन् अनुहारको केन्द्र। आँखा बिना अनुहार पूरा हुन सक्दैन। तिनको नाक चुपचाप छ, नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुने रहेछ। सास नफिरेको अनुहारलाई अनुहार भनिन्छ कि भनिन्न, तर उनका जुङ्गा उस्तै छन् कलिलो दुबो जस्तै। फेरि पनि सबैभन्दा बढी देखेको तिनको अनुहारको त्यही हो। आँखा चिम्मा गरेर तिनको अनुहारलाई मैले एकतर्फी रूपमा हेरे। जिउँदो भएको भए मैले यसरी हेर्दा तिनले अर्कोतिर मुन्टो फर्काउने थिए होला। श्रोता, हामी कार्यक्रम जीवन कथाको बसाइमा छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

मृत्युले पहिलो पटक मेरो सामुन्ने आएर सबैभन्दा नजिकबाट मलाई आफ्नो परिचय दिँदैछ। आफ्नो अनुहार छोपेर मृत्युले दिएको यो परिचय मेरा लागि के काम के अर्थ, जसले मलाई भावविहीन र शोकाकुल बनाउन पनि सकेन। एकैछिनमा फेरि तिनको मुख छोपिदिए। मान्छेहरू सबै एकदमै हतार र हताशमा छन्। हतार र हताश हुँदै चारजना मान्छेले त्यो खट बोके र घरबाट दक्षिणतिर ओह्रालो लागे। एकोहरू शङ्ख बज्न थाल्यो। लोग्ने मान्छेहरूको मौन शोकमग्न लस्कर अगाडि बढ्न थाल्यो। ससुरालाई पनि दुईजना मान्छेले समातेर लगे। दुई चार जना लोग्ने मान्छे बाहेक सबै आइमै मात्र बाँकी रहेछन्। आँगन र पिँढीमा ती छन्, कोही बिलौना गर्दै कोही शोक सुख गरेर रुन थाले। तर म अझै रोएकी छैन। ओर्नेले मुख छोपिएकै छु। फेरि मलाई पिँढीमा लगेर बसाले। नरोएकाहरू पनि मलाई देखेपछि रुन थाले। त्यसै त्यसै मेरा आँखा पनि रसाए, तर बिलौना गर्न आएन। बिलौना गर्न त उनीसँग सुख दुःख माया मोह सम्झिएर गर्ने कुरा हो, त्यो मसँग छैन। त्यो राख्ने ठाउँ पनि छैन। त्यही आउन नसकेको आँसु आयो। पुछे, यति हो? कमसेकम म रोए, नबुझिकन भए पनि रोए। आफ्नी आमा रोएको देखेर तिनको नानी रोए झै लाग्यो। मेरो मनबाट उत्तिखेर जन्मियो एउटा मान्छे व्यास चाहिँ, र त्यसरी नै जन्मिने बित्तिकै बटो ज्ञानी भएर भन्यो, जे भयो ठिकै भयो, अब यस्तो नरमाइलो र बिरानो ठाउँमा बस्न नपर्ने भयो, यी परै मान्छेका घरमा आउन नपर्ने भयो, ढुक्कै भयो। आफ्नो ठाउँ, आफ्नो घर, आफ्ना बाबुआमा हजुरबा हजुरआमा भएको ठाउँ छोडेर यहाँ बस्न नपर्ने भयो, जाति नै भयो। म आफ्नै घर आफ्नै बा आमासँग बस्न पाउने भए भनेर चित्त बुझाउन थाले। वरिपरि वातावरण रोइरहेछ, तर म भित्रभित्र ढुक्क पो हुँदै गए, खुसी जस्तै पो हुँदै गए। मनको पहिरो पनि एक्कासी रोकिए जस्तो लाग्यो। गएको पहिरो पनि माथि फर्किएर फेरि मनकै पहाडमाथि गएर तपक्क बस्यो। अहिलेको जस्तो भएर त्यहाँको हरियाली पनि जस्ताको जस्तै भयो। श्रोता, यतिन्जेलसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौँ। कार्यक्रम जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। यतिन्जेलसम्म जतिले पनि कार्यक्रम जीवन कथा सुनेर साथ दिनुभयो, उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा र वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082-560-854 पनि पठाउन सक्नुहुन्छ। भन्दै यतिन्जेलसम्म आफ्ना सृजनशील औँला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता डाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री वन्दना न्युपाने पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्री।

0: गीतकार संगीतकार राजकुमार बाबा तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: तिम्रो साथमा हस्न पाए
2: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
3: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
5: त्यो त मैसकी बहिनी हो,
6: आजदेखि तेरो भाउजू।
4: लाली बजार
7: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
4: गुरु आमा
8: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ जसले शिक्षक नै नभए।
4: र परालको आगो
9: यो दाँत दुखेर मर्नु भयो।
10: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
9: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
10: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
10: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
11: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
12: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
13: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
15: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
16: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
17: 98-41-68-47-46।
16: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
18: नमस्ते डाक्टर सर।
19: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
18: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
19: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
18: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
19: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
18: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
19: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
18: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
19: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेको।
2: हास्यले
0: ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
0: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887741
6: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
17: मध्यपश्चिम ट्याङ च्याक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। गढवा गाउँपालिकाले पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य वस्तु नष्ट गरेको छ। गढवा गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय दाङ, गढवा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय गढवा र गढवा होटेल व्यवसाय संघसँग समन्वय गरेर बजार अनुगमन गरेको हो। अनुगमनको क्रममा पसलबाट म्याद गुज्रिएका वडा नम्बर 6 गढवा बजारका 22 पसलमा अनुगमन गरिएको थियो। 22 स्थानबाट 5,430 रूपियाँ मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई जलाएर नष्ट गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो। संयोजक चौधरीको नेतृत्वमा गढवा गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारको स्थानमा रहेका खाद्यान्न, होटेल, डेरी, मासु पसल र एग्रोभेट औषधि पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा धेरै जसो खाद्यान्न पसलमा म्याद गुज्रिएको सामान फेला परेको, सडै गलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाई शुरू गरेको गढवा गाउँपालिकाका प्रशासन शाखा प्रमुख भरत केसीले जानकारी दिनुभयो। बजार अनुगमन गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम, घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्मा र अधिकृत गोपाल पौडेल लगायतको उपस्थिति रहेको थियो। हेल्थ फाउण्डेशन नेपाल दाङको आयोजनामा घोराहीमा नसर्ने रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। अभिमुखीकरण कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर 3 अन्तर्गतका विभिन्न टोलवासीहरूलाई नसर्ने रोगको जानकारी गराइएको थियो। समुदाय स्तरमा नसर्ने रोगको समस्या दिनानुदिन बढ़दै गइरहेकाले नसर्ने रोगले सामाजिक, आर्थिक, मानसिक र मानवीय विकासमा पारेको प्रभाव न्यूनीकरण गर्ने, समुदाय स्तरबाटै अध्ययन र रोकथामका उपायको खोजी गर्ने कार्यमा सहभागीहरूले जोड़ दिएका थिए। कार्यक्रममा सहभागीहरूलाई मधुमेह, उच्च रक्तचाप, रगतको बोसो लगायतका समस्याबाट बस्न, दैनिक व्यवहारमा परिवर्तन ल्याउन सुझाव दिएको थियो। अभिमुखीकरण कार्यक्रममा नसर्ने रोगको जटिलता, जोखिम र समाधानको उपायका बारेमा डाक्टर सजन श्रेष्ठ, ससरा जोशीले एकीकृत मानसिक स्वास्थ्य, स्वास्थ्य उपचार पुनस्थापना केन्द्र, विद्यालय स्वास्थ्य, मानसिक कार्यक्रम र सामुदायिक सचेतना बारेमा जानकारी गराउनु भएको थियो। खुराही उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र खुराही 3 झिङ्नीका प्रमुख गोपीलाल ओलीको अध्यक्षता एवं खुराही उपमहानगरपालिका वडा नम्बर 3 वडा सदस्य युवराज सुविधिको प्रमुख आतिथ्यता एवं हेल्थ फाउण्डेशनको भूमिका जीएमको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण गिरिराज पौडेलले गर्नुभएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा, जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि मागेको छ। मन्त्रालयले आफ्नो जग्गाको साथ सिमाना स्वीकृत नक्सा अनुसार भए नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभई जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन र अस्पतालको भोकाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अप्नाउन पनि निर्देशन दिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लाल पूर्जा र श्रेष्ठता अध्यावती गरी मालपो तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनेको छ। मन्त्रालयले जारी गरेको परिपत्रमा वीर अस्पताल, बीपी कोरेला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम उल्लेख छ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, फरतपुर क्यान्सर अस्पताल, सुशील कोइराला पर्खर क्यान्सर अस्पताल, फरतपुर अस्पताललाई पनि निर्देशन दिएको छ। परिपत्रमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल, फेरी अस्पताल, आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय, सिंह दरबार वैधखान विकास समिति र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको नाम उल्लेख छ। अस्पतालहरूको सम्पत्ति संरक्षण र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको हो। र सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गा थनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ खरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार खरभाडा दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौँका विभिन्न होलिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ भइरहेको छ। प्रक्रिया सके लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। हवस्त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यहीँ पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी
1: शिर उभो राख्न पाउले भर दिइरहेको हुन्छ, त्यसैले गाइन्छ हे वीर हिँड अघि सरी नहटाई पाऊ र तिमी शिरको शान अडान उच्च स्थिर र अच्युत तुल्याउन पाऊको भरोसा चाहिन्छ। पाऊको पक्ष र योगदान पक्षपातमा पर्नु हुँदैन। आजसम्मको साहित्य शिरको गुणगानमा सिर्जित छ, पाऊको भाव बिर्सिएको छ, पाऊलाई पर ठानिएको छ, सुदूर शरीर मानिएको छ। जीवमा पाऊ पछि परेसम्म पाऊको प्रेरणा हेलामा रहेसम्म शिरको सच्चा उचाइ उठाई र सजाई हुन सक्दैन। पाऊ बिना शिरको स्थिरता छैन, अब पाऊ पोषणको पुराण प्रसारण हुन्छ। पाउको धर्रो अर्थ खुट्टो गोडो, बहुवचनमा खुट्टा गोडा। पाउका समानार्थी शब्द पद पाद चरण हुन् भने अमरकोशले पाउको अर्थ पत पद पाद चरण अंघ्री भनेर उल्लेख गरेको छ। नेपाली वृहत शब्दकोशले पाउ माने पाइलो, पाद तल, कदम, पाइला, पैतला, खुट्टो गोडो भनेर अर्थ गरेको पाइन्छ। पाउ अनेकार्थ शब्द पनि हो। श्लोक वा पद्य निर्माणको क्रममा एक चौथाई रचनालाई पाउ भनिन्छ। पाउ चरण मिलेर श्लोक पूर्ण बन्दछ। 20 तोलाको तौललाई पनि पाउ भनिने परम्परा छ। 250 ग्रामको तौललाई आज भोलि एक पाउ भनिन्छ, एक पाउ आलु किनिन्छ। शरीरको पाउ बराबरको जमीनलाई एक पाउ भूमि भनेर मापन गरिन्छ। तर यो अध्ययन भने पाउको गणितीय गणना र नापतर्फ केन्द्रित छैन, पाउ वा पद वा चरण वा खुट्टामा मात्र ध्यानस्थ रहनेछ। खुट्टाको औंलादेखि कटी तल नितम्बसम्मको खण्डलाई खुट्टा वा टाङ भन्ने गरिन्छ। यो नै खुट्टा खण्ड हो, खुट्टाको खास क्षेत्र हो। शरीर राज्यमा खुट्टाको आफ्नै संघीय प्रदेश छ। यो प्रदेश शिरको ठिक दक्षिणमा पर्दछ। पाउको दक्षिणमा छिमेकी देश पृथ्वी छ भने उत्तरमा कटी प्रदेश पर्दछ। पूर्व र पश्चिममा भने वायुमण्डलको परिवेश छ, हावाको देशले घेरेको छ। यो प्रदेशको एक शब्दीय नाम टाङ हो भने तुच्छार्थ शब्द पाँसुला हो। कटीदेखिको उधो भागलाई अलि अपमानको दृष्टिले हेर्ने संस्कृति छ। यस खण्डमा लगाइने वस्त्रलाई समेत अधो वस्त्र भन्ने गरिन्छ। पृथ्वीको विषुवत रेखा वा भूमध्य रेखाले भूमण्डललाई उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा छुट्याए झैं कटीले पनि बदनलाई अधो र ऊर्ध भाग गरी दुई भागमा विभाजन गरेको छ। अधो भाग तर्फ खुट्टाको फैलाव छ। अधो भागमा पाउकै प्राधान्य छ। यस भागमा अण्डकोश, जनेन्द्रिय, योनि, गुद्वार रहे पनि पाउकै प्रसार विशाल देखिन्छ। नितम्बको गोल गोल दुई अर्धखण्डबाट शुरू भएको पाउ प्रदेश जाङ, जंघा, फिलामा लम्ब रूपले फैलिएर तिघ्रा वा रम्भामा रमिता रूपी सौन्दर्य दिन सक्षम छ। यस तल अस्थि घाट घुँडा रहेको छ। घुँडा तल डोल पिणौलाले पूरै स्थूल शरीर धानेको छ। माथि मोटो र तल दुब्लो यो पाउ खण्ड पिणौलाले सम्पूर्ण भार धानेर शरीरलाई उभ्याउँछ। यो बलको पनि आधार क्षेत्र हो। यसको स्वरूप पनि तिघ्राको जस्तै डोल परेको हुन्छ, तर अलि सानो। यस तल गोली गाँठो पर्दछ। गोली गाँठा पछिको डाँडाबारीको बारी जस्तो डोल परेको भाग पाउ हो, गोडा हो। पाउको अग्रभागमा 5 वटा औंला हुन्छन्। औंलाका गाँठ खण्डमा रौ हुन्छ भने टुप्पामा कवज रूपी नङ हुन्छन्। औंलाका पनि पृथक पृथक नाम हुन्छन्। माथिल्लो र मोटो औंलालाई बुढी औंला, त्यसपछिको चोर औंला अनि माहिली र साइली, अन्तमा सानो र छोटो औंलालाई कान्छी औंला भन्ने गरिन्छ। यी औंला पाउका माथिल्लो पाताका अन्तिम बिन्दु हुन् भने पाउको तल्लो भागलाई पैतला भन्ने गरिन्छ, पाद भनिन्छ। पादमा पनि हत्केलामा जस्तै अनेक रेखा हुन्छन्, यिनलाई पाद रेखा भन्ने चलन छ। पाद रेखाकै आधारमा फलादेश गर्ने चलन छ। पाद रेखा अध्ययन हस्तरेखा अध्ययन जस्तै विद्या हो। सिद्धार्थ गौतमको पादमा शंख चक्र थियो र उनी शासक भएको भए चक्रवर्ती राजा सम्राट हुने थिए भन्ने भविष्यवाणी गरिएको थियो। उनी खाली खुट्टा नदी किनारमा हिँड्दा एक ज्योतिषले उनको पैतलाको छाप देखेर यो भविष्यवाणी गरेका थिए। तर उनी योगी भए, स्वशासनमा रहे, आत्मशासक बने, योग बलले बुद्ध बन्न सफल भए। पाद रेखा सँगै यहाँ शरीरका अनेक अंगको केन्द्र बिन्दु रहेका हुन्छन्। यो महत्वपूर्ण वजन तल हो। पाद रेखा भएको पैतालाको छापलाई पाइला भनिन्छ। यसरी पाउ प्रदेशको प्रसार पैतालासम्म पुगेको पाइन्छ। पाइलासम्म पुगेर चलेको छ। नितम्बको गोल गोलार्धबाट शुरू भएको गति पाइला बनेर पृथ्वी पार गर्ने पदयात्रा बन्दछ, तीर्थाटन बन्दछ, पर्यटन बन्दछ, गन्तव्यमा पुर्याउने गति बन्दछ, दूरी पार गरेर द्वारमा भेड्काउँछ, कर्म सम्पादन गर्छ, शिर ठाडो पारेर उभ्याउँछ, चुनौतीको घड़ीमा अडिक तुल्याउँछ, सत्यका लागि स्वाभिमानी बनाए शिर नझुकाई नलुकाई पहाड झैं खड़ा हुन आड दिइरहन्छ। पाउ प्राणीको प्राकृत चालको आधार हो। घोडाकै गतिमा मानिसका साथै अन्य जीवहरू एक ठाउँबाट अर्को ठाउँमा पुग्छन्। प्राणीको यो चाललाई जीव गति भनिन्छ। घोडाको गरिमा हिँडाइमा छ। कोही ढल्केर हिँड्छन्, कोही उचिटिएर हिँड्छन्, कोही ठमठम हिँड्छन्, कोही लचकेर हिँड्छन्, कोही आकाशतिर फर्केर उत्ताउ लिएर हिँड्छन्, उत्तान पाद भएर रिसाएको राङ्गो चाहिँ हिँड्छन्, कोही भारी वजनले गर्दा झुकेर मस्त गतिमा सुस्तरी हिँड्छन्। यसमा पाउकै भूमिका छ। पाउ चल्ने मात्र होइन, चाल पनि देखाउँछ। ताल अनुसार नृत्य गरेर दुनियाँलाई दंग पार्छ। मुख तथा हातको मुद्रा र पाउको चालले गर्दा व्यक्ति नटराजको भक्त बनेर भुवनमा भावको भव्यता ओराल्छ। गीतको गाना गेडा अनुसार जीव हल्लाएर हातको हाउभाउ र मुखाकृति मिलाएर नाच्दा दुनियाँले विश्वभरि हेर्छ। योगमा पनि पाउको भूमिका छ। पाउकै आधारमा आसन बनाइन्छ। पद्मासन, सुखासन, वज्रासनमा पाउकै प्रमुख काम देखिन्छ। पाउ सौन्दर्यको पनि प्रतीक हो। सलक्क परेका औंला, चिटिक्कका नङ, पद्मपत्र जस्ता कुर्कुच्चा, मृगका जस्ता पिणौला, केराका थाम जस्ता जाङ र हात्तीको जस्तो चाल पाउबाट उत्पन्न हुने शोभा हो। पाउको यो प्राकृत लक्षणलाई अझ गहन तुल्याउन गोडा सफा गर्ने, नङ काट्ने, कतै नङ सजाउने, नङमा पालिस र पेन्टिङ गर्ने, औंलामा औठी लगाउने, पैताला घोटेर सफा राख्ने, मेदी लगाउने, शुद्धा तेल लगाउने, मालिस गर्ने, मान्ने पाउ सेहारका सिपहरू हुन्। पाउको चाल रोमाञ्चक बनाउन गोली गाँठामा पाउजु लगाउने, कल्ली सजाउने, नाच्न पर्दा नुपुर बज्ने तुल्याउन घुंगरू बाँध्ने, चाँप झन्काउने पनि गरिन्छ। तल्लो भागमा रंगीन डोरी बाटेर बाँध्ने पनि चलन आएको छ। यसरी पाउमा गहना थप्नेमा स्त्रीहरूको बढ़ी शोख देखिन्छ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा।

0: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
1: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
2: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
3: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
4: हो खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: आकाश गंगा को अवतरण हिमाली जलधारा को आकर्षण जनदैला में ज्ञान धारा को प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषण का शिखर खोज का गल्छी यात्रा का पाइला कार्यक्रम त्रिवेणी
3: पिणौला भन्दा माथि भने पाउको प्रदर्शन र सजावटले सौन्दर्य दिँदैन यसलाई भद्दापन मान्ने गरिन्छ पहिले पहिले सारी धोतीबाट पाउ देखिँदा र कुर्कुच्चा बाहिर पर्दा पुरूष रसिन्थे रे झस्किन्थे रे बेलायती महारानीको पाउ घाँगरबाट बाहिर देखिँदा कोमल कुर्कुच्चा देख्न पाउँदा रसिकहरू श्रृंगारिक साहित्य रस थिए रे उनीहरू चम्किन्थे रे भुतुक्कै हुन्थे रे तर आज कुर्कुच्चाको के कुरा पिणौलाको के कुरा नानीहरू धोएका मुला जस्ता फिला देखाएर हिँडेका छन् कुर्कुच्चाको होइन नितम्बको नेटै काट्ने गरी वस्त्र छोट्याएका छन् न्यूड जस्तै छन् तापनि पुरूषहरू श्रृंग हुँदैनन् मर्दको जीव जिरिङ हुँदैन उनीहरू त जिङ्रिङ परेर पर जाँदैछन् वास्ता गर्दैनन् या नारीमा सार रस रहस्य सकिँदै गएको छ भद्दापन थपिँदै आएको छ या त पुरूषको पुरूषत्व सुक्दै गएको छ नारी प्रतिको बेवास्ता बढ्दै गएको छ यो अनाकर्षण जीवनको रित्तोपन हो प्रकृतिको सुक्खापन हो यसले मानिसलाई रमाउन कला शिल्प सृजना गर्न नसक्ने गरी खोक्रो बनाउँछ रसरंग हराएमा मानिस आफै निरस बन्दछ जब प्रकृति प्रति पुरूषको आकर्षण हुँदैन अनि संसार असार बन्न थाल्छ नग्नतामा भन्दा सजावटमा आकर्षण पाउने हाम्रो समाजले गोप्यतामा नै गरिमा देख्दै आएको छ वस्त्रले बेरेर ढाकेर सजाइएको अंग प्रत्यङ्ग र बदन बल्लीमा नै उघारको आकर्षण हुन्छ द्वार भित्रको भगवान भगवती प्रति भक्ति गहिरो हुन्छ प्रतीक्षाको उत्कण्ठा हुन्छ भत्किएको भवनमा हेर्न के रहर रहन्छ र पूर्वको नृत्यमा नृत्यंगनाहरू पाउमा वस्त्र परिधान धरेर बेरेर आकर्षण दिने गर्दछन् जब प्रकृति पुरूषलाई आकर्षित गर्न सक्दैन भने ऊ पराजित र पंगु हुँदै गएको बुझ्न सकिन्छ तर यसको विपरीत नग्नताको नाटक पश्चिमको निराश संस्कृतिको उपज हो तनावले निराश भएको पुरूषलाई झस्काएर बिउझाउने उत्तेजनाको उपज नै नारी नग्नता हो कसैले यसलाई स्वतन्त्रता बुझेका होलान् तर शोभा बिनाको स्वतन्त्रता पशुवत हुन्छ मानिस प्रकृतिवत रहने भन्दा पनि प्राकृतिक भय उपहारलाई सौन्दर्य विधान दिने विद प्राणी हो पश्चिम आफूलाई बाँदरको सन्तान भन्ला तर पूर्वका पुर्खा महापुरूष मनीषी उन्नत व्यक्तिका आत्मज हुन् नङ्ग्रे होइनन् नाङ्गा होइनन् विश्वमा दुई पाउले सिधा उभिने उन्नत प्राणी मानिस मात्रै हो यो प्राणी पक्षी भन्दा पनि ठाडो छ उन्नत देखिन्छ बदनको सम्पूर्ण भार पाउले धानेर ठिङ्ग ठडिने ठाँट पारेर हिँड्ने अर्को प्राणी दुनियाँमा छैन शरीरको आधारमा सभ्यताको विकासबारे अध्ययन गर्दा जुन प्राणीको शिर उन्नत र माथि सिधा ठडिएको छ त्यो नै सबै

0: भन्दा विकसित मानिन्छ। मानिसका दुई पाउले यस प्राणीलाई संसारको सबैभन्दा विकसित कोटीमा पुर्याएको छ, खड्याएको छ। सुस्त र शिथिल भई कर्महीन हुँदै कलद्वारा काम गर्ने गराउने मानिस अचेत भई सुत्ने कालखण्डलाई कलियुग, जागेर उत्थानका निम्ति तयार भई दुई पाउ र हातले टेकेर उठ्न खोजेको उत्थानशील समय त्रेता युग, र जागृत भई दुई पाउले टेकेर हिँड्ने अघि बढ्ने अवस्था द्वापर दुई पाउ युक्त, र यात्रामा संशय रहित भई सत्यका लागि सतपथमा चल्ने अडिग गति र मति प्राप्त भएको अवस्थालाई सत्य युग भनेर गोडाकै गति अनुसार काल गतिको विभाजन गरिएको छ। पश्चिम प्राणीको प्राण शक्ति, सार शक्ति, नाडी शक्तिमा भन्दा पनि शरीरको अंग प्रत्यङ्ग एनाटोमीको आधारमा अध्ययन गर्दछ। पश्चिमी विद्याबाट बदनको संवेदना भन्दा बनोट बुझिन्छ, सार भन्दा संसार बुझिन्छ। संस्कृत शब्दहरू सत्य टिपेर बोल्छन्, देखाउँछन्, तर अस्थिको अंग्रेजी शब्द वस्तुको आकार प्रकार बोल्छ, संसार बोल्छ, संसारी वस्तु चिनाउँछ। यी शब्दबाट सत्यको खोजी कहाँ? संस्कृत भाषामा पद भनिने खुट्टालाई अंग्रेजीले लगेर पेड वा पेडल बनाएको छ। पदलाई ल्याटिनमा पेस भनियो भने ग्रीकले पौस भन्यो। पौस पेसबाटै पेडिस, पेडिसबाट पेडल, पेडलबाट फेबुलस, फेबुलसबाट फुट, र फुटको बहुवचनमा फिट बनाएर अंग्रेजी जगतमा पाउको पहिचान दिने गरिन्छ। पदलाई अंग्रेजीमा स्टेप वा पाइला पनि भनेर अर्थ गरिएको छ। घोडा चालको मात्र होइन खेलको पनि खुबी भएको शरीर खण्ड हो। खेलको आरम्भमा प्रशिक्षकले घोडा चाल सिकाउँछन्, घोडा फाट, सतर्क कदम, चालका कखरा सुनाउँछन्। अनि दौड़को खेल हुन्छ, यसमा घोडाले नै जिताउँछ। हाई जम्प हान्दा खुट्टाकै खुबी छ, लङ जम्प, ट्रिपल जम्पमा पादकै पावर छ, कम्फूमा त खुट्टाकै चलाखी छ, तेक्वान्दो लगायतका खेलमा पनि खुट्टाको खुबी देखाउने गरिन्छ। लडाईमा त झन जसले पाउ पछि फर्काउँदैन उसकै विजय हुन्छ, टेकेको ठाउँमा टेक लिनु युद्धको धर्म हो। टाङ फट्याएर उभिने, दैलामा ठरिने, छोरा छोरीलाई लात्ताले भकुर्ने, भाँडा कुँडालाई गोडाले सार्ने स्वभावका व्यक्तिलाई राक्षसी वृत्ति भएको व्यक्ति भन्ने गरिन्छ। पाउ बलिया छन् भनेर मनपरी गर्दै हिँड्ने गर्दा अरूले त्यही पाउमा पैँचो तिर्न सक्छन्, भीमले दुर्योधनको जाँग भाँचिदिए झैं जवाफी कार्यवाही गर्न सक्छन्। पाउ चालको संहिता मानेर चल्न जान्ने हो भने हैम सभ्यतामा पाउको सम्मान पनि उच्च छ। पर पश्चिमतिर अपमान गर्न लात्ताले हान्ने, चप्पलले हान्ने, जुत्ताले हान्ने, जुत्ताको माला लगाउने चलन छ। त्यहाँ खुट्टा भनेको तल्लो अंग हो, यसले व्यवहार गरे बढी अपमान हुन्छ, यसका उपजले समेत अपमानै गर्छन् भन्ने नकारात्मक रूप प्रचलित छ। त्यता गोडासँग अपमानको मात्र संस्कृति छ, तर हैम सभ्यतामा पाउको ठूलो मान पनि छ। पाउ पूजा, दण्डवत प्रणाम, पाउ वन्दना, पाउ प्रक्षालन, पद दान, रज धुलीको टीका, शिर नुगाई ढोग पूर्वका अपूर्व संस्कृति हुन्। बुद्धले टेकेको भुइँको धुलो टीका लगाइन्थ्यो, घर लगेर राखिन्थ्यो। उनले टेकेको शिलालाई भगवान पाउ भने पूजा गरिँदैछ। विष्णु पादुका, विष्णु पाउ पूजिँदैछन्। भरतले रामको खराउ पूजेर राज्य चलाएका थिए। शिवले टेकेका कैलाश, हिमालय, पर्वतहरू आज पनि सम्मानित छन्। पार्वती जन्मेर खेलेका, कुचेका पर्वतका धुरीहरू आज पनि पूजिँदैछन्, वन्दनीय छन्। यो पाउ प्रतिष्ठाको सभ्यता हो। रामायणको युद्धमा लवकुशले चलाएको बाण रामलाई ढोगेर गए प्रहार गरेनन्, रामका बाणले लवकुशलाई आशीर्वाद दिएर गए खानेनन्। हैम आर्य सभ्यतामा वाम पक्षमा रहेका पाउ र पाणीमा केही भिन्न भाव देखिन्छ। शरीरको बायाँ पक्षमा विकृत रक्त संचार हुने हुँदा त्यसबाट नकारात्मक संवेदना आउन सक्ने खतरालाई ध्यानमा राखी वाम पक्षलाई पछि पारिएको छ। वाम पक्ष फेरि पुरूषमा स्त्री खोजेर पूर्ण हुनुपर्ने र नारीमा पुरूष खोजेर पूर्ण हुनुपर्ने भएकाले त्यसमा आग्रह, आशा, कामना, इच्छाको अंश भएकाले सत व्यवहार भन्दा लोभले प्रभावित हुन सक्ने भएकाले यो पक्षलाई अघि नसारिएको हो, तर अपमान होइन। यसको दोस्रो दर्जा छ। तर दक्षिण र वाम दुवै पक्ष जोडेपछि त्यसले सन्तुलित र उत्तम काम गर्दछ। यसकै उपज हो नमस्कार। दुई कर जोडेर गरिने नमस्कार स्वागतमा सम्मानमा अद्वितीय छ। शिरमाथिको नमस्कार भगवानलाई, निधार नेरको नमस्कार आमा बालाई, छाती नेरको नमस्कार आत्मीय व्यक्तिलाई र सामान्य पर लगाएर गरिने नमस्कार साथी भाइलाई भनेर चिन्ने गरिन्छ। नमस्कारको आकृतिलाई चित्र मात्रै बनाएर द्वारमा राख्नुहोस्, तपाईँलाई सन्तुलित राख्छ, खुशी तुल्याउँछ, नमस्कारमा ठूलो विज्ञान छ। तपाईलाई कसैले नमस्कार गर्यो भने कति आनन्दित तुल्याउँछ। नमस्कारको उचाई ह्यान्डसेकमा कहाँ, लुडी छड्याए जस्तो औंला कसेर डुडुल्लो पारेर गरिने अभिवादन के अभिवादन, यो त प्रतिशोधको प्रकट प्रतीक जस्तो लाग्दछ, चुनौतीको चेतावनी जस्तो लाग्दछ, कहाँ नमस्कार कहाँ लाठी मुङ्रो लिए जस्तो हुङ्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
4: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान, सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
12: भर्ना खुल्यो।
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू,
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
13: शांत तथा पारिवारिक वातावरण भएको
12: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुशासन राम्रो व्यवस्था भएको
12: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
14: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183
15: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
16: सेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
15: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
15: तालिममा दिइने विषयहरू
16: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
15: स्पेशल सेफ तालिम
16: जापानिज सुसी तालिम
15: वेट्रेस
16: टुरिस्ट गाइड
15: हाम्रा विशेषताहरू
16: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
15: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
16: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
15: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
16: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
15: सम्पर्क मोबाइल 98-410-1709
16: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
17: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
14: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
17: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
14: यौन उत्तेजना नहुने
17: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
14: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
17: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
18: बिरामी जाँच्ने मिति 8 जेष्ठ 2 गते शनिबार समय बिहान 11 बजेदेखि
14: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
19: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98-477-193 र 98-128-89-028
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
18: हाम्रा सेवाहरू
20: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती दम निमोनिया खोकी छेरो
20: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
18: मधुमेह सुगर मृगौला रोग पिसाब
20: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
20: हाड जोर्नी तथा नशा रोगको चेक जाँच तथा नशा च्यापिएको
18: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
20: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
20: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
20: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
18: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
20: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
18: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
21: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। अपमानमा पश्चिम अगाडि भए पनि सम्मानमा पूर्व समुन्नत देखिन्छ। हातका कुरा छाडौं, किसका कुरा छाडौं, हमका कुरा छाडौं, अंकमालका कुरा छाडौं, यहाँ त सम्मानका लागि शिरले पाउ छुने विनयी व्यवहार छ। गुरुको चरणमा अहंकार पूर्ण पारी बिसाउने चलन छ। माता पितालाई भगवान मानेर पाउ पर्ने चलन छ। सम्पूर्ण शरण सम्झने शिक्षा छ। भौतिकवादका दुई पान्ना किताब पढेर आफूलाई क्रान्तिकारी र प्रगतिशील भएको ठानी टाउको मात्र ठड्याएर हिँड्ने, विनय नजान्ने, ज्ञानले नझुकेका, प्रज्ञाले प्रतिष्ठित नभएका केही काँचा कच्चा बाल बुद्धि भएका बाबुहरूले यसलाई पुरातन चलन भन्लान्, तर यसभित्रको विज्ञान बुझ्दैनन्। बहिष्कार गर्नेहरू सधैँ बाहिरै डुली रहन्छन्, सार भेट्ने मौका पाउँदैनन्। पात्रता बिना त्यो सार कहाँ? भोग गर्नु महान प्राप्तिको लागि पात्रता बन्नु हो, प्राप्त गर्नु हो, प्राप्तिको अधिकारी बन्नु हो। सन्तानका लागि आमा बा सम्पूर्ण शरण हुन्, उनका अगाडि झुक्नु आशीर्वादको प्राप्ति हो। पुर्खाको आशीर्वादले सन्तान उन्नत हुन्छन्, तर पुर्खाको आँसुले सन्तान नासिन्छ। तसर्थ आशिष आशीर्वाद लिन विनयी भई भोग गरिन्छ। आठै अंग लौरो झैं सुताएर साष्टाङ्ग दण्डवत प्रणाम गरिन्छ। बा आमा र गुरु अनि भगवानलाई यो सम्मान दिएर आफू शान्त रहन्छ। बा आमा गुरु र भगवानको चरण कमलमा यो अभिवादन गरेर आफ्नो अहंकार सुताई कल्याणको कामना गरिन्छ। यो भन्दा ठूलो मनोविज्ञान अन्त कहाँ? सुख शान्तिको मूल कहाँ? अरूको शिरको आभा प्राप्त गर्न आफ्नो शिर उनको पाउमा पात्र बनेर पुग्नु पर्छ। शिरले सिधै अरू शिर ताक्यो भने त्यो समर बन्दछ। जो पराजित हुन्छ ऊ पागल बन्न सक्छ, निराशाले ढाकिन सक्छ। आजको नैराश्यता र तनाव शिरबाट उत्पन्न भएको छ। प्रतिस्पर्धाले अर्कालाई नटेर्ने, अर्कालाई नमान्ने स्वभावले उत्पन्न भएको छ। घमण्डबाट जन्मेको छ, चुनौतीबाट आएको छ। यसलाई पगाल्न विनयी बनाउनु छ, नीत हुन सिकाउनु छ। आजको विद्या ठड्याउने मात्र सिकाइरहन्छ, ठड्याउने मात्र होइन झुकाएर पात्रता पनि सिकाउनु छ। शिर पाउको सम्मान हामीमा सनातनदेखि चल्दै आएको यो विनयी व्यवहार हारेर जित्ने व्यवहार हो, झुकेर फल्ने सभ्यता हो, मुघेर उठ्ने उपाय हो। केही भुइँफुट्टाहरूले यसलाई आज बिथुली दिएका छन्। केही तथाकथित प्रगतिशील र क्रान्तिकारी ढोंगीहरूले भ्रम छरेर बिर्साउन बिगार्न खोजिरहेका छन्। आज उनीहरू आफ्ना बा आमा दाजु दिदी गुरूलाई सम्मान गर्नु, भोग गर्नुलाई रूढी भन्छन्, त्याग्छन्, गर्दैनन्, बहिष्कार गर्छन्, ठडिएर हिँड्छन्। तर परदेशी बाबा आए भने लम्पसार पर्छन्। उनले जे भने त्यही गर्छन्, टुँडी खेलमा समेत भेला हुन्छन्। यहाँका कति क्रान्तिकारी नेता विदेशी दारीवाल बाबाको पाउमा पसारिएका हुन्छन्, कुटी कुटीमा गएर भेटी चढाई भोग गरिरहेका हुन्छन्। तिनले दिएका औठी अंकुश टाप डोरी बाँधेर हिँडेका हुन्छन्। यता आफ्ना पिता पुर्खाको सम्मानमा श्रद्धा व्यक्त गर्ने श्राद्ध गर्दैनन्, तर उता गए भने गान्धी माओ लेनिनको शालिकमा भोग गर्छन्, श्रद्धाका फूल चढाउँछन्। भौतिकवादीले त मूर्तिलाई माटो मात्र देख्नु पर्ने हो, आकृतिलाई भ्रम बुझ्नु पर्ने हो, त्यसभित्र त केही छैन। यता आफूलाई बडो प्रगतिशील राजनेता ठान्नेहरू विदेशी प्रतिनिधि आउँदा पाउ लागि गर्न आफ्नो ओहदा र मर्यादा समेत उल्लंघन गरी पंगुम लंघयते गिरिम भन्ने ऊर्जाका साथ दर्शनमा दगुरिरहेका हुन्छन्। हालै दक्षिणका पाहुनाको दर्शनमा द्वारिकाको द्वारमा झुम्मिएका यस्ता नेताले नेपालीको नाकै नुघाइदिएका छन्। समान राष्ट्रका प्रतिनिधि आउँदा उही तहको प्रोटोकल अनुसार चल्नु पर्नेमा त्यो तह बिर्सेर साखिलो हुन जानु लम्पसार पर्नु जस्तै हो।

0: श्रद्धेय श्रोतावृन्द, पाउको टेकाई अड्याई र ठड्याईका शक्ति संचारणको प्रसारण आजलाई यति नै। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौ। अवस्थ अर्को प्रस्तुतिमा भिन्न प्रसंग लिएर भेट्न आउने वाचाका साथ प्राविधिक मित्र मनुका कुंवर र म नारायण भण्डारी विदा हुन्छौ। नमस्कार। जसका पाउ स्थिर हुन्छन् उसकै शिर ठाडो।
1: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी, मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित